0: 1,83,00,000 को छ। अब अहिले मैले भने जुन 57 करोड चाहिँ माछाको पनि मूल्य सहित
1: 57 करोड बराबरको क्षति भएको यो प्रारम्भिक अनुमान
0: प्रारम्भिक
1: अनुमान गर्नुभयो। अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भुरा माउ नयाँ प्रजाति के हुन्छन् ती चाहिँ सबै नष्ट भए बगे। अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ। आउँदा दिनमा अब के गर्ने होला त केही त्यस्तो अहिले तयारी
0: अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने अब हाम्रो त्यहाँ त सम्भव छैन। अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गडखारमा छ,
1: त्यो पनि नुवाकोटकै हो,
0: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो। त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा सहर कत्ले छ अनि हाम्रो कार्प पोलिकल्चर पनि छ। अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ सोच्दैछौँ होइन।
1: त्यसको चाहिँ अहिले अब योजना तर्फका चाहिँ
0: योजना तर्फका कुराहरू चाहिँ भइरहेका छन्।
1: यो केन्द्र आश्रित चाहिँ नुवाकोट रसुवा धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो। अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त
0: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न पाउन सक्नुहुन्न। अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ
1: किसानले
0: चाहिँ वैकल्पिक ठाउँ। हजुर,
1: व्यवसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने देखियो। बाढीले त एउटा केन्द्रमा असर गरेको हो, समग्र चाहिँ मत्स्य अनुसन्धान र बजेटको कुरा होला, त्यसै गरी प्रविधि जनशक्तिको आवश्यकताको कुराहरू होला। अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
0: अहिले हामीले जुन गडखार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थनिङ गरेर केही गर्न सकिन्छ। त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादन कादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ। हामीलाई चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ।
2: नुवाकोटको त्रिशुलीमा रहेको नार्को मत्स्य अनुसन्धान केन्द्रमा बाढीले गरेको क्षति तथा त्यसबाट किसानलाई पर्ने प्रभावका विषयमा केन्द्र प्रमुख अनिता गौतमसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजीको कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, नेपालमा पछिल्लो समय जापानी इन्सेफ्लाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढेको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष असार

0: दोस्रो हप्ता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण ज्यान गइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्याङ्क छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएका मध्ये मृत्यु दर 21% भन्दा बढी छ, जुन कुनै पनि किटजन्य रोगको तुलनामा धेरै हो। पछिल्ला वर्षमा जेई संक्रमणको प्रवृत्तिमा पनि परिवर्तन देखिएको छ। विगतमा बाल बालिका बढी संक्रमित हुने र ज्यान जाने गरेकोमा अहिले 30 वर्ष माथिका व्यक्ति बढी संक्रमित हुने, गम्भीर अवस्थामा पुग्ने र ज्यान जाने क्रम बढेको छ। खोप नलगाएका व्यक्ति संक्रमणमा पर्ने, गम्भीर बिरामी हुने र ज्यान जाने उच्च जोखिममा रहेको तथ्याङ्कले देखाउँछ। कान्तिपुरमा खबर छ।
1: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधि मैत्री बनाई सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्री स्तरबाट गरिने नीतिगत तथा महत्त्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढीमा 3 र सामान्य प्रशासकीय विषयमा बढीमा 2 तह मात्र रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकतामा राखे प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना सुरु हुने र तोकिएको समयभित्र कारवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुभूति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
5: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
6: होल बॉडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको ICU सेवा,
7: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा,
0: विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यकाका सडकमा खाल्डाखुल्डी वा अन्य समस्या देखिए अब नागरिकले सरकारी कार्यालय धाउनु नपर्ने भएको छ। सडकको फोटो खिचेर मोबाइलबाटै सम्बन्धित निकायलाई जानकारी गराउन सकिने सडक सुझाव एप सञ्चालनमा आएको छ। सडक डिभिजन काठमाडौँले परीक्षण चरण सफलतापूर्वक सम्पन्न गरेपछि एप आम नागरिकका लागि खुला गरेको हो। एप मार्फत नागरिकले बिग्रिएको सडकको फोटो अपलोड गरेपछि त्यसको जियो लोकेसन सहित गुनासो सडक विभागको कल सेन्टरमा दर्ता हुनेछ। दर्ता भएको गुनासो तत्काल सम्बन्धित इन्जिनियरलाई जिम्मा लगाइनेछ। इन्जिनियरले सडकको अवस्था निरीक्षण गरी आवश्यकता अनुसार मर्मत कार्य अघि बढाउने व्यवस्था गरिएको छ। छ। मरम्मत सम्पन्न भएपछि कामको फोटो सहित एपमा अपलोड गरिनेछ। यसबाट गुनासो दर्ता गर्ने नागरिकले आफूले दिएको सूचनामाथि के कारवाही भयो भन्ने जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्नेछन्। आजको कारोबार दैनिकमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेश मन्त्री अब्बास अरागचीलाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन भिसा दिने भएको छ। अमेरिका र इरान बीच युद्ध सुरु भएको सातौं महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ। तर इरानी प्रतिनिधि मण्डलमाथि अमेरिकामा आवतजावत सम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ। उनीहरूलाई विलासी तथा अरू अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो। अमेरिका र इरान बीचको युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द्व छिमेकी देशमा समेत फैलिएको छ। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ।
1: अब खेल खबर। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि श्रीलङ्काका चर्चित ब्याटिङ अलराउन्डर चरित असलङ्कालाई अनुबन्ध गरेको छ। प्रभावशाली मानिने खेलाडी असलङ्का सन् 2021 त्यहाँको राष्ट्रिय टोलीमा छन्। असलङ्काले सन् 2021 इङ्ल्यान्ड विरुद्ध एक दिवसीय तथा भारत विरुद्ध टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् 2022 अस्ट्रेलिया विरुद्ध आफ्नो पहिलो एक दिवसीय शतक प्रहार गरेपछि असलङ्का श्रीलङ्काको मध्यक्रमका भरपर्दो तथा आक्रामक ब्याटरका रूपमा स्थापित छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउन्डरका रूपमा उनी परिचित छन्। टी20 अन्तर्राष्ट्रियमा असलङ्काले अहिलेसम्म 77 खेलमा 1466 रन बनाएका छन् भने 7 विकेट पनि लिएका छन्। समग्र टी20 क्रिकेटमा उनले 185 खेलबाट 3715 रन र 37 विकेट आफ्नो नाममा गरेका छन्। विराटनगर किङ्सले असलङ्काको आगमनले एनपिएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। असलङ्काले क्यारिबियन प्रिमियर लिग सिपिएल, लङ्का प्रिमियर लिग एनपिएलपिएल, पाकिस्तान सुपर लिग पिएसएल तथा युएको इन्टरनेसनल लिग टी20 लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरू पनि खेलिसकेका छन्।
0: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि गैराती हल्कादेखि मध्यम पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मजिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ। गैरातीको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन्।
1: नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र सञ्चालनका लागि सरकारले 6 बुँदे सुरक्षा अवधारणालाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अघि बढाएको अन्नपूर्ण पोस्टमा खबर छ।
0: चाडपर्व नजिकिने गर्दा काठमाडौँ उपत्यका सहित बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्न थालेपछि नागरिकको भान्सा महँगिएको छ। चामल, दाल, खाने तेल, मसला तथा गेडागुडी जस्ता अत्यावश्यक वस्तुको मूल्य पछिल्लो करिब 6 महिनामा उल्लेख्य रूपमा बढेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: चालु आर्थिक वर्षको पहिलो 2 महिना भदौ मसान्तसम्ममा राजस्व संकलन 16% बढेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म कुल राजस्व असुली गएको आर्थिक वर्ष 82-83 त्यही अवधिको तुलनामा 16.30% वृद्धि भएको छ। भदौसम्मको राजस्व गएको वर्षको तुलनामा केही धेरै देखिए पनि सरकारले लिएको लक्ष्यको तुलनामा भने 31.60 करोड रुपियाँ कम हो। चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 2,14,80,94,00,00,000 रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो, जसमा 1,83,20,00,00,000 सङ्कलन भएको छ।
0: भारत भ्रमणमा रहेका अर्थमन्त्री सुडिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो बेलुकी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा भोटेकोशी बाढीपछिको पुननिर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले 14-20 असोजसम्म कोशी प्रदेशको इटहरीमा शिव तथा रोजगार मेला आयोजना गर्ने भएको छ। अन्य प्रदेशमा पनि क्रमशः मेला आयोजना गर्दै जाने मन्त्रालयले जनाएको छ।
0: नाता कायम सम्बन्धी मुद्दामा प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने फैसला सर्वोच्च अदालतले गरेको छ। एक महिलाले आफूलाई प्रेम विवाह गरी पछि धोका दिएको भन्दै नाता कायम गर्न दिएको मुद्दामा सर्वोच्चले परिस्थिति जन्य प्रमाणलाई आधार बनाएर यस्तो फैसला गरेको हो।
1: भदौ महिनामा भारतबाट 60,000 टन ग्यास आयात भएको छ। आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा 59,833.98 टन ग्यास आयात भएको हो।
0: संयुक्त राष्ट्रसङ्घीय महासभाको 81औं सत्रमा भाग लिन न्युयोर्क जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले 5 दिने भ्रमणमा एउटा मात्रै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मात्रै भेटवार्ता हुने तय भएको हो।
1: औद्योगिक करिडोरका उद्योगको सिफ्ट सकिएर बाहिर निस्कने कर्मचारीको त्यो भिड पछिल्लो समय सुनसरी मोरङ लगायत ठाउँमा घट्न थालेको छ। वरिपरिका खाजा र किराना पसलमा ग्राहकको कमी आइरहेको छ। उद्योगीहरूका चिम्नीबाट पहिले जसरी धुवा निस्किँदैन, प्रविधिको प्रयोग भएर नभई उद्योग नचलेर यो समस्या आएको खबर कान्तिपुर दैनिकमा छ।
0: बाढीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सञ्चालन थालेका छन्। उनीहरू मध्ये कुनैले भाडामा त कुनैले छिमेकी अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्।
1: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको राष्ट्रसङ्घले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ्दै गएको उल्लेख छ।
0: काया कैरनमा अपालो उखानको
1: भोटे भाङ पोले पिँडालु
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
0: काङ्ग्रेसमा संस्थापन पक्ष उत्साहित, देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
1: अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
0: इरानी प्रतिनिधिलाई राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने, अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
1: र श्रीलङ्काका क्रिकेटर चरित असलङ्काले विराटनगर किङ्सबाट एनपिएल खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। आफ्नै नजिकाले साथ छाडेर एक्लिँदै गएका काङ्ग्रेसका देउबासँग यो कार्टुन सम्बन्धित छ। पार्टी सभापति गगन थापाले देउबालाई उद्घाटनमा निम्तो गरिसक्नु भएको छ। यहाँ कार्टुनमा देउबा जस्तै देखिने मान्छे सोफामा बसेर टिभी हेरेर भन्दैछन्, ए बाबा, राजनीति घाटमा पुर्याएर उद्घाटनमा आउरे हुन्छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
9: 93.2 स्वदेश एफएम
10: समाहित गर्ने कि नगर्ने, समितिहरू मिलाउने कि नमिलाउने, मिलाउने त निर्वाचन पत्र त समिति बनाउने कि नबनाउने, बनाउने नेताहरूलाई गएर चाहिँ सभापति शेरबहादेवको उपस्थितिलाई 15 महाधिवेशनमा उहाँलाई भव्य स्वागत गर्न तयार किन त तयार भनिसकेपछि त्यसो भयो है। जसलाई जे कुरा हामी भन्दैछौँ उहाँबाट स्वीकार भइसकेपछि अस्वीकार हामीले गर्नुपर्ने चाहिँ कारण त छैन। त्यो कुरा हामीले चुनावमा रहनुभएका अग्रज नेताहरूसँग अनौपचारिक रूपले राख्यौँ। उहाँहरूले त्यसलाई कुनै रेस्पोन्स नदिइसकेपछि अब हामी चुनदेवीमा बसेर गगन थापालाई सम्झायौँ, अब गगन थापासँग बसेर सेवा देवालाई सम्झाउनुपर्छ भनेर हामीले रणनीतिक रूपले हामी यो साझा पाएका हौँ।
11: अहिले देशको परिस्थिति यहाँलाई राम्रैसँग थाहा छ। जिन्जी मुभमेन्ट भएको पनि 1 वर्ष पुरा भयो। केही समाचारहरू पनि आएका छन् अहिलेका सरकार निर्माण गर्न, अहिलेको पार्टी आएको नयाँ पार्टीहरू निर्माण गर्न अमेरिका लगायतका देशहरूको चाहिँ सहयोग रहेको विषय द ग्रे जोनले लेखेका कतिपय समाचारहरू र अहिले देशको पछिल्लो परिस्थितिहरू, यो फ्ल्यासब्याक 1 इयरलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनुभएको छ?
10: खेलजी तपाईँ हामी सबै नेपाली नागरिकहरूले आफ्नो देशको राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्न हामी चिन्तित छौँ। मैले तपाईँहरूको पनि संसारकर्मी साथीहरूको पनि विभिन्न स्वरूप देख्दछु। तब हामी जहिले पनि यो राष्ट्रियता लोकतन्त्रका लागि लागेका मानिसहरू अहिले राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर छ, सार्वभौमिकता अत्यन्त कमजोर भएको छ। जसरी कुनै व्यक्ति बिरामी हुँदा छिमेकी साथी भाइ र स्वयं दुश्मनहरूको पनि प्रभाव पर्छ। अहिले नेपालको स्वाधीनता कमजोर भएको बेला, सार्वभौमिकता कमजोर भएको बेला, राष्ट्रिय एकता कमजोर भएको बेला बाह्य प्रभाव परेन होला, कसैले केही गरेन होला भनेर त भन्नै सकिन्न। हामीले 23 र 24 गते देखिहाल्यौँ, नाङ्गो नाचै देखिहाल्यौँ त हाम्रो चाहिँ बाहिर बाह्य शक्तिको कस्तो प्रभाव रहेछ भने अहिले हामीले ग्रे जोनको चाहिँ सूचना मात्रै हामीले हेरिरहनु पर्दैन। हामीले त्यही बेला नै डे टु डे लेखिएका देखिएका भेटिएका मानिसहरूको कसुरमा पनि नाम लिन नसक्ने अवस्था रह्यो त होइन र कार्की आयोगले नाम लिन नसकेको मानवाधिकार आयोगले सँगै हिँडेकाको चारजनाको लेखेको एउटाको लेख्न नसकेको खुलेआम स्वयं त्यो सम्बन्धित व्यक्तिले म फलानु हो मेरो गडफादर फलानु हो भनेर भन्दा पनि औँला ठड्याउन नसकेको त अवस्था हो त त्यो अवस्था अहिलेसम्म त्यसैले जब व्यक्ति कमजोर हुन्छ साथी छिमेकी र दुश्मनको प्रभाव पर्छ जसरी देश कमजोर हुन्छ बाह्य सबै शक्तिको प्रभाव पर्छ अहिले त्यही कुरा राखेर नै नेपाली कङ्ग्रेस बलियो हुनुपर्छ र कङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय राजनैतिक शक्तिहरू राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि हातेमालो गरेर उभिनुपर्छ भन्ने कुरै त्यही
11: होइन अब राष्ट्रिय स्वाधीनतामाथि चाहिँ केही समस्याहरू सृजना भइरहेका छन् भन्ने खालका विषय पनि आएका छन् मैले केही दिन अगाडि यहाँले सुन्नु भ्याउनुभयो भएन तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालजीसँग पनि कुरा गरेका थिएँ यतिखेर देश चाहिँ सिलिकन भ्यालीबाट चलिरहेको छ देश खतरामा छ देश चाहिँ अल्गोरिदममा चलिरह्यो फेसबुकमा पनि भ्युज बटुन लिएर फेसबुकलाई कसरी बलियो बनाउन सकिन्छ मोनिटराइज जोगाइराख्ने भन्ने ढङ्गले चाहिँ सरकारका पदाधिकारीदेखि लिएर स्वयं सरकार प्रमुख पनि त्यतापट्टि लागे यसरी देश चल्दैन धम्क्याएर थर्काएर देश चल्दैन भन्ने लाइनमा ओम प्रकाशजीको पनि धारणा थियो अब भन्दै गर्दाखेरि अहिलेको नेपाली जनताले चाहिँ यति ठुलो बहुमत दिएको फागुन 21 यो निर्वाचन यति ठुलो खर्च गरिसकेर देश एउटा किनारामा देश एउटा चाहिँ ट्र्याकमा जानुपर्ने ठाउँमा चाहिँ फेरि यस्ता खालका अवरोधहरू यस्ता खालका विषयहरूले त हामी कहाँ पुग्छौँ भने क्या यो एउटा चिन्ताको विषय होइन यो अहिलेको अवस्था
10: एकदम एकदम खेलजी हामी सबैको मैले त देवानदेखि भाग्र 23-24 घटनाभन्दा अगाडिदेखि नै 19 गतेदेखि नै जब सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सूचीकृत हुन आउनुहोस् भन्दा आफ्नै देश जलाउन जसरी हामी तयार भयौँ त्यो भनेको हाम्रो देशभित्रै राष्ट्रघाती शक्ति निर्माण भइराखेको रहेछ वैदेशिक प्रभावको शक्ति निर्माण भइराखेको रहेछ ताकि हामीले हाम्रो देश बनाउनु भन्दा देश जलाउँदा गौरव गर्नेहरूको चाहिँ अहिले लोकप्रियता बढेर गयो त्यो नै दुर्भाग्य हो त्यसैले यसमा चिन्तित हुनुपर्छ सबै
11: अब देश चाहिँ सही बाटोमा सही ट्र्याकमा ल्याउनका निम्ति प्रतिपक्षी दल अर्थात् लोकतान्त्रिक दल नेपाली कङ्ग्रेसको अहिलेको भूमिका के छ विरोध मात्र गर्ने हो कि सहयोग पनि गर्ने हो सरकारलाई
10: तपाईँ हामीलाई सजिलो कुरा के हो भने रुगा खोकी लाग्यो ज्वरो मात्रै आयो भने 100 रुपियाँको औषधिले निको हुन्छ 3 दिनको आराम गरे निको हुन्छ तर त्यही कुरा चाहिँ ज्वरो नै बढ्दै गएर टाइफाइड भयो अल्सर क्यान्सर भयो ट्युमर भयो अथवा विभिन्न किसिमका गम्भीर रोग लाग्यो भने सोही अनुसारको समय पनि लाग्छ र सोही अनुसारको खर्च पनि लाग्छ अहिले हाम्रो राष्ट्रिय स्वाधीनता सार्वभौमिकता र स्वतन्त्रतामाथि र हाम्रो अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा हामीलाई निकै गहिरो र निकै खतरनाक रोगहरू लागिसकेको छ यसको उपचार एक व्यक्ति एक पार्टी एक नेता अथवा एउटा दिदीबाट हुँदैन र कुनै एक हाम्रा मित्र राष्ट्रहरूको एक राष्ट्रको साथ र सहयोगले पनि हुँदैन हामीले राष्ट्रिय रूपमा हामी एकताबद्ध भएर अन्तर्राष्ट्रिय रूपमा हामीले साथ सहयोगको अपिल गर्नुपर्छ र हाम्रा कुटनीतिक व्यवहारहरू हाम्रा कुटनीतिक निर्णयहरू पनि त्यति नै सन्तुलित र त्यति नै भरपर्दा हुनुपर्छ अनि मात्र हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित भएको आभास हुन्छ
11: भनेपछि प्रतिपक्षीको भूमिका सरकारलाई सहयोग गर्ने हुन्छ कि खालि विरोध मात्रै हुन्छ अहिले
10: मलाई त लाग्छ सरकार जसरी आयो आगमन जस्तो भयो विदाई पनि त्यस्तै हुन्छ
11: ए भनेपछि जसरी आयो त्यसरी नै जाने होइन सरकार पाँच वर्ष जाँदैन राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार 5 वर्ष चल्दैन जनताले
10: सरकार भन्ने कुरा छैन सरकार जुनसुकै पनि यो कुनै एक दल विशेषको सरकारलाई भनेकै होइन जुन जसको जुन बिरुवाको जरा छैन त्यसको त आयु पनि त हुँदै कम हुन्छ नि त होइन सरको घाम लाग्यो भने पनि सुकिहाल्छ अथवा सानो कमिलाले कुखुराले खोस्दा पनि उखेलिन्छ त्यसैले राष्ट्रियताका पक्षमा नेपाली जनताका पक्षमा विधिका पक्षमा सार्वभौमिकताका पक्षमा राष्ट्रिय स्वाभिमानका पक्षमा कति लामो समय उहाँहरूले काम गर्नु भएको छ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कनै गर्न नपाइकन 2/3 नजिकको मत आयो त्यो मत कसरी आउँछ त नेपालमा लामो समयदेखि नेपाली जनताको दैनिक जनजीविकामा काम गरेका मानिसहरू चुनाव हार्नु पर्ने अनि देश खरानी बनाउने मानिसहरू चाहिँ एकै रातमा जित्नुपर्ने भनेपछि अनि यो नेपाली मत हो त
11: अनि जनताले नै त हो नि मत दिएको त होइन
10: हजुर
11: नागरिककै मत त हो नि जनताकै मत
10: भन्दैछु त मत त हाम्रै हो नि तपाईँ मन्दिरमा जानुभयो भने कुनै बिरामी जान्छ बिरामी भारीभन्दा बढी उफ्रिन्छ तर त्यो बिरामी धामी होइन क्या त्यो बिरामी हो तर उफ्रिन्न चाहिँ धामीभन्दा बढी काम छ धामीभन्दा बढी मन्त्र बोल्छ ए नबुझिने भाषामा बोल्छ। अघि तपाईँसँग मोटरसाइकलमा कारमा अथवा बसमा लिएर गएको बिरामी मन्त्री पस्न बित्तिकै अथवा त्यो कुनै देवी माताका पस्न बित्तिकै माताभन्दा बढी काम छ, तर घर फर्किँदाखेरि जस्ता जस्तो हुन्छ जानु अगाडि जस्तो छ त्यस्तै हुन्छ। त्यो के हो भने कामने मान्छे बक्ने मान्छे तपाईँ आफै आफ्नै मान्छे हो, ऊ धामी पनि होइन, ऊ त अरू केही होइन, तर के हुन्छ भने उसकोमा केही एउटा मन्त्र हुन्छ, तत्त्व हुन्छ, त्यसले गर्दा ऊ काम थाल्छ। अहिले नेपाली जनताको पनि भाद्र 23-24 पछि त्योभन्दा अगाडिदेखिकै तयारी रहेछ, तर देखिन चाहिँ कस्तोमा आयो भने भाद्र 23 गते उनीहरू उफ्रेको बकेको हेर्नुहोस् त, देखिस फलानु तेरो देश छ यहाँ जलाइ दिने भनेको छ, देखिस आज चाहिँ हामी राम्रो काम गऱ्यौँ भनेको छ, खराबी भवन फलाएको छ, हाम्रो लक्ष्य पुरा भयो भनेको छ। अनुहार त नेपाली नै हो, त्यो कुनै देशको होइन, विदेशी होइन। त्यसैले मैले अघि भने माता चाहिँ गएर काम्ने बिरामीले जे गर्छ भाद्र 24 पछिका दिनमा त्यसरी नै मानिसहरू नेपाली नागरिक कामिरहेका छन्, होइन मन्त्र अथवा बकिरहेका छन्, उफ्रिरहेका छन्, नाचिरहेका छन्। ती सबै अशोभनीय देखिन्छ। तपाईँले भन्नुभयो जस्तो त्यो भाग्न 21 चुनाव पनि त्यसै भयो। चुनाव तपाईँले देख्नुभएको छ डिजिटल भोटिङ होइन, विगतमा त्यही उम्मेदवारहरू विगतको भन्दा धेर थिए, विगतमा 3-4 दिन लाग्थ्यो मतगणना गर्नको लागि, होइन तर यसमा पन्ध्र 4 घन्टा, 5 घन्टा, 8 घन्टा, 12 घन्टामा सबै रिजल्ट आयो, होइन बडा विचित्र छ। अरू ठाउँमा पहिले त मतदान गर्दै जाँदाखेरि 3 बजे चाहिँ मतदाता सकिँदै जान्थ्यो, यसको त 3 बजेसम्म 40-42% मत खसेको छ, यसमा चाहिँ वास्तै 2 घन्टामा चाहिँ 25% मत खस्यो। इभिनिङ इभिनिङमा जब मतदान केन्द्र खाली हुँदै गर्छ मतपत्र वास्तै बनाएको छ, अनि निर्वाचन आयोगले 4 करोड 2 89 लाख मतदाता छन्, समानुपातिक र प्रत्यक्ष गरेर करिब करिब 2 करोड मतदाता हुनुपर्ने, 4 करोड मतपत्र छाप्छ, 2 करोड के गर्छ भनेर पहिला भन्दैन। त्यसरी मैले तपाईँसँग भन्नुभएको यी मैले चाहिँ तथ्य र प्रमाणहरू मात्रै भने अब त्यो निर्वाचन कस्तो थियो भन्नका लागि, होइन त्यसो तर हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वाधीनता सार्वभौमिकता नेपाली जनताको चाहिँ स्वतन्त्रता नागरिक अधिकारको रक्षाका लागि बोल्दा कुनै एक दिनको एकछिनको एक व्यक्तिको घटना र अभिव्यक्तिलाई आधार मान्ने होइन कि यसरी नै सम्पूर्ण कुराको रिपोर्ट हेर्नु जरुरी हुन्छ। त्यो रिपोर्ट हेरियो भने हामी साँच्चै नै नेपाली नागरिकहरूको स्वतन्त्रता कमजोर भएको छ, हाम्रो स्वाधीनता कमजोर भएको छ, हाम्रो सार्वभौमिकता कमजोर भएको छ। यसको अर्थ के हामी अब समाप्तै भयो त भन्ने होइन, देश बिरामी भएको छ, देश कमजोर भएको छ, अब हामी सबै मिलेर यसको उपचार भनेको के हो भने हाम्रो राष्ट्रिय एकता हो एक, दोस्रो हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हामी स्पष्ट हुनुपर्छ। हामी स्पष्ट भएपछि हामी छिमेकी मित्र राष्ट्रसँग, हाम्रा मित्र राष्ट्रसँग, सहयोगी मित्र राष्ट्रसँग हामीले स्पष्ट सन्तुलित परराष्ट्र नीतिका साथ कुटनीतिक के अरे कुटनीतिक र कुटनीतिक मार्फत चाहिँ हामीले
11: अश्विनजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
12: भनिन्छ नि नानीदेखि लागेको बानी,
13: दुबईमा रोजगारीको सुवर्ण अवसर।
14: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
13: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
14: निशुल्क परामर्श वा थप जानकारी का लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
13: सम्पर्क 98555-58369, 98426-43211 र 98142-76004।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वैन ये नै किन डोला हो गेबिट बाल्यो
2: मुंगुर बाल्ने घाटै लाल त्यहाँडा फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँडा आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
1: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर
6: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
11: हेलो आयन के छ
12: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
11: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
12: भिडियो अन गर न यार
11: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
12: कुन जमानामा छौ यार ट्रिकमेन्ट जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि
13: ठिक राम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ होइन दाहालजी अब नेकपा एमाले भित्रको विवाद मतभेदको विषय त एकातिर छ होइन तर यो त कतातिर मोडियो कुरो भन्नुहुन्छ भने अब नयाँ नेकपामा चाहिँ विद्यादेवी भण्डारीलाई संयोजक तोक्ने र त्यस पछाडि अब वर्षमान पुञ्जीहरूलाई चाहिँ महासचिवतिर कता कता लैजाने होइन होटल भिवान्ता ललितपुरमा चाहिँ भेटघाट भएको रहेछ अब एमालेलाई यो कुरा थाहा छ कि छैन भित्रभित्र त अर्को पो पाक्दै रहेछ नि त फेरि
14: धन्यवाद छ यहाँलाई अब यो नेपालको राजनीतिक वृत्तमा यस्ता कुराहरू चलिरहन्छन् र खास भन्ने हो भने नेकपा एमालेको अहिलेको दृष्टिकोण के हो भने अहिले कुनै पार्टी एकीकरण गर्ने कसैलाई नेता बनाउने के गर्ने यस्तो खेलमा अहिले नेकपा एमाले छैन वामपन्थीहरूको बिचमा सहकार्य गरेर जानुपर्छ भनेर एउटा अभ्यास हामीले यो प्रदेशहरूमा गरेका छौँ नेकपासँग सहकार्य गरेर जाने गरी कामहरू गरिरहेका छौँ त्यसैले गर्दा यो परिस्थिति चाहिँ अनुकूल अथवा परिस्थिति चाहिँ अब कम्युनिस्टहरू एक ठाउँमा आउने नबनुन्जेलसम्म अहिले चाहिँ कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउने सम्भावना पनि छैन र नेकपा एमालेको अहिले त्यस्तो कार्यक्रम पनि छैन कि
13: होइन अब यो कुरा त तपाईँहरूको होला तर चाहिँ सँगै स्वर्ग नर्कको यात्रा तय भइसके पछाडि प्रदेशतिर गठबन्धन बनिसके पछाडि चाहिँ भित्रभित्रै प्रचण्डजीको टेक्निक त फरक तरिकाले पो डेभलप हुँदैछ नि त पार्टीभित्र फेरि नेकपाभित्र
14: होइन चर्चा त्यो दोस्रो तहका नेताहरू कहीँ बसेर चिया गफ गरे होलान् होइन त्यो गरेछन् भनेर त म भन्न सक्दिनँ।
13: होइन गरिसके शेरदन राई, नेकपा एमालेकै नेताले तस्विर सार्वजनिक गरिसक्नु भयो होइन, त्यसले त अहिले चर्चा छ नि त, तपाईँले हेर्नु भएन त्यो कुरो?
14: होइन, चर्चा त बाहिर त धेरै खालको आउँछन्, वास्तविक त अर्कै हुन्छ। त्यसले गर्दा त्यो त्यो लाइनतिर नेकपा एमाले गएको छैन, केही व्यक्तिहरू सायद त्यसमा लागिराख्नु भएको हुन सक्छ।
13: अस्ति केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीच भेट हुँदा पनि त, वा त्यो कुरा हुँदा पनि त्यति राम्रो मन्थन हुन सकेन नि त, भण्डारीजीले त सिधै प्रस्ताव स्वीकार गर्नु भयो नि त होइन?
14: होइन, प्रस्ताव के स्वीकार गर्नुभयो के गर्नु भएन भन्ने कुरा पनि, त्यो कुरा एक थोक भएको हुन्छ, बाहिर चाहिँ अर्को थोक आउँछ के। मिडियाहरूले अब अहिले त तपाईँहरू मिडियाहरूले पनि एकदमै ट्विस्ट गर्नुहुन्छ नि त।
13: होइन, हामीले त किन ट्विस्ट गर्नु छ र, गुन्डुको पनि त ट्विस्टै आयो नि त, फेरि महासचिवले मान्नै भएन हिजो पनि होइन, ओलीजीले चाहिँ पार्टी अध्यक्षले पुनर्गठन हुँदैन भनिरहनु भयो, विष्णु शङ्करहरूले होइन हुँदैन अस्वीकार गर्दै आउनुभयो, यो त क्लियर हो नि त, फेरि ट्विस्ट होइन नि त यो।
14: त्यो त्यो चाहिँ मैले पनि हेरेँ होइन, त्यो हेर्दाखेरि कस्तो देखिन्छ भनेदेखि कुनै मिडिया को मान्छे पनि त्यहाँभित्र बसिरहेको छ क्या,
13: ए हो र,
14: त्यहाँ त्यो बैठकमा चाहिँ कुनै मिडियाको मान्छे पनि त्यहाँ बसिरहेको छ, उसले हेरिराखेको छ जस्तो गरेर कुराहरू आइरहेको छ। तर हाम्रो पार्टीमा अब अहिले चाहिँ हिजो जुन ढङ्गले विषयलाई उछालिएको थियो नि, त्यो विषय अहिले छैन। अहिले के त भन्दाखेरि समग्र समीक्षा गरौँ, पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, पार्टीले कसरी हार्यो भन्ने सन्दर्भका कुराहरू, भित्री कारणहरू कति थिए, देशभित्रका कारणहरू कति थिए, पार्टीभित्रका कारणहरू कति थिए, र अन्तर्राष्ट्रिय बाह्य कारणहरू कति थिए, त्यसको समग्र मूल्याङ्कन गर्ने भनेर अहिले त त्यो त्यो लाइनमा गइरहेछ अहिले। त्यसलाई त्यसरी गरेर एउटा चाहिँ एकमना एकताका साथ अब पार्टीलाई चाहिँ अगाडि बढाउने भन्ने कुरा भइसकेको छ नेकपा एमालेमा। अब त्यसको चाहिँ प्रतिवेदन लेख्न मात्रै बाँकी रहेको छ क्या अहिले।
13: होइन, अब यो त ठिक छ, नेकपा एमाले भित्रको विवादको कुरा, नेकपा एमालेलाई कसरी चाहिँ एकदिका बनाउने कुरा त पार्टी अध्यक्ष र नेतृत्वका कुराहरू होलान्। अब लेखेर आएको तल्लो तहका कार्यकर्ता नेताहरूले चाहिँ दिएको सुझावलाई नै फेरि तोडमोड गराएर चाहिँ अब अध्यक्ष फेभरकै प्रतिवेदन लेख्नुपर्ने परिस्थिति भन्या त, यो त के हो यो भन्या क्या, यो लोकतन्त्र हो?
14: होइन, मैले बुझेको र मैले बुझेको अलिक फरक छ, अथवा हामीले यथार्थमा धर यो तल्लो स्तरबाट आएको कुराहरूमा चाहिँ गलत कुराहरू छ क्या। जस्तो म कोशी प्रदेशको मान्छे होइन, कोशी प्रदेशमा के भयो भन्ने त मलाई थाहा छ नि त, त्यो ढङ्गको जुन बाहिर हल्ला भइरहेछ त्यस्तो खालको सुझाव आएकै होइन क्या। एक दुईजनाले बोल्दाखेरि चाहिँ अब केपी ओलीले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने शब्द पनि आएको छ, तर समग्रमा चाहिँ सबै सातवटा प्रदेशमा र एकदमै एघार बाह्रवटा हाम्रा भेला भए प्रदेश लगायतको तिनीहरूको स्पिड चाहिँ जुन बाहिर आएको छ विषय, त्यो ढङ्गको विषय त्यसरी आएको छैन। आम कार्यकर्ताले चाहिँ भनेको कुराहरू भनेर जुन भनिएको छ त्यो बेठिक कुरा हो, र पार्टीलाई एक ढिक्का बनाएर लानुपर्छ भन्ने सबै कार्यकर्ताको धारणा छ, र तल्लो तहदेखि ओडा तहदेखि टोल तहदेखि मूल्याङ्कन गर्नु पर्यो, कमी कमजोरी कसरी भयो भनेर मूल्याङ्कन गर्नु पर्यो भन्ने हिसाबले नै सबै यी हाम्रा भेलाहरूमा चाहिँ सुझावहरू आएका छन्। केही मान्छेले दिएका सुझावहरू, केही मान्छेले भनेका कुराहरूलाई लिएर चाहिँ ल यस्तो सुझाव आयो भन्न त मिल्दैन नि त, त्यस्तो स्थिति हो।
13: होइन भनेपछि धेरैले चाहिँ केपी ओलीकै नेतृत्व ठिक छ भन्नुभएको छ त्यसो भए तलबाट पनि?
14: एकदमै त्यस्तो छ, केपी ओलीको नेतृत्व अथवा यस्तो छ, जस्तो केपी ओलीकै नेतृत्व ठिक छ भन्ने शब्द भन्दाखेरि पनि नेतृत्व अहिले परिवर्तनको विषय होइन भने सकिहाल्यो नि त होइन। अहिले भनेको एउटा कोही व्यक्तिलाई निकालेर अनि अर्को व्यक्ति नेतृत्वमा ल्याउने बित्तिकै चाहिँ पार्टी चाहिँ एकदम सरासर हिँडिहाल्छ दौडिहाल्छ भन्ने कुरा होइन भन्ने लाइनबाट कुराहरू छ क्या। खालि के त भन्दाखेरि यदि पुस्तान्तरण गर्ने हो भने अहिले 74-75 वर्षको मान्छेलाई राखेर 71 वर्षको मान्छेलाई ल्याउनुको त के अर्थ हुन्छ?
13: होइन ठिक हो, तपाईँले भन्न खोज्नु भएको ठिक हो होइन देवेन्द्र दाहालजी। अब एउटा कुरा के छ भने अब नेपाली कङ्ग्रेस भित्रको हिजोको सानेपा बैठक पनि मैले सुन्दै थिएँ, कतिपय नेताहरूले के भन्नुभएको छ भने पहिला अब कङ्ग्रेस विभाजनको मोटामोटी चाहिँ अब रणनीति उनीहरूको समाप्त भयो, अब चाहिँ नेकपा एमाले तर्फ लाग्छन् होइन, 8-10 दिनपछि नेकपा एमाले सुरु हुन्छ पनि भन्ने स्थिति आयो। यतापट्टि वर्षमान पुन र शेरधन राईको तस्विर पनि देखियो, विद्यादेवी भण्डारले अगाडि सारेर नेकपा चाहिँ निर्माण गर्ने डेभलप गर्ने र असन्तुष्टहरूलाई समेटेर जाने भन्ने खालका के अरे भनौँ न त्यो पनि त्यो त्यो किसिमको खिचडी पनि पाकिरहेछ। के हुन्छ अब भविष्य तपाईँहरूको?
14: अहिले यस्तो छ, काङ्ग्रेस स्तरको अब विवाद एमालेमा हुँदै होइन, काङ्ग्रेस लगभग लगभग फुटको अवस्थामा पुगेको छ। त्यसले गर्दाखेरि एमालेमा भनेको त आन्तरिक बहसको कुराहरू मात्रै हो क्या, त्यसले गर्दाखेरि अहिले यो फुटको तहमा जाँदैन। कुनै कसैले त्यस्तो सोचेको छ भने त्यो अहिले नै उसको दिमागबाट हटाए पनि हुन्छ, नेकपा एमाले एकजुट भएर जान्छ। बहस छलफल भनेको त अब बैठकहरू विभिन्न कर्नरहरूमा बैठकहरू हुने कुरा त त्यो स्वाभाविक पनि हो र अनि नेकपा एमाले भनेको एउटा जिउँदो जाग्दो एउटा चाहिँ सशक्त पार्टी भएकोले गर्दाखेरि यसभित्रका विषयहरू बाहिर आउनु स्वाभाविक हो र अहिले आएर यो विभिन्न कारणले गर्दाखेरि अल्गोरिदम लगायतका विभिन्न कारणले गर्दा जनताको दिमागलाई भुटेर यो परिणाम आएको हो भन्ने पनि निष्कर्ष छ क्या। तर जनताको दिमाग कसरी भुट्यो त भन्दाखेरि कमजोरी पनि भए दलहरूका होइन, दलहरूका कमजोरीहरूलाई पनि माथि टेकेर जनताको दिमाग भुट्यो। अब केही गर्छौँ अथवा यो अहिले जुन जितेको पार्टीले के नै गर्छ भनेर जुन भनिएको थियो नि त्यो पनि परिणाम देखिसके जनताले। त्यस कारणले गर्दा नेकपा एमाले अब त्यो कुनै अन्यथा हिसाबले जाँदैन र केन्द्रीय कमिटीको बैठकबाट
13: तर एउटा कुरा के चलखेल भइरहेको छ भने ठुला पार्टीहरू पुराना पार्टीहरूलाई विभाजन गर्नका निम्ति एउटा न एउटा अस्त्र चाहिँ तयार पारिराख्ने, अब नेकपा एमालेमा पनि सकेसम्म चाहिँ विभाजन र फुटको श्रृङ्खला त आज मात्र होइन हिजो पनि चलि नै रहेका कुराहरू हुन् होइन, तर अहिले चाहिँ अब एउटा यस्तो सतहमा यस्तो बिन्दुमा आएको छ, अहिले पदाधिकारीहरूले पार्टी अध्यक्षको भन्या कुरा टेर्नै छोडिसकेका छन्, कतिपय नेताहरूले त आन्तरिक रूपमा तयारी पनि गरेका छन्। अब विद्या भण्डारीको छारी यता निर्माण गरिदियो भने एमालेको भविष्य पनि त अन्धकारतर्फै त छ नि, अँध्यारो सुरुङतर्फ होइन र भने
14: होइन यस्तो छ के छ भन्दाखेरि खेमजी, यो तपाईँहरूलाई पनि थाहा छ, सबैलाई थाहा छ, नेपाली जनतालाई थाहा छ कि यो बाह्य चलखेल अलि बढी भयो क्या नेपालमा, किन भन्दाखेरि यहाँले त्यो ग्रे जोनको रिपोर्ट भनेर पनि यहाँ अहिले आइरहेको छ कि। अब त्यो ग्रे जोनको रिपोर्ट अनुसार त नेपालमा अमेरिकी अथवा विभिन्न बाह्य लगानी चाहिँ कसरी छ आइरहेको छ, अब नेपालमा केही करोड सहयोग गर्ने यो बाढी पीडितलाई तर 20 मिलियन अमेरिकी डलर चाहिँ यस्तो चलखेलका लागि खर्च गर्ने भन्ने कुरा पनि यहाँले सुनि पनि सक्नु भएको छ। त्यसले गर्दाखेरि अब यी सबै कुराले गर्दाखेरि चलखेल चाहिँ हुन्छ, त्यो चलखेलबाट चाहिँ एमाले अछुतो छ भनेर म भन्दिनँ, त्यो चलखेलभित्र एमालेका पनि मान्छेहरू केही परे लागेका हुन सक्छन् तर त्यसले प्रभावित पार्दैन एमालेलाई, त्यसले कुनै पनि प्रभावित पार्दैन।
13: होइन तपाईँ कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ भने क्या जस्तो अहिले पछिल्लो समय चाहिँ नेकपा एमाले भित्रको विवाद त हो होइन, यो कुरा त तपाईँ स्वीकार्नुहुन्छ होइन, पार्टी अध्यक्षले चाहिँ मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हो, कतिपय एउटा अर्को पङ्क्तिको चाहिँ पार्टी अध्यक्षले मात्र होइन फागुन 21 दोष लिने भने यो त पदाधिकारी सबैले लिनुपर्छ त्यो समय भन्ने हो होइन, यदि नेतृत्वमा नयाँ नै आउनुभयो भने चाहिँ पुस्तान्तरणको कुरा गरौँ र अर्को मान्छे नयाँलाई नेतृत्वमा ल्याउँ भन्ने विषय पनि सँगसँगै चलेकै हो, वैधानिक हिसाबले नै हटाउनु पर्यो पार्टी त छोड अध्यक्ष भनेर चाहिँ छोड्न मिल्छ भन्ने खालको बहस पनि एकातिर चलेकै हो। अब यसमा आफ्नै पार्टीभित्रका नेताहरू आफ्नै पार्टीको नेतृत्वले चाहिँ समयमा विवेक पुर्याउन सकेन, समयमा बुद्धि पुर्याउन सकेन भने फेरि विभाजनको दोषारोपण चाहिँ अरूलाई दिएर होला कि आफूले आफूलाई सुधार्नु पर्ला भन्ने प्रश्न त हो नि त होइन अहिले।
14: अहिले एकदमै त्यो तपाईँले भनेको कुरो सही कुरा हो, तर कुरा के हो त भन्दाखेरि एमाले भनेको चाहिँ एउटा विभिन्न आरोह अवरोह पार गर्दै आएको पार्टी हो. विभाजन एमाले कतिपल्ट आउँदै, एमाले भन्नाले यो कम्युनिस्ट आन्दोलनको यो प्रवाहहरू चाहिँ विभाजनको क्रममा एमाले पनि विभाजन भयो. विभाजन केही श्रृङ्खलालाई पार गर्दै फेरि पनि आफूलाई सशक्त बनाउँदै अगाडि बढेको पार्टी हो. त्यसले गर्दाखेरि अब अहिले आएर यो अहिले जुन बहस भइरहेछ, यही बहसले नै विभाजन ल्याउँछ भन्ने कुरा चाहिँ सरासर गलत हो र यो हुँदैन पनि, हुन पनि सक्दैन. तर कोही मान्छे चाहिँ त्यसबाट टुक्रिएर जान सक्छन् नि, जस्तो माधव नेपालहरू टुक्रिएर गए.
13: त्यो शंका त छ तपाईलाई हैन,
14: यो पार्टी मन पर्दैन,
13: त्यो शंका छ नि त
14: मलाई, म यो पार्टीमा बस्दिन भन्ने लाग्छ भने ऊ त अब कहीँ जान पनि सक्छ नि, यो त सामान्य कुरा हो नि. तर कुरा के त भन्दा, नेकपा एमाले चाहिँ सिंह रूपमा भन्ने हो भने जनताको मन मस्तिष्कभित्र रहेको पार्टी भएकोले गर्दाखेरि अहिले केही यसो बादल लागे जस्तो भए पनि नेकपा एमाले भोलि जनताको बिचमा स्थापित हुन्छ, भएको छ, र त्यो ढङ्गले अगाडि बढ्छ. त्यसले गर्दा यो बहस विवाद जुन छन् नि, यस कुरालाई लिएर हामीले साह्रै पल्लैसम्म पुगेर मूल्याङ्कन गर्नुपर्ने स्थिति चाहिँ होइन भन्छु.
13: अब जाँदा जाँदा एउटा कुरा के भनिदिनुहोस् भने, अब आन्तरिक रूपमा नेकपा एमाले आफ्नो कमजोरीलाई चाहिँ ढाकछोप गरेर अरूलाई दोषारोपण गरेर देशी विदेशी तत्त्वहरूले, प्रतिक्रियावादी तत्त्वहरूले चाहिँ हामीलाई विभाजन गर्न खोज्दैछन् भन्ने आरोपबाट मुक्त भएर कसरी चाहिँ पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ? कसले चाहिँ मार्ग प्रशस्त गर्ने, होइन कसले चाहिँ अलिकति सेक्रिफाइस गर्ने, कसले चाहिँ त्याग गर्ने? जस्तो अहिले नेपाली कङ्ग्रेसभित्र पनि तपाईँहरूले देखिरहनु भएको छ, नेपाली कङ्ग्रेसको अब विभाजन हुने कि वा रोकिने भन्ने खालको एउटा अन्तिम कसरत र घडीमा पनि छ, किनभने देउबालाई चाहिँ महाधिवेशनको उद्घाटन गराउने भनेर कङ्ग्रेसले तयारी गराइरहेछ, त्यहाँ पनि लबिङ भइरहेको एउटा सब्जेक्ट एउटा विषय छ. भने एमाले चाहिँ अहिले सिक्नुपर्ने पाठ चाहिँ के हुनसक्छ?
14: यो एकदमै जायज प्रश्न गर्नुभयो तपाईँले, होइन के त भन्दाखेरि अहिले भनेको यो परिस्थितिको सही मूल्याङ्कन गर्ने हो क्या. अहिले भनेको, अहिले भनेको कसैले मार्ग प्रशस्त गर्ने, के गर्ने, कोही हट्ने, कोही आउने, यस्तो कुरा होइन. हाम्रो लाइनको कुरा गर्नुहुन्छ भने होइन, अहिले भनेको परिस्थितिको सही मूल्याङ्कन गर्न सक्नु पर्यो र यो मूल्याङ्कन गरेर अगाडि बढ्नु पर्यो भन्ने कुरा हो. त्यसले गर्दा हाम्रो बिचमा भएको बहस छलफलको कुरा के हो भन्दाखेरि, कोही व्यक्ति केन्द्रित भएर आएको छ भने त्यो गलत कुरा हो क्या. मेरो चाहिँ भनाइ नै त्यही हो, कोही व्यक्ति केन्द्रित भएर फलानु चाहिँ व्यक्ति भन्ने खालको कुराहरू होइन कि. त्यो समग्रमा हेर्ने हो भने हार्न त सबैले हारे, होइन, अरू पार्टीले पनि हारे, एमाले पनि हारे, एमालेको पनि नेताहरू प्रायः सबैले हारे. त्यस्तो स्थिति भयो. त्यसो हुँदाखेरि यसको चाहिँ सही मूल्याङ्कन गरेर अगाडि जाने हो. यी देशी विदेशी प्रतिक्रियावादीहरूलाई मात्रै हामीले दोष दिएका छैनौँ, यिनीहरूले नेपालमा जुन चलखेल गरिरहेका छन् त्यो चलखेललाई परास्त गरेर अगाडि जान्छौँ भनेर भनेका छौँ. त्यसले गर्दा यो ढङ्गले हाम्रो पार्टी अगाडि बढ्छ, यहाँलाई म यही कुरो जानकारी गराउँछु.
13: हस्, देवेन्द्र दालजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
14: हस् हस्, धन्यवाद छ यहाँलाई.
13: उहाँले नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु. नमस्कार.
15: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053.
16: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन. फोन 0556 4940 4950 80 र 98 5570 2640.
17: It's 7 o'clock. अहिले 7 बजेको छ.
18: न पक्ष न विपक्ष, सधैं निष्पक्ष. स्वदेश एफएम 93.2 मेगाहर्ज. तपाईको समुदायको अनि तपाईको सरोकारको
19: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
20: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

0: नमस्कार। मार्डीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी युवा भजन समितिको आयोजनामा छैटौं शनिवार भजन श्रृंखला आगामी भदौ 3 गते शनिबार सञ्चालन हुने भएको छ। सांस्कृतिक रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिने सो भजन श्रृङ्खला शनिबार साँझ 7 बजेदेखि माडी 8 खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अभियन्ता सन्तोष अधिकारीले जनाउनुभयो। भजन संस्कृति र पुस्तान्तरणलाई जोड्दै साप्ताहिक रूपमा हरेक शनिबार साँझ सञ्चालन हुँदै आएको अभियानमा सम्पूर्ण श्रद्धालु तथा संस्कृति प्रेमीलाई उपस्थितिका लागि आग्रह गरिएको छ। पछिल्लो समय रक्तदान अभियान विस्तार हुँदै गएसँगै विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना हुन थालेको छ। करिब 1 दशक अघि मृत्यु संस्कारमा समेत रक्तदान गर्ने अभ्यास शुरू भएको चितवनमा अहिले स्मृति दिवसमा पनि रक्तदानलाई प्राथमिकता दिन थालिएको छ। करिब 2 दशकदेखि रक्तदान अभियानमा सक्रिय ब्लड डोनर सोसाइटी ब्लड डोनर्स अर्गनाइजेसन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुबा खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा यही शनिबार बिहान 7 बजेदेखि भरतपुरको 24 कोटीमा वृहत रक्तदान सञ्चालन हुँदैछ। पानी परिवार र ब्लड डोनर्स ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको आयोजनामा हुने कार्यक्रममा विभिन्न संघ संस्थाको सहकारी र चितवन मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोग रहनेछ। सोही अवसरमा रक्तदान अभियानमा सक्रिय अभियन्तालाई राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार समेत प्रदान गरिने हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो। कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले 51,000 रुपियाँ सहयोग गरेको छ। समाजले आफ्नो संस्थागत तर्फबाट 51,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। यसैबीच बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका 1 बरुवा बजार स्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले 13,030 रुपियाँ समेत सहयोग गरेका छन् भने विपदको समयमा हातमालो गर्दै सहयोग गर्ने उद्देश्यले माडी नगरपालिका 5 रमाइलो डाँडा स्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 35,000 रुपियाँ सहयोग गरेको छ। सहकारीका कर्मचारी सञ्चालक समिति तथा शेर सदस्यहरूको संयुक्त योगदानबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो। पछि पृथ्वी राजमार्गमा यातायात सेवा बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णभीरमा बाढीले सड़क बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सड़क भाँसेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सड़कमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सड़क सञ्चालन गरिएको हो। त्रिशुलीले सड़कको तल्लो भाग बगाएपछि पुरै सड़क भाँसिएको थियो। खगरी सिंचाई आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई 24 घण्टा नारायणी नदीबाट पानी तानेर सिंचाई सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका पम्प 24 घण्टा सञ्चालन गर्दा मासिक ₹42 लाखसम्म विद्युत खर्च हुने गरेको हो। बर्खायाममा पश्चिमी चितवनका 4,700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन नारायणी नदीबाट 2 पम्प मार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ। देशमा परेको विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11,00,000 रुपियाँ सहयोग गरेको छ। होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बिहिबार चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्याललाई 11,00,000 रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। मन्त्रालयले नयाँ नियमावली अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता र अनुमति लिन अनलाइन आवेदन माग गरेको छ। प्रदेश वा स्थानीय तहबाट अनुमति पाएका संस्थाले असोज 25 भित्र र अन्य संस्थाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र आवेदन दिनुपर्नेछ। नयाँ निवेदकलाई 5,000 रुपियाँ दस्तुर तोकिएको छ। बाढी पीडित राहत कार्यक्रम अन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका 8-9 स्थित सुनाखेती लिप्रखाने पानी तथा सिंचाई आयोजना योजनामा 20,000 वटा क्षमताको सोलर प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ। विद्युत अभावको कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलर प्रणाली जडान भएपछि खानेपानी तथा सिंचाई सेवा नियमित सञ्चालनमा आएको हो। एकीकृत गर्ने जिम्मा पाएको एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले सहमति जुटाउन नसकेपछि कार्यदल बैठककै नराखी समय गुजार्ने प्रयास गर्नुभएको छ। कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठक समेत प्रभावित हुने देखिएको छ। एमाले यही असोज 5-7 गतेसम्म बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ। यसअघि कार्यदलले प्रतिवेदन टुङ्गाएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदन छलफल गर्ने तयारी गरेको छ। सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदेसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकमा बिहिबार बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अप्नाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो। अनुसन्धान आयोगमा केन्द्र सरकारका 10 मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको छ। आर्थिक वर्ष 2082-83 आयोगमा परेका उजुरी मध्ये सबैभन्दा धेरै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित 3,036 उजुरी परेको आयोगले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 आफ्नो 3600 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेपछि आयोगका प्रवक्ताले संचारकर्मीसँग अन्तर्क्रिया गर्दै प्रतिवेदनका मुख्य बुधाहरू सार्वजनिक गर्नुभएको छ। 469 पृष्ठ लामो सो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रगति विश्लेषण, प्रवृत्ति विश्लेषण, आयोगले प्रदान गरेका सुझाव र आगामी कार्यदिशा समावेश गरिएको आयोगले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान फुन अनन्तले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। नेसनल लेजिस्लेटिभ एकाडेमीद्वारा बिहिबार राजधानीमा आयोजित संविधान कार्यान्वयनको 2 दशक अवसर र चुनौती विषय कार्यक्रममा फुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानका आधारभूत पिलर कमजोर पार्ने गरी संशोधन गर्न खोजिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो। प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवा कर्मचारीका लागि सरकारले थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको भुटेको सिबाडीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका राष्ट्रसेवा कर्मचारीलाई लक्षित गरी म्याद थप गरेको हो। भदौ 10 गते रसुवाको भुटेको सी नदीमा आएको बाढीका कारण 677 मसुर सम्पर्कविहीन भएको र 515 ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा 51% मुद्दामा कसुर कायम भएको छ। आर्थिक वर्ष 2082-83 दायर भएको 175 मध्ये 156 मुद्दा विश्लेषण अदालतले फैसला गरेको छ। फैसला भएको मध्ये 81 मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: स्वदेश एफएम 93.2 MHz।
2: बेसमा नेपाली कंग्रेसका नेता मेन विश्वकर्मा जोडिनु भएको छ। मेनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अन्तत गत्तो निवर्तमान सभापति शेरबहादुर देउवाको विश्वास पात्र मध्येको एउटा बलियो खम्बा मेन विश्वकर्माजीले पनि धोका दिएर हिँड्नु भयो होइन सानेपातिर?
3: होइन, भाषा बिहानको सबैभन्दा सुरुकै भाषा नकारात्मक भयो खेमजी।
2: होइन, नकारात्मक कसरी हुन्छ त? हेरेको देखिएको दृश्य हो नि त।
3: त्यसो छ, हामी कुनै व्यक्ति विशेषका मानिसहरू भन्दा पनि स्वयं शेरबहादुर देउवा नेपाली कङ्ग्रेसको नेता, सर्वोच्च व्यक्तित्व, करिब 2 कार्यकाल पूर्ण रूपमा सभापति रहनुभएको, 5 पटक प्रधानमन्त्री बन्नुभएको र अहिले समकालीन नेता मध्येको सबैभन्दा अनुभवी पाएको र विश्वासिलो नेता शेरबहादुर देउवा हुनुहुन्छ। उहाँ अब 15 महाधिवेशनपछि उहाँ सभापति पनि हुँदै हुनुहुन्न र उहाँले नेतृत्व हस्तान्तरण गर्ने पनि हो र समयको माग अनुसार नेतृत्व हस्तान्तरण मात्र होइन पुस्तान्तरण पनि गर्ने भन्ने हो। तर त्यो नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विधि के हुने भन्ने बारेमा हाम्रा बिचमा विमति रह्यो। एक थरी साथीहरूले विशेष महाधिवेशन भन्नुभयो, हामीले नियमित महाधिवेशन भन्यो, त्यसैका बिचमा आम निर्वाचन आयो, आम निर्वाचनमा हामी एक भएर गयौँ, फेरि हाम्रा आन्तरिक मतभेदहरूलाई व्यवस्थापन गर्न खोज्यौँ, हामी केही अल्मलियौँ र अदालतसम्म पुग्यौँ, अदालतले पनि एउटा फैसला गर्यो, फैसला गरिसकेपछि पनि हाम्रा विमतिहरू कायमै रहे, पार्टी एक भएन, परिणामस्वरूप अब दुईटा महाधिवेशन हुने भएपछि ल पार्टी फुट्छ कि क्या हो, दुईटा तिनटा हुन्छ कि क्या हो, अब पार्टी दुईटा तिनटा हुन दिनुहुँदैन किनभने फेरि स्थानीय निर्वाचन र प्रदेश निर्वाचन आइसकेको छ। त्यसैले अब हामीले के गर्दा एक हुन्छ भनेर हामीले तिन चारवटा चाहिँ

0: जति नेताको कार्यसमि बैठकमा हामी गएका थियौँ,
1: 84 भइसकेछ होइन, हेर्दा हेर्दै
0: त्यहाँ गएका थिएनौँ, तर करिब 9 महिना पुरा भएछ र 9 महिनाको अन्तरालमा हाम्रो बिचमा सहमतिका थुप्रै प्रयासहरू गऱ्यौँ, कानुनी प्रयास गऱ्यौँ, राजनैतिक प्रयास गऱ्यौँ, व्यक्तिगत प्रयास गऱ्यौँ, सामूहिक प्रयास गऱ्यौँ, भावनात्मक ढङ्गले गऱ्यौँ, वैधानिक ढङ्गले प्रयास गऱ्यौँ। परिणाम स्वरूप हाम्रा असहमति रहेका केही कुराहरू जस्तै क्रियाशील सदस्यताको नवीकरण र अध्यावधि सम्बन्धका विवाद, केन्द्रीय कार्य समिति विशेष कि नियमित भन्ने विषयमा हामी एउटा सहमतिमा पुग्यौँ, जुन सहमतिलाई हामीले 8 बुँदे सहमति भनेका छौँ, र त्यो 8 बुँदा चाहिँ सहमतिमा रूपान्तरण हुन थालेपछि अब बाहिर बसेर धेरै यो विवादका विषयलाई चर्काउनुभन्दा सँगै बसेर थप सहमति गर्नु उपयुक्त हुन्छ भन्ने लाग्यो। त्यो लाग्ने मेन विश्वकर्मालाई मात्रै होइन, तमाम नेपाली कङ्ग्रेसका जिम्मेवार सदस्य पदाधिकारी साथीहरूलाई लाग्यो, हाम्रो सामूहिक भावना बन्यो, कुरा मिल्यो र मैले लेखेको पनि छु सामाजिक सञ्जालमा, हाम्रो मन पनि मिल्यो, कुरा पनि मिल्यो र विचार त मिलेकै थियो। त्यसो भएको हुनाले हामी विचार मिलेका, कुरा मिलेका, मन मिलेका साथीहरू अब मिलेर 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाऊ भन्ने हाम्रो उद्देश्य पुरा गर्नका लागि हामी साझेदार गएका हौँ, र साझेदार हामी सबैको, यो त्यहाँ अहिले सभापति हुनेको पदाधिकारी हुनेको होइन, यो व्यक्तित्व नेतृत्व बदलिरहन्छ, तर यो एउटा स्थायी संस्था हो, यो स्थायी कार्यालय हो, यो कार्यालयमा नेतृत्व हामीले देखेका छौँ, तर यो भवन नयाँ ठुलो भवन बनिकन पनि किसुनजी त्यहीँबाट बिदा, गणेश मानजीले त्यो अवसर पाउनु भएन, किसुनजी त्यहीँबाट बिदा हुनुभयो, गिरिराबु त्यहीँबाट बिदा हुनुभयो, सुशील दाई त्यहीँबाट बिदा हुनुभयो, अहिले शेरवार दाई नेतृत्वमा हुनुहुन्छ, तर अझै पनि विमति रहेको छ, उहाँलाई पनि हामी त्यहीँबाट बिदा गर्न चाहन्छौँ। त्यसै गरी अर्को नेतृत्व अहिले गगन थापा सभापति हुनुहुन्छ, भोलि उहाँ सधैँ जुनिभर माचुङ्गेल सभापति हुने होइन, उहाँको पनि निश्चित कार्यकाल छ, त्यसले यो एउटा नेतृत्वमा पुग्ने र हट्ने अथवा नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहन्छ, आउने जाने प्रक्रिया चलिरहन्छ, त्यसैले सानेपा को गयो गएन होइन, नेपालका तमाम लोकतन्त्रवादीहरू जानुपर्छ, तमाम नेपाली कङ्ग्रेसका सदस्य साथीहरू त्यहाँ जानुपर्छ, पुग्नुपर्छ, त्यहाँ बसेर नेतृत्व गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई सङ्गठित गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई आह्वान गर्नुपर्छ, जुन कार्य हिजोभन्दा अगाडि पनि भयो र हिजो पनि भयो।
1: होइन, एउटा कुरा चाहिँ अब तपाईँहरू त फर्किनै सक्नुभयो, कोमल हृदय सहित अब चाहिँ पार्टीलाई मिलाउनु पर्छ भन्ने ढङ्गले चाहिँ धेरै नेता कार्यकर्ताहरू त फर्किनुभयो, तर निवर्तमान सभापतिहरूलाई फर्काउन सक्नु भएन, उहाँको मन के ढुङ्गाकै रहेछ, त्यसो भए सम्झाउन सक्नु भएन,
0: ढुङ्गाकै होइन, उहाँ सभापति हुनुहुन्थ्यो, 14 महाधिवेशनबाट निर्वाचित सभापतिले 15 महाधिवेशन गर्छु भन्दा भन्दै गर्न नपाइकन विशेष परिस्थिति आयो, विशेष परिस्थितिको उपज चाहिँ उहाँ 15 महाधिवेशन गर्नका लागि अवसर पाइरहँदा पायो। एक
1: अब एउटा कुरा चाहिँ नेपाली कङ्ग्रेसको यो 15 महाधिवेशनको एकदमै तयारी भइरहँदाखेरि र तपाईँहरू चाहिँ त्यहाँ आइरहँदाखेरि कुन कुरामा कन्फ्युजन थियो र कुन कुराले चाहिँ ठ्याक्कै यो अन्तत्वगत्व चाहिँ सँगै मिलायो, सानेपासम्म डोर्यायो, सानेपासम्म पुर्यायो?
0: जसरी सभापति शेरबहादुर देउवाला 15 महाधिवेशनमा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्ने धोको थियो, हामीलाई पनि 14 महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि 15 महाधिवेशनमा सहभागी नै नभइकन कसरी विदा भयौँ त भन्ने हामीका एउटा अनुत्तरित प्रश्न थियो, त्यसको उत्तर गगन कुमार थापाले दिनुभयो, हो साँच्चै नै विशेष महाधिवेशनमा सहभागी नहुनुभएका उम्मेदवार नहुनुभएका 15 महाधिवेशन चाहिँ देख्नै नपाउने भन्ने त हुँदैन नि, त्यसैले 14 महाधिवेशनबाट निर्वाचित सबै सदस्यहरू 15 महाधिवेशन अगाडिको केन्द्रीय कार्य समितिमा उहाँहरूलाई समाहित गरिएको छ भनेपछि हामीले 15 महाधिवेशनमा परीक्षा दिने मौका पायौँ। एक दोस्रो कुरा, क्रियाशील सदस्यता स्वयं गगन कुमार थापा महामन्त्री हुन उहाँले आफैले टुङ्ग्याएको शेरबहादुर देउवालाबाट हस्ताक्षर भएको क्रियाशील सदस्यतालाई अध्यावधि गर्ने भनेर त्यसलाई परिवर्तन गर्न खोज्नु भएको थियो, हामीले त्यसलाई किन दायित्व परिवर्तन अहिले गर्न हुँदैन भनेका थियौँ, उहाँले परिवर्तन नगरेकै क्रियाशील सदस्यबाट महाधिवेशन सम्पन्न गर्ने भनेर दोस्रो नाक पनि खुलाएको। दोस्रो कुरा, महाधिवेशनलाई निष्पक्ष र तटस्थ बनाउनका लागि सहमतिका आधारमा आवश्यक समितिहरू बनाउनु पर्छ भन्यो, उहाँले त्यो समितिहरू बनाउन सुरु गर्नुभएको छ, एउटा तटस्थ निर्वाचन परिचालन समिति बनाऊ भने त्यसलाई बनाउनका लागि पछि सोमबारसम्ममा उहाँले महत्त्वपूर्ण समय नै तोक्नु भएको छ, त पाँच गतिभित्र यो बनाउने भनेर भन्नुभएको छ। त्यसरी अर्को कुरा हामीले सभापति सर्वाध्यायको उपस्थिति

0: बुझ्न पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। म जसरी पनि जुनसुकै अवस्थामा जतिसुकै लचिलो भएर पनि म त्यो काम गर्न तयार छु।
1: तर उहाँले त भन्नुभयो शेरबहादुर देउवाजीले समय चाहिँ दिनु भएको छैन भन्ने कुरा एक आइरहेको थियो
0: क्या, मागिरहनु भएको छ सायद, मलाई लाग्छ अघि मैले भनेको जस्तो गरेर कुरा नमिलेको कारणले मन मिलिराखेको छैन। अब नमिलेका कुरा उहाँ मिलाउँदै जाँदै हुनुहुन्छ, कुरा मिलिसकेपछि उहाँको मन मिलाउनका लागि उहाँले अन्तिम प्रयास गर्नुहुन्छ र भेट गर्नुहुन्छ।
1: भनेपछि अब सबै नेपाली कङ्ग्रेस चाहिँ एक ढिक्का भएर 15 महाधिवेशन सम्पन्न हुन्छ, त्यसको पूर्व तयारी व्यापक रूपमा भइरहेको छ। गगन थापा बलियो बन्नु भएको छैन,
0: रालेपामा चुम्बनमा रहनुभएका अग्रज नेताहरूको पनि एउटै ध्येय के हो भने बलियो सशक्त एकताबद्ध भएको काङ्ग्रेस जसले बाह्य राजनीतिलाई आफ्नो परिवेशमा पनि नेतृत्व गर्न सकोस् भन्ने हो।
1: तर नेपाली कङ्ग्रेसले चाहिँ सबैलाई हटाउन सक्नका निम्ति चाहिँ अबको यो दुई दिनले चाहिँ काम गर्न सक्छ कि सक्दैन, अब कतिपय रूपमा केही पनि प्रस्तावहरू आएका छन् भने तपाईँ अलिकति दिल खुला गर्नुहोस् होइन। पूर्णबहादुर खड्गाजीले भनेको मैले देखेका थिएँ, महाधिवेशन अब केही समयसम्म अलिकति पछाडिसम्म सारिदिनुहोस्, धकेल्नुहोस्, सबैलाई मिलाउनुहोस्, सबैका मन माझामाझ गरौँ, त्यसपछि मात्रै पनि महाधिवेशन गर्दा के बिग्रिन्छ र भन्ने पनि प्रस्ताव आएको छ नि त मिन्जी।
0: एकदम उहाँको प्रस्तावकै पेरिफेरीमा रहेर हामी छलफल गरिराखेका छौँ। मन मिल्यो भने कुरा पनि मिलिहाल्छ, कुरा मिल्यो भने मन पनि मिलिहाल्छ। मन र कुरा मिलिसकेपछि यो वैधानिक वा प्राविधिक कार्यपालिका भनेको ठुलो कुरा होइन,
1: त्यो सम्भावना छ, त्यो सम्भावना छ, अहिले सर्ने सम्भावना छ।
0: मन मिलिसकेपछि, कुरा मिलिसकेपछि अदालतमा मुद्दा गरिरहनु पर्ने आवश्यकता हुँदैन। अदालत मन मिलेपछि, कुरा मिलेपछि मन मिल्छ, मन मिलेपछि मुद्दा फिर्ता हुन्छ, मुद्दा फिर्ता परेपछि कार्यपालिका सर्छ, यो कुनै ठुलो विषय नै होइन। त्यसैले पूर्ण भाइले, आदरणीय पूर्ण भाइले भन्नुभएको छ कि अहिले स्थगित गरेर वार्ता प्रारम्भ गरिहालौँ, बरु स्थगित पनि गरिरहनु परेन, 24 घन्टा अवरात्र वार्ता गरे भइहाल्यो। वार्ता गरिसकेपछि कुरो मिल्छ, कुरो मिलेपछि मन मिल्छ, मन मिलेपछि अदालतको मुद्दा फिर्ता हुन्छ, मुद्दा फिर्ता भएपछि कार्यतालिका सरिहाल्छ। यो बाटोमा जानुपर्छ, हामीसँग स्पष्ट एकताको रोड म्याप नै छ।
1: तपाईँको लाइन के हो पार्टीले मिलाउनका निम्ति, तपाईँको आफ्नो लाइन चाहिँ के हो पार्टी मिलाउनका निम्ति, महाधिवेशन भन्ने कुरालाई सारेर फेरि घनीकुट छलफल पछि चाहिँ सहमति जुटाउन सकिन्छ?
0: महाधिवेशनको कार्यतालिका अघि वा पछि भन्ने हाम्रो उद्देश्य हो कि? हाम्रो उद्देश्य पार्टीको सम्पूर्ण एकता हो, शक्तिशाली काङ्ग्रेस निर्माण हो, सबै नेपालीको साझा पार्टी नेपाली काङ्ग्रेस बनाउने हाम्रो ध्येय हो। त्यसका लागि प्राविधिक रूपमा, वैधानिक रूपमा, कानुनी रूपमा रहेका बाधा अडचनहरूलाई फुकाउँदै हामी अगाडि बढ्नुपर्छ। त्यो भनेको के भने, अघि भनिहाले, टेबुलमा बस्नु पर्यो, छलफल गर्नु पर्यो, जोड्नेले जोड्नु पर्यो, छोड्नेले छोड्नु पर्यो, भएन कसैले महसुस गर्नेले महसुस गर्नु पर्यो, सम्झाउनेलाई सम्झाउनु पर्यो, बुझाउनेलाई बुझाउनु पर्यो, एउटा बिन्दुमा आएर हामी सबै जोडिनु पर्यो। हाम्रो त 74 सालको आम निर्वाचनको नारा नै थियो, सबै अट्ने देश सबैलाई जोड्ने काङ्ग्रेस भनेका थियौँ। अब हाम्रै भित्रका काङ्ग्रेसका नेताहरू नै नजोडिने अवस्था भयो भने त त्यो नारा निरर्थक भयो नि त। काङ्ग्रेस बाहिरका नेतालाई समेत जोड्ने काङ्ग्रेसले अहिले आफैभित्रका नेता जोड्न सकेन भने नेतृत्वमाथि पनि त प्रश्न चिन्ह उठ्छ। त्यसैले के विधि उपायबाट हुन्छ, पहिली काङ्ग्रेसका अनुभवी शीर्ष अग्रज समर्थक शुभचिन्तक सबै नेताहरूलाई जोड्न सक्नुपर्छ। त्यो जोड्ने भनेको मानिस मानिसलाई जोड्ने भनेको कुनै तत्त्व हुँदैन, त्यो भनेको संवाद हो, सहमति हो। संवाद र सहमतिका माध्यमले जोडेर देश दुनियाँलाई देखाउने गरेको देख्नुभयो। काङ्ग्रेस यस्तो लोकतान्त्रिक पार्टी हो जसले सबै असहमतिहरूलाई सहमतिमा आफै रूपान्तरण गर्न सक्छ भन्ने प्रमाण देखाउँछ।
1: अब नेपाली कङ्ग्रेसको कुरा त अब जिल्ला जिल्लामा जाने क्रम पनि बढिरहेको छ, नेताहरूलाई जिम्मेवारी पनि दिइहाल्छ, जिल्ला जाने क्रम सुरु भयो होइन, अब दुई दिन मात्रै त बाँकी छ नि त।
0: साथीहरू गइसक्नु भएको छ, म मात्रै, म भनौँ केही साथीहरू यो
1: उठाउनु भएन जिल्लातिर जाने कार्य समिति,
0: म पनि अहिले हिजै जानुपर्ने हो, हिजो केन्द्रीय समितिको बैठक भनेर म बसेर हो, आज बिहानै हामी निस्कने हो। तपाईँसँग पनि हिजो अस्ति कुरा गर्न नपाएको त मैले 3-4 पटक भनिसक्नु भएको थियो।
1: हामी तपाईँसँग के चाहन्थे भने मिन्जी, तपाईँ त अब मिलाउनका निम्ति पनि लाग्नु भएको होइन, कतिपयले चाहिँ तपाईँलाई के भने भने अब अन्तत्वगत चाहिँ खोलो तर लौरो बिर्सो पनि गर्नुभयो मिन्जीले भनेर पनि टिक्का टिप्पणीहरू आए, कटाक्षहरू आए, हामीले केही समय अगाडि मात्रै पनि हामीले बहस गरेकै थियौँ होइन।
0: चुन्दरीमा म बसुन्जेल, म जस्तै अरू क्रियाशील साथीहरू बसुन्जेल, केही नेताहरूलाई चाहिँ नमिल्ने आधार पनि यही बन्ला कि भन्ने हामीलाई चिन्ता पनि थियो। हामी पार्टी मिलाउनका लागि हामीले सम्पर्क कार्यालय खोलेका थियौँ, त्यहाँ बस्ने छलफल गर्ने, किन त्यसो पनि गरेको भने एक पटक पार्टीका सानेपामा रहनुभएका पदाधिकारीले पनि एउटा अभिव्यक्तिमा दिनुभएको थियो, कसँग मिल्ने, कहाँ मिल्ने, खोइ कसलाई भेट्ने, कसको घरमा गएर भेट्ने भन्ने प्रश्न गर्नुभयो। हामीले त्यसलाई गम्भीर रूपमा लियौँ र भन्यौँ हामी धेरै दर्जनौ नेता छौँ, दर्जनौ नेता मात्रै हो त, सानेपामा सभापति जगन थापाले कोसँग वार्ता गर्ने, कहाँ गएर भेट्ने, अनि हामीले पनि सल्लाह गर्दा कसो घरमा बसेर सल्लाह गर्ने, एउटै व्यक्तिको घरमा कचोटि धाउने, यसले हामीलाई पनि अलमल गर्यो र सानेपा काङ्ग्रेसलाई पनि वार्ता गर्न अप्ठ्यारो भयो। यो एउटा सम्पर्कले खोलौँ भनेर हामी सम्पर्कले खोलेको, तर केही नेताहरूले त्यसलाई त नयाँ पार्टी कार्यालय भयो भने हामी के नगर्छौँ जै सोच्नु भयो जस्तो लाग्यो। त्यसो भइसकेपछि हामी त त्यहाँ नयाँ पार्टी बनाउन गएका त होइन, त हामीले चाहिँ त्यसलाई नेपाली कङ्ग्रेसमा असहमत भएर बाहिर रहेका साथीहरूलाई कसरी सहमत गरेर सानेपा लगेर ठुलो काङ्ग्रेस बनाउन सकिन्छ भनेर हामीले गरेको चिन्तनको कतै गलत व्याख्या र दुरुपयोग नहोस् भन्ने हामीलाई लागिराखेका थियो। अन्तत गत्य अब अदालतले स्टे अर्डर नदिइसकेपछि दुईटा अधिवेशनको जब तयारी भयो हामीले भन्यौँ दुईटा अधिवेशन हुन बित्तिकै व्यवहार त दुईटा काङ्ग्रेस हुने भयो, यो नेपाली कङ्ग्रेसका लागि, मुलुकका लागि, लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, अब मिलाउनु पर्छ भनेर हामी केही समूह बन्यौँ। सुरुमा 25 जना उपस्थित हुँदा 31 जना, अनि हामीले गगन कुमार थापा पार्टी सभापतिलाई भन्यौँ यो परिस्थिति छ तपाईँ के गर्ने हो, मिलाउने हो कि होइन भन्दा उहाँले एकै वचनमा भन्नुभयो म सबै कुरा स्वीकारेर पार्टी मिलाउन तयार छु, त्यसलाई क्रियाशील सदस्य फुका गर्ने कि नगर्ने, गर्ने, केन्द्रीय समितिमा समाहित गर्ने कि नगर्ने, गर्ने, समितिहरू मिलाउने कि नमिलाउने, मिलाउने, त निर्वाचन तटस्थ समिति बनाउने कि नबनाउने, बनाउने, नेताहरूलाई गएर चाहिँ तपाईँले सभापति शेरबहादुर देवाको उपस्थितिमा 15 महाधिवेशनमा उहाँलाई भव्य स्वागत गर्न तयार किन तयार भनिसकेपछि त्यसो भए जसलाई जे कुरा हामी भन्दैछौँ उहाँबाट स्वीकार भइसकेपछि अस्वीकार हामीले गर्नुपर्ने चाहिँ कारण त छैन, त्यो कुरा हामीले चुनावमा रहनुभएका अग्रज नेताहरूसँग अनौपचारिक रूपले राख्यौँ, उहाँहरूले त्यसलाई कुनै रेस्पोन्स नदिइसकेपछि अब हामी चुनावमा बसेर गगन थापालाई सम्झायौँ, अब गगन थापासँग बसेर सेवा देवालाई सम्झाउनु पर्छ भनेर हामीले रणनीतिक रूपले हामी यो साझा पाएका हौँ।
1: अहिले देशको परिस्थिति यहाँलाई राम्रैसँग थाहा छ, जिन्जी मुभमेन्ट भएको पनि 1 वर्ष पुरा भयो, केही समाचारहरू पनि आएका छन् अहिलेका सरकार निर्माण गर्न, अहिलेको पार्टी आएको नयाँ पार्टीहरू निर्माण गर्न अमेरिका लगायतका देशहरूको चाहिँ सहयोग रहेको विषय, द ग्रे जोनले लेखेका कतिपय समाचारहरू र अहिले देशको पछिल्लो परिस्थितिहरू, यो फ्ल्यासब्याक 1 इयरलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनुभएको छ?
0: केन्द्रीय तपाईँ हामी सबै नेपाली नागरिकहरूले आफ्नो देशको राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्न हामी चिन्तित छौँ। मैले तपाईँहरूको पनि संसारकर्मी साथीहरूको पनि विभिन्न स्वरूप देख्दछु, तब हामी जहिले पनि यो राष्ट्रियता लोकतन्त्रका लागि लागेका मानिसहरू अहिले राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर छ, सार्वभौमिक अत्यन्त कमजोर भएको छ, त्यसरी कुनै व्यक्ति बिरामी हुँदा छिमेकी साथी भाइ र स्वयं दुश्मनहरूको पनि प्रभाव पर्छ। अहिले नेपालको स्वाधीनता कमजोर भएको बेला, सार्वभौमिकता कमजोर भएको बेला, राष्ट्रिय एकता कमजोर भएको बेला बाह्य प्रभाव परेन होला, कसैले केही गरेन होला भनेर त भन्दै सकिन्न। हामीले 23 र 24 गते देखिहाल्यौँ, नाङ्गो नाचै देखिहाल्यौँ त हाम्रो चाहिँ बाहिर बाह्य शक्तिको कस्तो प्रभाव रहेछ भने, अहिले हामीले ग्रे जोनको चाहिँ सूचना मात्रै हामीले हेरिरहनु पर्दैन, हामीले त्यही बेला नै डे टु डे लेखिएका, देखिएका, भेटिएका मानिसहरूको कसुरमा पनि नाम लिन नसक्ने अवस्था रह्यो त होइन र, कार्की आयोगले नाम लिन नसकेको, मानवाधिकार आयोगले सँगै हिँडेकाको 4 जनाको लेखेको, एउटाको लेख्न नसकेको, खुलेआम स्वयं त्यो सम्बन्धित व्यक्तिले म फलानु हो, मेरो गडफादर फलानु हो भनेर भन्दा पनि औँला ठड्याउन नसकेको त अवस्था हो त, त्यो अवस्था अहिलेसम्म छ। त्यसैले जब व्यक्ति कमजोर हुन्छ साथी छिमेकी र दुश्मनको प्रभाव पर्छ, जसरी देश कमजोर हुन्छ बाह्य सबै शक्तिको प्रभाव पर्छ। अहिले त्यही कुरा राखेर नै नेपाली कङ्ग्रेस बलियो हुनुपर्छ र कङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय राजनैतिक शक्तिहरू राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि हातेमा नगरेर उभिनुपर्छ भन्ने कुरै त्यही
1: होइन। अब राष्ट्रिय स्वाधीनतामाथि चाहिँ केही समस्याहरू सृजना भइरहेका छन् भन्ने खालका विषय पनि आएका छन्। मैले केही दिन अगाडि यहाँले सुन्नु भ्याउनुभयो भएन, तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालजीसँग नि कुरा गरेका थिएँ। यतिखेर देश चाहिँ सिलिकन भ्यालीबाट चलिरहेको छ, देश खतरामा छ, देश चाहिँ अल्गोरिदममा चलिरह्यो, फेसबुकमा पनि भ्युज बटुलिएर फेसबुकलाई कसरी बलियो बनाउन सकिन्छ, मोनिटराइज जोगाइराख्ने भन्ने ढङ्गले चाहिँ सरकारका पदाधिकारीदेखि लिएर स्वयं सरकार प्रमुख पनि त्यतापट्टि लागे, यसरी देश चल्दैन, धम्क्याएर थर्काएर देश चल्दैन भन्ने लाइनमा ओम प्रकाशजीको पनि धारणा थियो। अब भन्दै गर्दाखेरि अहिलेको नेपाली जनताले चाहिँ यति ठुलो बहुमत दिएको फागुन 21 यो निर्वाचन यति ठुलो खर्च गरिसकेर देश एउटा किनारामा, देश एउटा चाहिँ ट्र्याकमा जानुपर्ने ठाउँमा चाहिँ फेरि यस्ता खालका अवरोधहरू, यस्ता खालका विषयहरूले त हामी कहाँ पुग्छौँ भनेका, यो एउटा चिन्ताको विषय होइन यो अहिलेको अवस्था?
0: एकदम एकदम खेलजी, हामी सबैको, मैले त देवानदेखि बाटो 23-24 घटनाभन्दा अगाडिदेखि नै 19 गतेदेखि नै जब सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सूचीकृत हुन आउनुहोस् भन्दा आफ्नै देश जलाउन जसरी हामी तयार भयौँ, त्यो भनेको हाम्रो देशभित्रै राष्ट्रघाती शक्ति निर्माण भइराखेको रहेछ, वैदेशिक प्रभावको शक्ति निर्माण भइराखेको रहेछ। ताकि हामीले हाम्रो देश बनाउँ भन्दा देश जलाउँदा गौरव गर्नेहरूको चाहिँ अहिले लोकप्रियता बढेर गयो, त्यो नै दुर्भाग्य हो, त्यसैले यसमा चिन्तित हुनुपर्छ सबै।
1: अब देश चाहिँ सही बाटोमा, सही ट्र्याकमा ल्याउनका निम्ति प्रतिपक्षी दल अर्थात् लोकतान्त्रिक दल नेपाली कङ्ग्रेसको अहिलेको भूमिका के छ? विरोध मात्र गर्ने हो कि सहयोग पनि गर्ने हो सरकारलाई?
0: तपाईँ हामीलाई सजिलो कुरा के हो भने रुगा खोकी लाग्यो, ज्वरो मात्रै आयो भने 100 रुपियाँको औषधिले निको हुन्छ, 3 दिनको आराम गरे निको हुन्छ। तर त्यही कुरा चाहिँ ज्वरो नै बढ्दै गएर टाइफाइड भयो, अल्सर क्यान्सर भयो, ट्युमर भयो, अथवा विभिन्न किसिमका गम्भीर रोग लाग्यो भने सोही अनुसारको समय पनि लाग्छ र सोही अनुसारको खर्च पनि लाग्छ। अहिले हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रतामाथि र हाम्रो अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा हामीलाई निकै गहिरो र निकै खतरनाक रोगहरू लागिसकेको छ। यसको उपचार एक व्यक्ति, एक पार्टी, एक नेता अथवा एउटा दिदीबाट हुँदैन र कुनै एक हाम्रा मित्र राष्ट्रहरूको एक राष्ट्रको साथ र सहयोगले पनि हुँदैन। हामीले राष्ट्रिय रूपमा हामी एकताबद्ध भएर अन्तर्राष्ट्रिय रूपमा हामीले साथ सहयोगको अपिल गर्नुपर्छ र हाम्रा कुटनीतिक व्यवहारहरू, हाम्रा कुटनीतिक निर्णयहरू पनि त्यति नै सन्तुलित र त्यति नै भरपर्दा हुनुपर्छ, अनि मात्र हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित भएको आभास हुन्छ।
1: भनेपछि प्रतिपक्षीको भूमिका सरकारलाई सहयोग गर्ने हुन्छ कि खालि विरोध मात्रै हुन्छ अहिले?
0: मलाई त लाग्छ सरकार जसरी आयो आगमन जस्तो भयो विदाई पनि त्यस्तै हुन्छ।
1: ए भनेपछि जसरी आयो त्यसरी नै जाने होइन सरकार? पाँच वर्ष जाँदैन, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार 5 वर्ष चल्दैन, जनताले चाहिँ
0: मलाई कस्तो सरकार भन्ने कुरा छैन। सरकार जुनसुकै पनि, यो कुनै एक दल विशेषको सरकारलाई भनेकै होइन, जुन जसको जुन बिरुवाको जरा छैन त्यसको त आयु पनि त हुँदै कम हुन्छ नि त, होइन? सरको घाम लाग्यो भने पनि सुकिहाल्छ, अथवा सानो कमिलाले कुखुराले खोज्दा कुखुराले खोज्दा पनि उखेलिन्छ। त्यसैले राष्ट्रियताका पक्षमा, नेपाली जनताका पक्षमा, विधिका पक्षमा, सार्वभौमिकताका पक्षमा, राष्ट्रिय स्वाभिमानका पक्षमा कति लामो समय उहाँहरूले काम गर्नु भएको छ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कनै गर्न नपाइकन 2/3 नजिकको मत आयो, त्यो मत कसरी आउँछ त? नेपालमा लामो समयदेखि नेपाली जनताको दैनिक जनजीविकामा काम गरेका मानिसहरू चुनाव हार्नुपर्ने, अनि देश खरानी बनाउने मानिसहरू चाहिँ एकै रातमा जित्नुपर्ने भनेपछि, अनि यो नेपाली मत हो त?
1: अनि जनताले नै त हो नि मत दिएको त, होइन?
0: हजुर,
1: नागरिकै मत त हो नि, जनताकै मत हो, मतदाताकै मत हो
0: भन्दैछु त, मत त हाम्रै हो नि। तपाईँ मन्दिरमा जानुभयो भने कुनै बिरामी जान्छ, बिरामी भालीभन्दा बढी उफ्रिन्छ, तर त्यो बिरामी धामी होइन क्या, त्यो बिरामी हो, तर उफ्रिनमा चाहिँ धामीभन्दा बढी काम छ, धामीभन्दा बढी मन्त्र बोल्छ, ए नबुझिने भाषामा बोल्छ। अघि तपाईँसँग मोटरसाइकलमा, कारमा अथवा बसमा लिएर गएको बिरामी मन्त्री पस्न बित्तिकै अथवा त्यो कुनै देवी माता कहाँ पस्न बित्तिकै माताभन्दा बढी काम छ, तर घर फर्किँदा पनि जस्ता जस्तो हुन्छ, जानु अगाडि जस्तो त त्यस्तै हुन्छ। त्यो के हो भने कामने मान्छे, बक्ने मान्छे तपाईँ आफै आफ्नै मान्छे हो, ऊ धामी पनि होइन, ऊ त अरू केही होइन, तर के हुन्छ भने उसकोमा केही एउटा मन्त्र हुन्छ, तत्त्व हुन्छ, त्यसले गर्दा ऊ काम थाल्छ। अहिले नेपाली जनताको पनि 2023-24 पछि त्योभन्दा अगाडिदेखिकै तयारी रहेछ, तर देखिन चाहिँ कस्तोमा आयो भने भाद्र 23 गते उनीहरू उफ्रेको बकेको हेर्नुहोस् त देखि फलानु तेरो देश छ यादलाई दिने गर्दा छ देखि आज चाहिँ हामी राम्रो काम गऱ्यौँ भनेर छ भवन फलाएको छ हाम्रो लक्ष्य पुरा भयो भनेको छ अनुहार त नेपाली नै हो त्यो कुनै देशको कि त विदेशी होइन त्यसैले मैले अघि भने माताले गएर काम्ने बिरामीले जे गर्छ भाद्र 24 पछिका दिनमा त्यसरी नै मानिसहरू नेपाली नागरिक कामिरहेका छन् होइन मन्त्र अथवा बकिरहेका छन् उफ्रिरहेका छन् नाचिरहेका छन् ती सबै अशोभनीय देखिन्छ तपाईँले भन्नुभयो जस्तो त्यो भाग्र 21 को चुनाव पनि त्यसै भयो चुनाव तपाईँले देख्नु भएको छ डिजिटल भोटिङ होइन विगतमा त्यही उम्मेदवारहरू विगतको भन्दा धेरै थिए विगतमा 3 दिन 4 दिन लाग्थ्यो मतगणना गर्न होइन तर यसमा 4 घन्टा 5 घन्टा 8 घन्टा 12 घन्टामा सबै रिजल्ट आयो होइन बडा विचित्र छ अरू ठाउँमा पहिले त मतदान गर्दै जाँदाखेरि 3 बजे चाहिँ मतदाता सकिँदै जान्थ्यो यसको त 3 बजेसम्म 40-42% मत खसेको छ यसमा चाहिँ भए 2 घन्टामा चाहिँ 25% मत खस्यो इभिनिङ इभिनिङमा जब मतदान केन्द्र खाली हुँदै गर्छ मतपत्र भत्तै भइरहेछ अनि निर्वाचन आयोगले 4.89 लाख मतदाता छन् समानुपातिक र प्रत्यक्ष गरेर करिब करिब 2 करोड मतदाता हुनुपर्ने 4 करोड मतपत्र छाप्छ 2 करोड के गर्छ भनेर पहिला भन्दैन त्यसरी मैले तपाईँसँग भन्नुभएको यी मैले चाहिँ तथ्य र प्रमाणहरू मात्रै भने अब त्यो निर्वाचन कस्तो थियो भन्नका लागि त्यसो त तर हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वाधीनता सार्वभौमिकता नेपाली जनताको चाहिँ स्वतन्त्रता नागरिक अधिकारको रक्षाका लागि बोल्दा कुनै एक दिनको एकछिनको एक व्यक्तिको घटना र अभिव्यक्तिलाई आधार मान्ने होइन कि यसरी नै सम्पूर्ण कुराको रिपोर्ट हेर्नु जरुरी हुन्छ त्यो रिपोर्ट हेरियो भने हामी साँच्चै नै नेपाली नागरिकहरूको स्वतन्त्रता कमजोर भएको छ हाम्रो स्वाधीनता कमजोर भएको छ हाम्रो सार्वभौमिकता कमजोर भएको छ यसको अर्थ के हामी अब समाप्तै भयो त भन्ने होइन देश बिरामी भएको छ देश कमजोर भएको छ अब हामी सबै मिलेर यसको उपचार भनेको के हो भने हाम्रो राष्ट्रिय एकता हो एक दोस्रो हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हामी स्पष्ट हुनुपर्छ हामी स्पष्ट भएपछि हामी छिमेकी मित्र राष्ट्रसँग हाम्रा मित्र राष्ट्रसँग सहयोगी मित्र राष्ट्रसँग हामीले स्पष्ट सन्तुलित परराष्ट्र नीतिका साथ कूटनीतिक के अरे कूटनीतिक र
1: अस्मिजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो
3: न पक्ष न विपक्ष सधैँ निष्पक्ष स्वदेश एफएम 93.2 MHz
4: नमस्कार म विभू श्रेष्ठ आजको संवादमा मेरो पाहुना हुनुहुन्छ कङ्ग्रेस नेता शंकर भण्डारी स्वागत छ
5: धन्यवाद विभूजी
4: के छ हाल खबर तपाईँको पार्टीको हाल खबर के छ
5: व्यक्तिगत सब ठिक छ पार्टीको अवस्था अत्यन्त असहज जटिल अवस्थामा छ नेपाली कङ्ग्रेस अहिले आजको दिनमा भन्नुपर्दा
4: कसको कारणले यो असहज परिस्थिति भएको खासमा
5: अब जो जो हामी सबै नेतृत्वमा छौँ मूलत हामी नेतृत्वमा रहेकाहरूकै कारणले नै पार्टीमा समस्या आएको हो त्यो कुरा त सिद्धान्त त राजनीतिमा एउटा इमान्दारी र नैतिकता भन्ने सन्दर्भ पनि हुन्छ त्यस अर्थमा तर मूलभूत रूपमा के छ भने मैले त सधैँ भन्ने गरेको छु बेबुजी तपाईँसँग आज पहिलोपल्ट संवाद गर्दैछु हाम्रो भू राजनीतिक अवस्थाको प्रभाव बाह्य शक्तिको स्वार्थको प्रभाव प्रत्यक्ष हाम्रो देश नेपाल छ हाम्रो मातृभूमि नेपाल छ त्यस्तो त्यसै सन्दर्भमा देशको मूलभूत एउटा राष्ट्रवादी विचार राष्ट्रिय स्वाधीनता अखण्डता स्वाभिमान सम्बन्ध ठुलो कुरा हो सार्वसत्ता सम्बन्ध मूलभूत विषय हो भन्ने मूल सिद्धान्तबाट निर्मित भएको बनेको पार्टी कङ्ग्रेस कङ्ग्रेसको शक्तिलाई चाहे जसरी हुन्छ धाराशाही बनाएर कङ्ग्रेसको आन्तरिक जीवनमा बडो असहज परिस्थिति निर्माण गराएर आफ्नो स्वार्थ परिपूर्ति गर्ने जुन शक्तिको स्वार्थ थियो त्यो कुराको त्यो स्वार्थको लागि अझ सहज हुने किसिमले भूमिका खेल्ने मान्छेहरू राजनीतिमा उनीहरूकै सहयोगमा उनीहरूकै अब लगानीमा नै भन्न मिल्यो दुःख साथ मैले भन्दा छु यो कुरा त्यस्ता पात्रहरू बढी चाहिँ फ्रन्टलाइनको भूमिका भन्छ नि प्रधान भूमिकामा भएको मेरो त लामो अनुमति थियो मैले भन्दै आएको थिएँ तर आज त्यो कुरा पुष्टि हुँदैछ त्यसकारण त्यसै त्यही चरित्र र त्यही स्वार्थले गर्दा त्यही रणनीति र त्यही योजना बाह्यको प्रत्यक्ष प्रभाव कङ्ग्रेसभित्र परेको कारणले आज पार्टी अप्ठ्यारोमा छ.
6: अब त्यसो भए यसो गरौँ त यसलाई अझै सिम्प्लिफाई गरेर बुझाउने प्रयास गरौँ. अब यो भू राजनीतिको चपेटामा कङ्ग्रेस यति बेला परेको कारणले गर्दाखेरि यो आन्तरिक कलह जस्तो देखिएको भनेर भनिरहँदाखेरि यो कहाँ कहाँबाट प्रभावित हो, कहाँ कहाँबाट लगानी आएको, कसले फुटाउन खोजेको?
5: होइन, थाहा छ त तपाईँ अहिले भर्खरै पनि अहिले सत्ता सञ्चालन गर्ने पार्टी र उसका मूल मुख्य नेताहरूको बारेमा एउटा सनसनीपूर्ण समाचार सम्प्रेषण भएको छ अमेरिकाबाट डगले जोनबाट जुन किसिमको नामै किटेर र कति लामो समयदेखि सोह्र सत्रदेखि 21-22 र कस्तो व्यक्तिलाई कुन ढङ्गले तयार पारिएर र चाहिँ नेपालमा यो गत भदौ 23-24 घटना चाहिँ घटाउँदै आजको दिनमा नेपाललाई ल्याइएको छ भन्ने कुरा आइसकेको छ. त्यसको आधिकारिक र तथ्यपर ढङ्गले खण्डन कसैबाट भएको छैन. त्यसैभित्र हाम्रा केही साथीहरूको नाम जोडिएको कुरा मैले भन्न परेन, मैले सुनेको पढेको सुन्न परेको छ, पढ्न परेको छ, दुःख लागेको छ होइन. त्यस कारण सिधा कुरो के छ, विश्व राजनीतिको अब हिजोकै कुनै बेला थियो दुईवटा ध्रुवमा विश्व ध्रुवीकृत थियो पावर सेन्टरको हिसाबले शक्तिको दृष्टिकोणले हेर्दा पनि जसलाई शीत युद्ध भनेर हामीले बुझ्थ्यौँ रसिया र अमेरिकनहरूको. पछिल्लो समय रसियन ध्रुव जो कमजोर हुँदै गएपछि अमेरिकन ध्रुव अमेरिकन जुन चाहिँ पक्ष भनौँ अमेरिकन लाइन जो विश्वमा प्रभावकारी देखियो त्यो अहिले पनि त्यसको प्रतिस्पर्धा छ, ओडबाजी छ. र भइदियो के भने हामी सबैलाई थाहा भएको कुरा हो नि नेपाल हाम्रो देश हाम्रो मातृभूमि विश्वका भीमकाय मुलुक भीमकाय भूगोलले मात्रै होइन जनसङ्ख्यिक रूपमा मात्रै होइन आर्थिकदेखि लिएर सामरिक रूपमा पनि अझ चिनलाई हेर्दा तिनको बिचमा हामी छौँ र त्यो विश्व शक्तिको जुन प्रतिस्पर्धामा नेपाल बिचमै भएको कारणले प्राकृतिक सिद्धान्तको आधारमा पनि नेपाल संवेदनशील त हुने नै भयो. त्यस अवस्थामा नेपालमा राजनीति गर्ने अथवा राजनीति व्यक्तिको आबद्ध दलहरू र विशेष गरी राजनीति नेतृत्व गर्ने नेताहरूमा त्यो किसिमको एउटा जसरी इतिहास हामीले हेर्दा जुन गौरवमय इतिहास छ नेपालको नेपाल एकीकरणको अभियान सन्दर्भदेखि लिएर विशेष गरी इस्ट इन्डिया कम्पनी सरकार भन्छौँ अङ्ग्रेजहरू भारतमा साम्राज्य चलाउँदै गर्दा कतिपय हाम्रा सिन्धुलीगढीका युद्धहरूको इतिहासलाई हेर्दा जुन चाहिँ गौरवको इतिहास रचे हाम्रा पुर्खाहरूले त्यो किसिमको चरित्रको विकास नेपालको पछिल्लो समयको राजनीतिक राजनीतिमा र विशेष गरी राजनीति गर्ने नेताहरूमा देखिएन र व्यक्तिगत स्वार्थ र व्यक्तिगत प्राप्ति नै प्रधान विषय बन्यो जसले गर्दा त्यो किसिमको अब जानकारी त्यो किसिमको विश्लेषण मूल्याङ्कन हरेक व्यक्तिको बारेमा शक्तिहरूले गरेका हुँदो रहेछन् र त्यही ढङ्गले आफ्नो अनुकूलको व्यक्तिहरूलाई बढी सक्रिय बनाउने आइसक्यो. त्यो ग्रेलिसको त्यहाँ समाचारमा के लेखेको छ भन्दा
6: कुन व्यक्ति
5: ग्रेजुरको त्यहाँ के लेखेको छ भने जुन व्यक्तिलाई भड्काउको लागि प्रयोग गर्न सकिन्छ समाजमा भ्रम पारकलाई उसलाई चाहिँ दीक्षित प्रसिद्ध गर्न सकिन्छ त्यो ढङ्गले व्यक्तिहरूलाई तयार गर्ने र त्यही ढङ्गले आज काङ्ग्रेसमा सिद्धान्त र विचारका कुरा छैनन्. हाम्रो हिजोको विचार हामीले छोडिसकेका छौँ भन्न त बिपी भन्छौँ बिपीमा बिपी त हुँदै हो तर कङ्ग्रेसकै पनि जुन मूलभूत सिद्धान्त छन् बिपीले प्रतिपादन गरेका सँगसँगै अरू पार्टीले अभ्यासमा आएका ती विचारभन्दा बाहिर गएर हामी अझै पनि के भन्दैछौँ भने हामी देशको लागि र जनताकै लागि हामी सेवामा काम गरेका पार्टी हौँ व्यक्ति हौँ भनेर दावा छ नि त्यहाँ सत्यता छैन. त्यसै यी आदि इत्यादि कारणले र परिस्थितिले गर्दा कङ्ग्रेस आज सब आफैमा आज अत्यन्त कमजोर र आन्तरिक जीवनमा अस्तव्यस्तको अवस्थामा पुगेको अवस्था छ. यो दुःख लाग्छ तर के गर्ने, अब सबैले महसुस गर्ने कुरा हो. हेरौँ, आशा गरौँ अझै पनि सुधार्न सकिन्छ, अब आत्मसात गर्न सकिन्छ, आत्मअनुभूति गर्न सक्छ, हामी सबैले आत्मअनुभूति गर्नेछौँ, महसुस गर्नेछौँ, जानी नजानी सायद स्वार्थमा फस्यौँ कि भन्ने कुरा हेक्का राख्नेछौँ र साँच्चै नै मनोवचन करुणाले देश र जनताप्रति समर्पित भएर अगाडि बढ्ने हामी कोसिस गर्नेछौँ भन्ने अपेक्षाका साथ अब हामीहरू लागिरहेछौँ.
6: ठिक छ शंकर सर, म त्यो अमेरिकी खोजमूलक पत्रकारिता गर्ने द ग्रे जोनमा आएको रिपोर्ट र त्यसमा भएका विषयवस्तुहरूको तथ्य सत्य के हो भन्ने कुरा त्यो त अनुसन्धानले खोल्दै जाला, म त्यसमा आधारित रहेर प्रश्न चाहिँ सोध्दिनँ। तर तपाईँकै शब्दहरू सावर गर्ने हो भने नेपाली कङ्ग्रेसको अहिलेको संस्थापन पक्षका सभापति गगन थापा, जसको नाम त्यो रिपोर्टमा इङ्गित गरिएको छ, तोकिएको छ, तपाईँ भन्नुहुन्छ तिनी पात्र नेपालको समाज र राज्य नै विग्रह गर्ने गरी क्याटलिस्टको रूपमा प्रयोग भइरहेका छन्।
5: अब घटनाले त्यो कुरा पुष्टि गर्छ, मेरो व्यक्तिगत कुरा भएन, किनभने 23 र 24 गतेको घटनाको पृष्ठभूमि हामी अहिलेसम्म ल गगन जिल्ला संस्थापक संस्थापन पक्ष भनेर तपाईँले मलाई अहिले संवाद गर्दै गर्दा पनि ल माने, अब हामी कानुनी राज्यको हिमायती पसेदर भएको कारणले अदालतको फैसला आत्मसात गर्नै पर्छ,
6: आधारलाई
5: त्यही हो। त्यो पृष्ठभूमिमा आजको एक वर्ष नागिसक्यो, एक वर्षभन्दा बढी भइसक्यो, केही दिन बढी भइसक्यो, उहाँहरू समीक्षा गर्नुभएको छ, गर्नुभएको छ। र अर्को सत्य कुरा फेरि के हो भने, अब देवाजीको के स्वार्थ हो र गगनजीको के स्वार्थ हो, अथवा त्यहाँभित्रको के रणनीति थियो कसैको, 21-20-21 गतेसम्म त सबैभन्दा विश्वासिलो शेरबाजीको लागि गगन, गगनजीको लागि शेरबाजी हुनुहुन्थ्यो त, गत भदौ 23-24 गते भने, मैले 20-21 गते भने, 23-24 गते जुन घटना घट्यो त्यो सामान्य घटना थियो। हाम्रा कलिला युवाहरूलाई फ्रन्ट साइडमा राख्यो, त्यो आइसकेका छ सबै कुराहरू खनन भएर, यो त हामी त्यो विषयमा जान्न भन्दै जानु पऱ्यो कि, धेरै हप्ता दिन नै बढी भइसक्यो त्यो समाचार आएको होइन, त्यो कुरा सामान्य थियो। त्यसमाथि पनि हामी हेर्नुहोस् मान्छे हौ, पार्टीको सभापति 14 महाधिवेशनबाट निर्वाचित सभापति श्री शेरबहादुर देउपा, महामन्त्रीहरू श्री गगन थापा, श्री विश्वप्रकाश शर्मा, कार्य समिति सदस्य हामी, शेरबहादुर देउपाजीका सब पत्नी सहित उहाँमाथि जुन किसिमले भौतिक साङ्घातिक र कारुणिक तपाईँले आक्रमण भयो, त्यो उमेरको मान्छेलाई समीक्षा गऱ्यौँ, आजसम्म गरेका छौँ, तर हामीले के गर्यौँ 26 गते नै सम्झाइन्छ बुझाइन्छ गलात्याइन्छ भन्यौँ, मैले बोले आएन, गगनजीले बोलेको शब्द हो, मैले गगनजीले आरोप लगाएन, उहाँले बोलेको कुरा मैले स्मरण गरेको,
6: मैले फेरि शेरबहादुर देउपामाथि भएको साङ्घातिक आक्रमणको विषयमा निन्दा पनि गर्नुभएको छ, वर्चना पनि गर्नुभएको छ,
5: त कहिले गर्नुभयो थाहा भएन, 26 गते उहाँले 24 गते त्यो घटना घट्यो, गत भदौ 24 गते उहाँले 26 गते बोलेको शब्द सम्झाइन्छ बुझाइन्छ गलत्याइन्छ भन्नुभएको छ, त्यस्तो मानवीय रूपमा पनि त्यो जायज थियो। त्यसभित्र पार्टीभित्र त नेतृत्वप्रति कुनै समस्या आइलाग्दा, नेतृत्वमाथि हमला हुँदा, पार्टीका तहका पार्टीभित्रका कुनै पनि नेता साथीहरूको दायित्व जिम्मेदारी के हुन्छ, जो कोही भोलि गगनजी सभापति हुनुहुन्छ अरे उहाँमाथि पनि भोलि त्यो दिन आयो भने त्यो जहाज हुन्छ, जहाज भन्न सकिन्छ, त्यो भयो। त्यस कारण कुरा के छ भने, यो बडो मैले सुरुमै भने नि, बडो नियोजित तरिकाले, एकदम बद्ध तरिकाले बाह्य शक्तिहरूको षड्यन्त्रको प्रत्यक्ष अब प्रभाव भन्दै थियो, अब त कब्जामा भन्दा हुन्छ भन्नु लागेको छ मलाई, नेपाल छ त्यसको, त्यो नेपालभित्र नेपाली काङ्ग्रेस पनि छ र नेपाली काङ्ग्रेसभित्र मुख्य पार्टी हिजोको दिनमा महत्त्वपूर्ण परिवर्तनकामी भूमिका खेलेको नेतृत्व गरेका पार्टीभित्र त्यसको प्रभाव पर्नु स्वाभाविकै थियो। त त्यो प्रभावबाट मुक्त हुन सक्नु साहस र आँट नैतिक पक्षको खाँचो छ अहिले काङ्ग्रेस निर्माणको लागि।
6: त्यसो भए सर्वोच्च अदालतले भर्खरै मात्र गगन थापा नेतृत्वको कङ्ग्रेसले गर्ने 15 महाधिवेशनलाई अगाडि बढाउनुहोस् भनेर जुन निर्णय गर्यो, अदालत पनि त्यसबाट प्रभावित छ?
5: समाचारहरू धेरै आइसकेका छन् होइन, अब एउटा कुरा मैले के सुनिरहेको छु, त्यसैमा जोड्छु, म के सुनिरहेको छु मैले भन्दा चाहिँ, अब गगनजीले चाहिँ अब पार्टी मिलाउनलाई अब मङ्सिरसँग हाम्रो परम्परा अनुसार पनि हामीसँग समय छ 15 महाधिवेशनको लागि, त्यसपछि अप्ठ्यारो अवस्था छ नि त काङ्ग्रेसमा अहिले, विशेष परिस्थिति भन्नाले यस्तै असहज अप्ठ्यारो परिस्थिति अहिले पार्टीभित्रै छ, कहिले देशमा पनि सङ्कट छ, आज महा यत्रो प्रलय भएर आज हाम्रा यत्रा धेरै नागरिकहरू हामीले गुमाउनु परेको छ, यति ठुलो क्षति भएको छ देशलाई, उठ्नै नसक्ने अवस्था पुगिसकेका छौँ, यस्तो बेलामा 6 महिना फेरि थप्ने संवैधानिक व्यवस्था पनि छ क्या, भन्दा अब आगामी बैशाखसम्म हामी जान सक्छौँ ती विषयहरू। अब अहिले उहाँले कति कुराहरू चाहिँ सुरुमा गर्ने कुरा अहिले अन्तिममा आएर उहाँको उहाँले जुन कार्यतालिका अब अधिवेशनको तोक्नु भएको छ नि 25-3 गतेबाट छ भन्दा अन्तिम समयमा आएर उहाँहरूले कति कुराहरू जुन सुरुमा उठाउनु भएका विषयहरूलाई पुरा गरे जस्तो देखिन्छ, त त्यसको सान्दर्भिकतालाई हामीले हेर्नुपर्छ, त्यो लामो बस होला, के सुनेछ उहाँले वरिष्ठ वकिलहरूको सल्लाह अनुसार मैले कार्यतालिका परिवर्तन गर्न मिल्दैन, हेरफेर गर्न मिल्दैन, नत्र गाह्रो पर्छ भनेर भन्नुभएको छ नि। मैले सुनेको के छु भने वरिष्ठ वकिलले होइन, सर्वोच्चकै तहबाट माननीय न्यायाधीशहरूकै तहबाट उहाँलाई भनिएको छ कि चाहिँ तिमीले तोकेको मितिमा अधिवेशन गर्यो भने भोलि अदालतको सहयोग नहराउन सक्छ भनेर। अब यति कुरा मैले सुनेको यति कुरा मैले सुने तपाईँलाई भने, अब तपाईँ आफै अनुमान गर्नुहोस्, आकलन गर्नुहोस्, कहाँ छौँ हामी, कुन कुन ठाउँमा कसरी कसरी प्रभाव पारिँदो रहेछ, पर्दो रहेछ, सुनेको आधारमा भोगेको आधारमा हेर्दा त भन्ने ठाउँ छ, चिन्ताको विषय हो यो।
6: भनेपछि यसकै प्रभावमा देउबा समूहका केही व्यक्तिहरू अस्तिसम्म घोक्रो सुक्ने गरी बोल्ने नेताहरू, गगनको पक्षमा गइसकेका नेताहरू चाहिँ के हुन् त्यसो भए?
5: त्यो कुरा जो जो जानुभएको छ साथीहरू गएका छन् उहाँहरूले उनीहरूले त जवाब दिने कुरा भयो होइन,
6: तर मैले अरू के भन्नु
5: त अनुसन्धान गर्दैछु अहिले, किनभने म व्यक्तिगत रूपमा म यो कुरामा के सुनिश्चित छु भने यो देशको मातृभूमिको रक्षाको लागि मैले जुनसुकै बलिदान दिनुपर्छ, म बहादुर शाह सम्झिँदैछु। म भन्दैछु सुन्नु न, म पृथ्वीनारायण शाहको त कुरै गर्न पर्ने, म अलौकिक एउटा महान व्यक्ति जो नेपाली माटोमा जन्मेर आज धामलाई नेपाली बनाइदिनु भएको छ, त्यो अभियानमा अत्यन्त पीडा यातना धेरै कुरा सहेर पनि फेरि देश निर्माणको अभियानको लागि म बहादुर शाहलाई पढ्दैछु। म नालापानी युद्धमा पानीको मुहान बन्द हुँदा पनि देशको लागि लड्ने बलभद्र कुँवर सम्झिँदैछु। म नालापालिकै सिन्धुलीको युद्धमा एउटा सानो सुत भर्खरको सुत्केरी दिदी आफूले जन्माएको बच्चा काखमा भिरेर देशको लागि लडेको त्यो इतिहास पढ्दैछु म। त्यसमा त्यसकारण त्यो मेरो प्रतिबद्धता छ, म कसैको दबाब र प्रभाव मलाई आवश्यक छैन, मलाई कुनै पदको लोभ पनि छैन। त्यसमा अलिक मैले पृष्ठभूमि बताएको, त्यसकारण म भन्दैछु अब पात्रहरूको अनुहार नाङ्गिँदैछ, कसरी चाहिँ शक्तिमा मैले सुरुमै केही कुरा भने, समय छोटो भएपछि धेरै व्याख्या गर्नु भएन अहिले समय होइन, के कुरा हामीले बुझाउँ र तपाईँहरूले बहस गर्नुहोस् भने कसरी ती पात्र शेरबहादुरजीको हिजो चाहिँ पक्षमा अनिवार्य भए र आज शेर व्यक्तित्वमै कुरा गर्दा पनि शेरबहादुरजी यत्रो अप्ठ्यारोमा पर्दा अन्तिम घडीमा फेरि शेरबहादुरजीलाई छोडे किन होला? शेरबहादुरजीमाथि त्यत्रो आक्रमण गर्ने सिंह काङ्ग्रेसमाथि त्यत्रो आक्रमण गर्न परेको कारण के होला? र त्यो पार्टी सभापति नेता जसले जसबाट आफूले धेरै मन्त्री भए होला, मान्ने भए होला, पार्टीमा पटक पटक अवसर पाए होला, अनिवार्य पनि भयो कतिपय व्यक्ति साथीहरू होइन, किन छोड्यो होला
6: काङ्ग्रेस?
5: भन्दैछु त 2024 घटना घटाउने शेरबहादुरजी माथि
6: छोडेर गएकाहरूले घटाएको
5: त्यसरी भनेको छ नि, मैले कुरा भावार्थ बुझ्नु पर्यो। शेरबहादुरजी माथि त्यो किसिमको आक्रमण हुने अनि उहाँसँग सबभन्दा नजिक भएका र सबै कुरा लिएका जाने जति सके जति पाए जति लिएकाहरूले सर्लक्क छोड्ने कारण के होला? जसले त्यो घटना घटायो तिनै घटना घटाउनेहरू छ, ती साथीहरूको कतै सम्बन्ध त छैन, त्यो शक्तिसँग सम्बन्ध त छैन, त्यही सम्बन्धको कारणले त होइन भन्ने शङ्का ठाउँ त रह्यो नि त
6: कि अब शेरबहादुर देवबाट लिन केही बाँकी छैन अथवा आउने पनि छैन भन्ने बुझेर हो?
5: लिएर के भयो, लिएर के भएछ, कसले लिएर के भएछ
6: तपाईँले भन्नुभयो त,
5: भन्दैछु त देश रोएर त्यो त लिनेहरूले जाने कुरो हाम जस्तो म तपाईँको अब व्यक्तिगत कुरा गरे अर्थ लाग्ला सबैले यो कुरा
6: अब त व्यक्ति गीतान गर्नुपर्ने बेला आयो
5: होइन। म सबैलाई विन्ती गर्छु नेपाली जनतालाई र पार्टीको साथीहरूलाई राम्रो नराम्रो समीक्षा गरौँ, नराम्रो म स्वीकार्छु, म त्यसको जिम्मा लिन तयार छु। शेरबहादुरजीको नेतृत्व पार्टी फुटाउँदादेखि फ्रन्ट लाइनमा अगुवा भएर शेरबहादुरलाई साथ दिएको तनहको मान्छे म, राष्ट्रपति हुनुहुन्छ अहिले, राष्ट्रपतिले अहिले शेरबहादुरजीलाई बिचरा सकेसम्म समाप्त पाना सकेको भूमिका खेल्नु भएको छ भने आइरहेछ। रामचन्द्र पौडेलको विपक्षमा शेरबहादुरलाई साथ दिने तनहमा मान्छे म, र कुनै दिन शेरबहादुरले मैले गुनासो गरेँ, मलाई गुनासो गर्नु नै छैन फेरि, म त्यस्तो त्यो तहको मान्छे नै होइन, तर प्रसङ्गमा मैले कुरो भन्नुपर्ने भएर ढुक्का साथ भन्छु, शेरबहादुरले 5 मिनट मसँग अहिलेसम्म राजनीतिक कुरा गरेको अनुभव छैन मलाई, तर म शेरबहादुर अहिले पनि साथ दिइरहेको छु, किनभने देश बाह्य षड्यन्त्रको गम्भीर चाहिँ भुम्बरीमा फसिसक्यो, पार्टी पनि फसिसक्यो। आज अरू कारण के छ पार्टीमा? मैले भने त्यत्रो घटना घटेको समीक्षा नगरिकन हतारमा विशेष अधिवेशन त्यो पनि प्रक्रिया नपुर्याइकन पार्टीको विधानको प्रक्रिया नपराइकन पार्टीको विधानको प्रक्रिया पनि नपराइकन हातहरूमा विशेष महादेश गरेर किन थियो चुनावमा किन कङ्ग्रेसलाई लानु पनि थियो यो परिणाम ल्याउनु पनि थियो त्यसको पनि समस्या हुनु नपर्ने त्यसको महसुस पनि गर्नु नपऱ्यो कसैले जिम्मा पनि लिनु नपऱ्यो कसैले र आज अनि यसरी लाइन लाएर
6: कारण केही कुराको समीक्षा गर्नलाई महसुस गर्नलाई त्यसको जिम्मेवारी बोध गर्नको लागि महाधिवेशनको मैदानमा होमिएर अगाडि बढ्नु भएको भए के बिग्रिन्थ्यो
5: सामान्य अवस्थामा विशेष महाधिवेशन पनि हुन्छ विशेष महाधिवेशनबाट नेतृत्व चयन पनि हुन्छ यो सामान्य अवस्थाबाट भएको कुरा होइन तपाईँलाई फेरि मैले भनिसकेको
6: त्यो त सकियो
5: कसरी सकिन्छ गलत तरिकाले भएका कुरालाई सुधार्ने हो कि त्यसलाई अझ मलदल गरेर त्यसलाई
6: महाधिवेशनको प्रावधान पनि छ भनेर अस्ति भर्खरै शेरबहादुर
5: म भन्दैछु त हाम्रो विगत पनि विशेष महाधिवेशन भएको छ तर कुन अवस्थामा
6: विधानबाट भएको भनिन्छ
5: कसरी भयो हाम्रो पार्टीको विधान हेर्दैछु म पार्टीको विधानमा 40% महाधिवेशन प्रतिनिधिहरूले माग गर्दा
6: 52% प्रतिनिधिहरूले माग गरे
5: 40 विधानको व्यवस्था 40% गरेर पुग्छ माग गर्न पाइन्छ एक त कुन अवस्थामा माग गरिन्छ विशेष महाधिवेशन विशेष महाधिवेशनको चाहिँ बाटो आएको नेतृत्वले आफै चुनाव पराजय हुनेदेखि लिएर इतिहासमै सबभन्दा बढी पराजय ठुलो गम्भीर पराजय भएको अवस्था बताउनु हो कि होइन 10 लाख भोट काङ्ग्रेस घटेको हो कि होइन हो कि होइन
6: यो त विशेष परिस्थिति
5: परिस्थिति भन्नु परिस्थिति त हिजो पनि थियो काङ्ग्रेस विरुद्धमा
6: सबै ठुल्ठुला नेताहरू भागाभाग
5: 67 साल हो त्यो कुराको समस्या किन भएर त्यो कुराको समस्या किन गर्न परेन
6: तपाईँहरूले गर्नुभयो
5: सुन्नु हामी त म त एउटा सदस्य हो मैले कति
6: गर्नुभयो
5: किन गरेर पार्टीको बैठकमा राखेका छौँ कुरा तपाईँहरू सब बोल्दाले भनिरहेका छौँ यो कुरा धेरै पटक कुरा भइसकेका छ व्यक्तिहरूमा साथीहरूलाई भेट्दा भनेकै छौँ गगन जिल्लाको अहिले सभापति भइसकेपछि भेट्दा पनि मैले भनेकै छु होइन त्यस कारण कुरो मैले के भन्दैछु भन्दा चाहिँ गलत र चाहिँ बाह्य जुन स्वार्थ छ गलत बाह्य स्वार्थका जुन गलत बाटोमा पार्टी जाँदैछ त्यसलाई सुधार्ने हो कि त्यसलाई अझ त्यही षड्यन्त्रलाई बदल हुने गरी बल पुग्ने गरी हामीले भूमिका खेल्ने हो
6: अब सुधारको प्रयासको लागि शेरबहादुर देउवालाई भेट्न खोज्दाखेरि गगन थापाले समय नै नमिलेको भनेर
5: मलाई व्यक्तिहरूमा थाहा छैन कुराहरू के हुन् होइन
6: त्यो त बुझ्नु पर्यो
5: सुन यो कुरा
6: बुझ्नु परेन तपाईँले सभापति भनिरहेको यसो समाचार आएछ तपाईँले किन नभेटेको भनेर सोध्नु पर्यो
5: यस्ता कुरामा मलाई सरोकार छैन
6: अब यही
5: त सिधा कुराहरूमा सुन्नुहोस् त्यो बाहिर हल्ला गर्ने कुरा थियो र गगनजी गएर शेरबहादुरलाई त्यो कुरा त्यो तर्क हो त्यो शेरबहादुरजीलाई म गगनजीलाई मैले भेट्न नदिए जबरजस्ती भेट्न खोजेँ नि मैले तपाईँ आउनुहोस् तपाईँलाई म भेट्छु भनेर 2 घन्टा कुरेर नै भेटेँ नि मैले किनभने पार्टी सभापति माने कारणले भेटेँ गगनजी व्यक्तिहरूमा त मेरो जुनियर मान्छे हो मैले नि त्रिचन्द्रमा
6: कङ्ग्रेसमा
5: त्यस कारण यो प्रोपागान्डा गर्ने हल्ला गर्ने कुरा होइन गगनजी गेटमा बसेर गेट नखोल्या भए एउटा कुरा हुन्थ्यो फोन गराएर त मैले टाइम पाएन भने यस्ता कुरा पनि बहस गर्छु म तपाईँसँग
6: तपाईँको घरमा म आउनको लागि मैले तपाईँको अनुमति लिनु पऱ्यो कि परेन
5: तपाईँ नयाँ मान्छे
6: तपाईँको घरमा गएर मैले धर्ना दिने हो
5: नयाँ मान्छे हो आफन्तको घर जानलाई फोन गरेर जानुपर्छ परिवारको हामी दाजुभाइ छौँ हामी दाजुभाइ दाजुभाइहरूले अर्को दाजुभाइ घर जान फोन गरेर जानुपर्छ अब परिवारभित्र भेटघाटलाई फोन चाहिन्छ
6: अंश बन्डाको लडाईँमा रहेको दाजुभाइ
5: होइन अंश बन्डा लडाई
6: हेरा हेरै नगर्न सक्छ नि
5: पनि दाजुले सम्वाद र सहमति गर्नुपर्छ
6: दाजुले त त्यो भूमिका निर्वाह गर्नुपर्छ
5: अब यो समयमा खेलि नहाल्नुहोस् अरू समय कुरा यो याद कुरामा बस यस्ता कुरा नै बस गरेँ तपाईँहरू मजाले यत्रो महत्त्वपूर्ण टेलिभिजन
6: शेरबहादुर देउवाले नेपाली कङ्ग्रेस मिलाउन चाहेका छैनन् अहिले पछिल्लो समय भन्ने खालको चर्चा चलेको भएर प्रश्न चलिरहेको छ
5: गगनजीले चाहनु भएन सभापति कसरी त्यो कुरा त यस्तो जबरजस्त तर्क गरेर काम छैन क्या गगनजी सभापति हो सबैले मानेकै छन् मैले पनि मानेकै छु मैले व्यक्तिगत नमान्ने हुने कुरा नि होइन किनभने अदालतको निर्णय छ तर फेरि सँगसँगै एक्का रहनु पर्ने कुरा के छ भने तत्सम्बन्धी निर्णय अदालतको फैसला सन्दर्भमा फेरि सम्मानित अदालतको पूर्ण इजलासले फेरि के भनेको छ भने सुरुदेखि नै नेपाली कङ्ग्रेसको सन्दर्भमा भएको आएको निवेदन उप सुरुदेखि नै यसलाई अध्ययन गर र तदनुसारको यसलाई निर्णय गर्नुपर्छ भन्ने किसिमको फैसला सम्बन्धित अदालतले गरेकै छ त निश्चय दिएकै छ त अझ पूर्ण रूपमा त गगन नै सत्परिषद चाहिँ अब कानुनी प्रक्रिया सम्पूर्ण पुरा गरेर पनि सभापति
6: राख्नु भएको 2 वटा निवेदनमाथि अदालतले निर्णय गरिसकेको अवस्था छ
5: त्यो त बिचमा अन्तरिम आदेश कुरा थियो
6: अब असोज 3 गतेबाट महाधिवेशनको प्रक्रिया अगाडि बढ्दैछ।
5: गगनजीहरूले गर्दै हुनुहुन्छ
6: होइन, नेपाली कङ्ग्रेसले गर्दैछ
5: भन्नु। यहाँ पनि नेपाली कङ्ग्रेस हो
6: कसरी हो?
5: चौधौँ महाधिवेशन आएको कार्य समिति
6: चन्द्रौँ महाधिवेशन अगाडि बढा भनेर अदालतले गरिसक्यो।
5: सम्मानित अदालतले चौधौँ महाधिवेशन आएको कार्य समितिको सभापति शेरबहादुर देउवा, उपसभापतिबीच कार्यवाहक पनि भएका पूर्ण खड्काको निवेदन उपर सर्वोच्च सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले निस्सा प्रदान गरी तस सम्बन्धमा पूर्ण सुरुवाती अवस्थादेखि नै कानुनी प्रक्रिया हेरेर निर्णय गर्ने वाञ्छनीय छ
6: अवस्था है। हेर है, एकपल्ट रिक्याप गर, रिभ्यू गर भनेर भनेको, त्यसमा त्यति धेरै उत्साहित भइहाल्नु
5: पर्ने
6: सम्मानित
5: सर्वोच्च अदालतको एउटा फैसलाले गगनजी सभापति आधारमा उहाँ सानेपा केन्द्रीय कार्यालयको सानेपामा सभापति
6: आधिकारिक
5: भूमिकामा हुनुहुन्छ। तर यो अब कानुनी प्रक्रियाकै आधारमा भन्दा हामी राजनीतिक रूपमा त हामीले भनिसक्यौँ, तर कानुनी रूपमा पनि त्यो निस्सा जुन प्रदान गरेको छ सर्वोच्चले त्यसको निरूपण नभइन्जेल पूर्ण रूपमा नै अब सबै आधिकारिकता प्राप्त भइसक्यो भन्ने अवस्था रह्यो। यो कानुनी कुरा, मेरो कुरा होइन।
6: शङ्कर सर, अब त्यसो भए बताइदिनुहोस् मलाई, तपाईँ गगन थापाको पक्षमा सानेपाको महाधिवेशनमा देखा पर्नुहुन्छ कि पर्नुहुन्न?
5: यो यत्रो कुरा मैले भनेपछि यो प्रश्न आवश्यक छ पर्छ।
6: त्यस्तै प्रश्न मैले धेरै
5: नै पर्छ। 3 गते आज गते हो बाट हुने गगन थापाजीको नेतृत्वमा रहेको पार्टीबाट चाहिँ सुरु गर्ने अधिवेशनमा म कुनै हालतमा सहभागी हुन्न, हुन मिल्दैन। किनभने मैले योभित्र
6: मिल्दैन
5: किन भन्दा चाहिँ जुन षड्यन्त्रको एउटा चाहिँ परिणाम स्वरूप आज काङ्ग्रेसले ठाउँमा ल्याइया छ, गगनजी जानी नजानी त्यसमा सहभागी हुनुभएको छ। आज धेरै साथीहरूले मैले यो बोलेको चित्त बुझ्दैन, थाहा छ मलाई, म कसको चित्त बुझ्छ बुझ्दैन म त्यो कुरा हेर्ने होइन। मैले जे छ सत्य कुरा मैले, म पनि मन्त्री भएको केही कुरा बुझाएको छु क्या, देखाएको छु क्या, अनि मैले देशको लागि र यो हजारौँले रगत बगाएको दुःख र कष्ट जेलनेल भएको र बनेको पार्टीको भविष्यको लागि मैले एक्लै भए पनि जब गलत देखाएको छु त्यो गलत कुराको मैले विरोध गर्नै पर्छ, गर्छु।
6: त्यसो भए अब तपाईँहरूले खोल्ने पार्टीको नाम के हुन्छ?
5: नेपाली काङ्ग्रेस छ त,
6: त्यो शङ्ख कि के को चर्चा चल्दै थियो नि,
5: यता याद गर्नु, नेपाली काङ्ग्रेसै हो, रुक्सी नै हुन्छ हाम्रो।
6: कसरी हुन्छ त्यो त सम्भावना,
5: निस्साको प्रक्रिया टुङ्गिनु पर्यो, किनकि कानुनी आधार बस्छु, पार्टीको विधान हेर्न पर्यो। अब धेरै गहिरोमा नजाउँ न, बाहिर कति कुरो आइ पनि सकेको छ, निर्वाचन आएको फैसला, सम्मानित सर्वोच्चको फैसला, न्यायाधीशले किन भन्नु पर्यो गगनजीलाई त छिटो गरेर नत्र हुन्न भनेर किन भने? गगनजीलाई
6: त्यसको पुष्टि गर्ने आधार के के?
5: गगनजीले पशुपतिनाथलाई साक्षी राखेर भन्नु पर्यो, श्री पशुपतिनाथ आराध्य श्री पशुपतिनाथलाई साक्षी राखेर छातीमा हात राखेर भन्नु पर्यो, ल उहाँले पशुपतिनाथलाई साक्षी राखेर छातीमा हात राखेर गगनजीले मलाई कुनै न्यायाधीश भनेर भन्नुभयो तपाईँसँग भने म 1000 पटक काण्डसम्म उठ्वास गरेर क्षमा याचना गर्छु।
6: अहिले जो जो फेरि एकपल्ट सोधिहाले, अहिले जो जो साथीहरू तपाईँहरूका उतातिर सलक्क लाग्नुभयो नि, के देखेर लाग्नुभयो त्यसो भए?
5: म सबैलाई त भन्दिनँ, केही पात्र त मैले भने यो देशको धर्म विरोधी, यो देशको राष्ट्रिय एकता र स्वाधीनता विरोधी, यो देशको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न पार्ने शक्तिबाट सञ्चालित व्यक्तिहरू छन् केही व्यक्ति। मैले यो कुरा त दुःख साथ भन्नु पऱ्यो, आज नाम चाहिँ लिन अहिले फेरि नसुनुहोस्, भोलि आफै राम्रोसँग अध्ययन गर्दा तपाईँले आफैपट्टि त्यो कुरा पहिचान गर्नुहुन्छ। नाम बोल्नु तर अधिकांश के टेक्निकल कुरा छ, किनभने अदालत निस्साको कुरो टुङ्ग्याइदिया छैन अहिलेसम्म। अधिकार त हेर्दा कतिपय साथीहरू प्रदेशका सांसद हुनुहुन्छ, सङ्घीय सांसद हुनुहुन्छ, पालिका वडा तहसम्म प्रतिनिधि हुनुहुन्छ होइन। अब अहिले चाहिँ फेरि सर्वोच्च अदालतले निस्सा अस्ति चाहिँ आफै निस्सा दिने अनि आफै अन्तरिम आदेश नदिने, यो सम्मानित अदालतको बारेमा म धेरै टिप्पणी गर्दिनँ होइन। यी टेक्निकल प्राविधिक पक्षहरू पनि छन् कतिपय साथीहरू, तर के पात्र निश्चित थियो क्या
6: जाने?
5: वैदिक सनातन धर्म देशको स्वधर्म हाम्रो, त्यसको विरुद्धमा किन लाग्नु पर्यो? किन राष्ट्रिय एकताको धरोहर साझा संस्थाको रूपमा राष्ट्र संस्था अनिवार्य छ, त्यसको विरोध किन गर्नु पर्यो? नेपाली कुनै जनताले विरोध गरेर राजा फाले हो, तथा कथित संविधान छ, म पनि संविधान सभा
6: राष्ट्र संस्थाको पक्षमा त शेरबहादुर देउवा पनि हुनुहुन्न नि।
5: अब हुनुपर्छ उहाँ पनि, उहाँको नि अर्को बाटो छैन, मलाई विश्वास छ उहाँको अर्को बाटो छैन।
6: कङ्ग्रेस अब राजा फर्काउनेतिर लाग्छ,
5: लाग्नुपर्छ, अनिवार्य लाग्नुपर्छ, किनभने राजाको लागि होइन देशको लागि, देश कालीलाई प्राकृतिक रूपमा पनि हामी कस्तो अप्ठ्यारोमा पर्यो। यति
6: राष्ट्रपति तपाईँहरूकै पार्टीको हुनुहुन्छ त, किन त्यति
5: बनायो? हामीले नै बनाएको हो, तर राष्ट्रपति हामीले बनायो तर भएन, चलेन मुलुक, जोगिँदैन मुलुक। अब यसरी अझ अब फेरि रक्तपात बढाउ स्थिति सिर्जना गर्ने देशमा भाइ भाइ लड्न पर्ने, जाति जाति लड्न पर्ने, भूगोललाई खण्डित गरिदिनु पर्ने, सबै जात जाति मिलेर बनेको देशमा आज के कुरामा बहस बढी भइरहेछ, कस्ता समाचारहरू सम्प्रेषण भइरहेका छन्? त्यही हो देशको आवश्यकता, त्यही हो हाम्रो अवस्था, अझ बढी रक्तपातको स्थिति ल्याउने
6: कुराले त अब पार्टी फुट्यो। त्यसो भए
5: पार्टी फुट्यो भन्दा पनि पार्टी इतिहासमै सबैभन्दा बढी
6: यस्तो निर्धक्क बोल्न सक्ने मान्छेले यति त भनिदिनुहोस् पार्टी फुट्यो अब। त्यसो भए
5: होइन, सर्वोच्चको फैसला नआइन्जेल पार्टी फुट्यो भन्न मैले मिल्दैन क्या।
6: सर्वोच्चको फैसला यदि तपाईँहरूको विपरीत आयो भने चाहिँ पार्टी फुट्यो,
5: फुट्न सक्छ,
6: फुट्यो कि फुटेन? फुट्यो नि त,
5: अहिले फुट्यो कसरी भन्ने,
6: मान्छे नै छैन तपाईँहरूसँग अब त,
5: को छ छैन
6: हिँड्यो,
5: को सवाल त, म पनि मान्छे हो, म पनि मान्छे हो नि, लगानी अझ चुनौती दिएर भन्छु, लगानी निष्ठा कुरा हामी धेरै माथि छौँ, कुनै विदेशीले हामीलाई चलाउन सक्दैन,
6: गगन थापा चाहिँ विदेशीबाट
5: तपाईँले आफै भन्नुभयो न, गगनजीको नाम छ त्यो ग्रे ग्रे अमेरिकन द ग्रे जुनमा, तपाईँ आफै नाम
6: लिनु, आधार मान्दिनँ मैले त भनेर मैले भने अघि,
5: तपाईँ मान्नुहोस् न, तपाईँ आफै नाम लिनुभयो नि, त मैले ल्याएँ र
6: ल हस् आइदिनु भएको विचार राख्नु, धेरै धन्यवाद,
5: धन्यवाद छ, धन्यवाद,
6: नमस्कार।

0: ज्वरो बारे सार्वजनिक जानकारी।
1: डेंगु ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोका लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आई यस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
2: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
1: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
3: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
4: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुकै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
5: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98555063172 र 98452012206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 5570 2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटका बाढी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै, प्रधानमन्त्री कोषमा 14,56,00,000,00,000 रुपियाँ मौजदात। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँको मौसम घमाइलो। मुगली नारायणगढ सडक खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाडी चल्न थाले। बिग्रिएको सडकको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री क्रिस्टनसनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृङ्खलामा श्रीलङ्कामाथि इङ्ल्यान्डको सहज जित। नेपाल खबरमा अब पूरा खबर। भोटेकुसी बाढीबाट प्रभावित भई आश्रयस्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन्। गएको भदौ 10 गतेको विनाशकारी बाढीका कारण नुवाकोटका 4 पालिकाका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। होल्डिङ सेन्टरको बसाई छुट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गएको भदौ 22 गतेसम्म 28 होल्डिङ सेन्टरमा 2,637 विस्थापित बसेका थिए। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। होल्डिङ सेन्टरको संख्या पनि घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या 832 रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। सबैभन्दा धेरै प्रभावित विदुर नगरपालिकाले कोठा भाडा बापत मासिक 10,000 रुपियाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। यता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल मौजदात रकम 14,56,38,07,556 रुपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 22,75,00,000 रुपियाँभन्दा बढी रकम थपिएको छ। कोषमा विभिन्न 9 बैङ्कमा रहेको नेपाली रुपियाँको मौजदात 10,89,66,62,77 रुपियाँ पुगेको छ। यस्तै कोषका 2 बैङ्कमा रहेको अमेरिकी डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकुसी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको नेपाल कलिङ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बङ्गलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाँदा र ढाका टोपी सहित स्वागत गर्नुभएको छ। गएको भदौ 10 गते भोटेकुसी बाढीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ संस्था लागि परेका छन्। अहिले काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। गैराती, गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घमाइलो भएको हो। तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी 1-2 ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कर्णाली प्रदेशका पहाडी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नारायणगढ सडक खण्डमा लेदो सहितको पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार चितवनको इच्छा कामना गाउँपालिका 5-15 किलो क्षेत्रमा आज बिहान लेदो सहितको पहिरो खसेपछि गाडी आवागमन प्रभावित भएको थियो। पहिरो खसेपछि सडकको 1 लेनमा लेदो थुप्रिँदा गाडी एकतर्फी मात्रै चलेका थिए। अहिले लेदो पन्छाएपछि गाडी दुईतर्फी नै चल्न थालेका मुगलिन प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सडक डिभिजन कार्यालय काठमाडौँले सडक सुझाव मोबाइल एप सञ्चालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यकाका सडकमा देखिएका समस्या तथा सडक सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइल एपबाट पठाउन सक्नेछन्। यसका लागि सडक सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सडक डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी समाधानको प्रक्रिया अघि बढ्नेछ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। यता सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय, प्रादेशिक र पालिकाको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज काङ्ग्रेसका भातृ एवं शुभेच्छिक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यस क्रममा उहाँहरूबीच भोटेकोशी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणमा अर्थमन्त्री वाग्ले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। सूचना अनुसार प्रहरी सहायक निरीक्षक अर्थात् असै पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। अब विदेशको खबर। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय चुनावमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टर्सनले राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 सदस्यीय संसदमा 4 विपक्षी दलले 176 सिट जितेका छन्। सत्तारूढ गठबन्धनले रहेका 4 दलले भने 173 सिट पाएका छन्। दुई पक्षबीच झण्डै 50,000 मतको अन्तर रहेको छ। चुनाव परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संसदका सभामुखको नेतृत्वमा अघि बढ्नेछ। पूर्व प्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ। एन्डरसनले सन् 2022 गुमाएको प्रधानमन्त्री पदमा फेरि फर्कने सम्भावना बढेको छ। संसदले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर 29 तारिकमा मतदान गर्ने जनाएको छ। अब खेल खबर। इङ्ल्यान्डले श्रीलङ्कासँगको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला एक खेल अगावै जितेको छ। श्रीलङ्काको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इङ्ल्यान्डले श्रीलङ्कालाई 6 विकेटले पराजित गर्दै 3 खेलको श्रृङ्खलामा 2-0 अग्रता बनाएको छ। श्रीलङ्काले दिएको 146 रनको लक्ष्य इङ्ल्यान्डले 12 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। इङ्ल्यान्डका टम बान्टनले अभिजित 52 रन बनाएपछि इङ्ल्यान्डले जित सहज रूपमा हात पारेको हो। यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले 20 ओभरमा 9 विकेट गुमाएर 145 रन बनाएको थियो। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटका बाढी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानमन्त्री कोषमा 14 अर्ब 56 करोड रुपियाँ मौजदात। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँको मौसम घमाइलो। मोगली नारायणगढ सडक खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाडी चल्न थाले। बिग्रिएको सडकको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्विडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र T20 अन्तर्राष्ट्रिय श्रृङ्खलामा श्रीलङ्कामाथि इङ्ल्यान्डको सहज जित।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू: ₹2 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समयसँगै अघि बढ्दै नेपाल

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर
1: कम्प्युटर र ल्यापटप बिक्री
3: भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका 12,800

आलोक नगरमा फालिएको अस्पताल जन्य फोहोरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई 50,000 जरिवाना गरिएको छ। यसरी फालिएको फोहोरमा दुईवटा कम्पनीको नाम लेखिएका कागज पाएका छन्। यी कम्पनी मध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखर नगरपालिकाको धापासीमा छ। दुवै कम्पनी रहेको ठाउँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुर मार्फत कारवाही प्रक्रिया अघि बढाएको छ। प्रमाणका आधारमा जिल्ला प्रशासन कार्यालय मार्फत उत्पादकहरू झिकाइन लागेको महानगरले जनाएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका बालकुमारी निवासी 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। पाँचौँ पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो। असोज 10 गते भोलि ए या पुनिका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। 2074 सालमा वीरेन्द्र भक्तकै अगुवाईमा फेरि जात्रा सुरु भएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले माघ 3 गतेदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा हिमालयन ग्रीन इनर्जी एक्सपो 2027 आयोजना गर्ने भएको छ। उत्थानशील ऊर्जा समृद्ध नेपाल भन्ने नारासहित आयोजना गर्न लागि एक्सपोको 5औं संस्करण हो। 3 दिन चल्ने एक्सपोले जलविद्युत सौर्य वायु बायोग्यास तथा बायोमास फोहोरबाट ऊर्जा ऊर्जा भण्डारण ग्रीन हाइड्रोजन विद्युतीय गाडी स्मार्ट ग्रिड डिजिटल ऊर्जा आर्टिफिसियल इन्टेलिजेन्स एआई इन्टरनेट अफ थिङ्स तथा जलवायु प्रविधि सम्बन्धीको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बताउनुभयो। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 2 महिनाको अवधिमा 1 किलो 634 ग्राम सुनसहित 45 जनालाई पक्राउ गरेको छ। विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसार पसार गरेको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका छन्। यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ स्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। पार्किङ गरिएको ठाउँबाट चोरी भएको 22/27/84 नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका 4 लुकाइराखेको अवस्थामा फेला पारेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेला परेपछि हिजो सम्बन्धित धनीलाई बुझाइएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिकाभित्र भवन र सडकको डिजिटल नक्साङ्कन भू उपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाइँदै बिग्रिएको सडकको जानकारी अब मोबाइलबाटै फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा र मध्यपुर थिमीका वीरेन्द्र भक्त श्रेष्ठले 5औं पटक जिब्रो छेड्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
0: के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98-550-63-938 र 98-550-65-42।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसाको भटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशुली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिका अन्तर्गत तारुघाट र दर्शनाटार क्षेत्रमा नदी कटान तीव्र भएको छ। कटानका कारण दर्जनौ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन्। त्रिशुली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ। नदीको बहाव बढ्दै जाँदा बस्ती र खेतीयोग्य जमिनतर्फ कटान फैलिँदै गएको स्थानीयको भनाइ छ। धादिङको गल्छिउँदै नुवाकोटको देवीघाट धाम पुग्ने सड़क आसपास समेत नदी कटानको प्रभाव देखिएको छ। नदी किनारमा रहेका घर खेतबारी तथा अन्य संरचना जोखिममा परेका छन्। कटान रोकथामका लागि तत्काल तटबन्ध तथा संरक्षणका काम गर्नुपर्ने स्थानीयको माग छ। बाढीपछि नदीमा थुप्रेको ढुङ्गा बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धार परिवर्तन समेत भएको छ। यसले कटानको जोखिम थप बढाएको स्थानीयको बुझाइ छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने तथा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनु पर्ने माग समेत उठेको छ। मुगलिन नारायणगढ खण्डको 15 किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सड़क दुईतर्फी नै खुला गरिएको छ। सड़क डिभिजन भरतपुरले सभा 9 बजे दिएको जानकारी अनुसार हाल सड़क दुईतर्फी सञ्चालनमा छ। शुक्रबार बिहान 7:30 बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको थियो। बाजुराको सदरमुकाम मार्तरीलाई जिल्लाको पूर्वी उत्तरी क्षेत्र तथा कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने मार्तरी कोल्टी सड़क पछिल्लो 2 सातादेखि अवरुद्ध छ। सड़क निर्माणले गति लिन नसक्दा 9 वर्षौंदेखि नै यस क्षेत्रका नागरिकले सासदेखि खेप्दै आएका छन्। मार्तरीदेखि कोल्टीसम्मको करिब 42 किलोमिटर सड़क पार गर्न यात्रुले ठाउँ ठाउँमा गाड़ी परिवर्तन गर्नुपर्ने बाध्यता छ। सड़कको अवस्था खराब हुनुका साथै खोलामा बाढ़ी आउँदा एउटै यात्राका लागि 2000 रुपियाँसम्म भाड़ा तिर्नुपर्ने अवस्था रहेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ। सड़क निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा समस्या झन बढेको हो। चुथी देवी डम्केनेसम्म करिब 5 किलोमिटर सड़क निर्माणको जिम्मा बानिया खुशेश्वर जेवीले लिएको छ भने डम्केनेदेखि दानसागु खोलासम्मको 26 किलोमिटर सड़क निर्माणको जिम्मा पीएस बानिया निर्माण सेवा जेवीले पाएको छ। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्र बानियासँग सम्बन्धित निर्माण कम्पनीले जिम्मा लिएको सड़क समेत समयमा पूरा हुन नसक्दा हजारौं स्थानीय प्रभावित भएका छन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज अपरान्ह 1:15 बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार जानकारी गराउने कार्यसूची रहेको छ। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची समेत तय गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2080/81 र आर्थिक वर्ष 2081/82 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रधानमन्त्री कार्यालय माथुतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार 5 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 दफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। 2 वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन्। सरकारले भुटेको सिबाडी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भइसकेको छ। नुवाकोटमा बदल 24 नै सम्पूर्ण क्षेत्रमा विद्युत सञ्चालन भइसकेको छ। धादिङमा त त्यस अगाडि नै सबै ठाउँमा बिजुली जोडिसकिएको थियो। उनले भनेका छन् बाढीबाट सबैभन्दा प्रभावित रसुवाका पनि 90% ठाउँमा बिजुली पुर्याइएको छ। मन्त्रालयका अनुसार भदौ 10 बाढीबाट पूर्वाधार क्षति भई विद्युत अवरुद्ध भएका रसुवा नुवाकोट कोट्र धादिङमा भोलिपल्टबाटै विद्युत सञ्चालनको काम थालिएको थियो। प्रवक्ता साक्यका अनुसार उत्तर गया गाउँपालिकाको वडा नम्बर 1 गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 1, 2, 3 बाहेक रसुवाका सबै क्षेत्रमा विद्युत सञ्चालन भइसकेको छ। राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली मार्फत विद्युत सेवा क्रमशः सञ्चालन गरिएको समेत उनले जानकारी दिएका छन्। रसुवाबाढीले धादिङमा लिएको सड़कको पुर्के खोलामा त्रिशुलीमाथि रहेको पुल बगाएसँगै धादिङको सदरमुकाम हुँदै मुख्य राजमार्गमा आउन सकस पर्न थालेको 22 दिन भइसकेको छ। बाटोको समस्याको कारण जिल्लामा खाद्यान्न लगायत जीविकोपार्जनको लागि अत्यावश्यक सामग्रीको अभाव र मूल्य वृद्धिको मारमा नागरिक छन्। जिल्लाकै 70% हाराहारी भूभागमा बस्ने 13 8 स्थानीय तहका नागरिक खाद्यान्न आपूर्ति अभावका कारण खानेकुराकै अभाव हुने अवस्था आइसकेको छ। तर धादिङ जोड्ने पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बेलिभरेज सम्भव नभएको भनेर प्राविधिक टोलीले जानकारी गराइसकेका छन्। पुल बन्न समय लाग्छ तर कहिले बन्छ भन्ने अहिलेसम्म टुङ्गो छैन। जिल्ला विपद समितिले धादिङ जिल्लाको अवस्थाबारे पनि संघीय सरकारलाई जानकारी गराइसकेको छ। प्रमुख जिल्लाधिकारी पाण्डेका अनुसार सड़कको कठिनाईका कारण अहिले जिल्लाको जनजीवन नै कष्टकर बनेको छ। यद्यपि वैकल्पिक सड़कको रूटको प्रयोग गरेर खाद्यान्न ढुवानी गरिरहेको पाण्डे बताउँछिन्। उनका अनुसार अहिले धादिङ सदरमुकाम हुँदै 8 स्थानीय तहमा आउजाउ गर्न खा आरूघाट सल्यानटार हुँदै धादिङ बेसी गल्छी मास्टार परिवाटार हुँदै धादिङ बेसी र गल्छी हुँदै सुनौला बजार आउने 3 सड़क बाटा छन्। तर 3 नै कच्ची साँगुरो सड़क भएका कारण समय तोकेर जिल्ला प्रशासन कार्यालयले गाड़ी पठाउनु पर्ने बाध्यता छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अलि चलिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: बाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। हेटौडाबाट काठमाडौँ आवत जावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा द्वितर्फी रूपमा यातायात सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा द्वितर्फी सवारी आवागमन खुल्ला गरिएको जानकारी दिएका छन्। त्रिभुवन राजपथले हेटौडालाई पालुङ नौबिर्से हुँदै काठमाडौँसँग जोड्नेछ भने कान्ति राजमार्गले हेटौडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्नेछ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि सवारी आवागमनलाई सहज सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ 16 गतेदेखि मालभाग तथा ठूला यात्रुभाग सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा द्वितर्फी रूपमा यातायात सञ्चालन खुल्ला गरिएको हो। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोनी वाग्लेले भारतीय समकक्षीसँग एकलाएक्ले र प्रतिनिधिमण्डल स्तरीय वार्ता गरे तर दुवै वार्तामा नेपाली झण्डा नदेखिएपछि गम्भीर प्रश्न खड़ा भएको छ। दुई देशका उच्च स्तरीय प्रतिनिधि बीच हुने कुनै पनि वार्तामा दुवै देशको झण्डा राख्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। कूटनीतिक भेटघाटमा यो आधारभूत प्रोटोकल पनि हो तर अर्थमन्त्रीले भारतीय समकक्षी निर्मला सीतारमणसँग उनकै कार्यकक्षमा वार्ता बस्दा एकातर्फ मात्रै झण्डा थियो, भारतीय अर्थमन्त्री सीतारमणको छेउमा भारतीय झण्डा थियो भने अर्थमन्त्री डाक्टर वाग्ले झण्डाविहीन थिए। प्रतिनिधि मण्डल स्तरीय वार्तामा त झन् दुवैतर्फ भारतीय झण्डा राखिएको लाजमर्दो दृश्य देखिएको छ। बैठक स्थलमा रहेको डिजिटल बोर्डमा भने दुवै देशका झण्डा देखाइएका थिए। कूटनीतिक जानकारहरूका अनुसार विदेश भ्रमणमा जाँदा आफ्नो देशको झण्डा अनिवार्य लैजाने प्रचलन हुन्छ, यसको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गर्नुपर्ने हो। झण्डा लैजान छुटेको अवस्थामा पनि दिल्ली स्थित नेपाली दूतावासले तत्काल व्यवस्थापन गर्नुपर्थ्यो तर यसमा ठूलो हेलचेक्राई भएको छ। यदि जाना जान्ने झण्डा नराखिएको भए त त्यो झनै आपत्तिजनक रहेको विज्ञहरूले बताएका छन्। दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै फेसबुकमा पोस्ट गरेको छ। यस विषयमा अर्थमन्त्रीका प्रेस संयोजक नवीन ढुङ्गनाले डिजिटल बोर्डमा दुवै देशको झण्डा रहेको र अर्थमन्त्रीको ठिक अगाडि टेबलमा पनि सानो आकारको झण्डा राखिएको बताए। नेपाली प्रतिनिधि मण्डल बसेको साइडमा पनि भारतीय झण्डा राखिएको विषयमा पनि उनले ठोस जवाफ दिएनन्। नेपाल प्रहरीले जनपद प्रहरी समूह अन्तर्गत विभिन्न पदमा 334 जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग अन्तर्गत वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। सूचना अनुसार प्रहरी सहायक निरीक्षक जनपदमा 211 जना, प्रहरी कार्यालय सहायक भान्से 83 जना, त्यस्तै हजाममा 15 जना र प्रहरी कार्यालय सहयोगी कुचिकार 25 जना माग गरिएको छ। इच्छुक उम्मेद्वारले 12 असोजदेखि 10 कार्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गत भदौ 10 गते नेपालको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीको मुख्य कारण जलवायु परिवर्तन भएको निचोड वैज्ञानिकहरूले निकालेका छन्। तिब्बतको लेहेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा मिसिएको तीव्र वेगको बाढीमा परि यो खबर तयार पार्दासम्म 1406 जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै 6000 जना बेपत्ता छन्। यस्तै खरबौको भौतिक संरचना ध्वस्त भएको छ। बिना वर्षाको त्यस्तो बाढी कसरी आयो भन्ने विषयमा अध्ययन गरिरहेका विश्वभरका वैज्ञानिकले यसमा जलवायु परिवर्तनकै महत्वपूर्ण भूमिका देखिएको निष्कर्ष निकालेका हुन्। बढ्दो तापक्रमले हिमनदी पातलिनु, पर्माफ्रोस्ट अर्थात लामो समयदेखि जमिरहेको जमिन पग्लिनु र हिमाली ढलान कमजोर बन्ने अवस्था सिर्जना गरेको उनीहरूले बताएका छन्। विश्व मौसम सम्बन्धी अध्ययन समूह WWAले बिहिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो विपद कुनै एउटै चरम मौसमी घटनाको परिणाम होइन, दीर्घकालीन तापवृद्धि, हिमनदीको क्षय, पर्माफ्रोस्टको ह्रास, अत्याधिक पग्लने पानी र भौगोलिक अस्थिरताले एकअर्कालाई प्रभाव पार्दा यो बहुआयामिक संकटको रूपमा विकसित भएको हो। हामी हिमालयका पर्वतीय वातावरणमा आधारभूत उल्ट्याउन नसकिने परिवर्तनहरू भइरहेको देखिरहेका छौं। उत्रेक्ट विश्वविद्यालय नेदरल्यान्ड्सका पर्वतीय जल विज्ञानका प्राध्यापक तथा अध्ययनका सहलेखक वाल्टर इमर्चेलले भनेका छन्। उनका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले हिमालयमा 0 डिग्री सेल्सियसको हिउँ जम्ने सीमा करिब 100 मिटर प्रति दशक माथितिर धकेलिरहेको छ। यसले पहिले स्थायी रूपमा जमेर रहेका चट्टान र पर्माफ्रोस्टलाई लामो समयसम्म न्यानो तापक्रमको सम्पर्कमा ल्याउँदै हिमाली ढलानको स्थायित्व कमजोर बनाइरहेको छ। नेपालका बाढी विज्ञ विनोद पौराजुली पनि जलवायु परिवर्तनकै असरले ठूलो विध्वंस मचाएको बताउँछन्। त्यो क्षेत्रमा तापक्रम बढेको देखियो जुन स्वाभाविक छैन, यो जलवायु परिवर्तनको एउटा कारक हो उनले शुक्रबार बिहान भनेका छन्। यसका लागि विभिन्न तथ्याङ्क अध्ययन गरिरहेका छन्। यसलाई बाढी नभनेर अर्कै नाम राख्नुपर्ने विषयमा समेत छलफल चलिरहेको छ। अध्ययन अनुसार भदौ 10 गते लाङटाङ लिरुङ हिमालबाट करिब 2 वर्ग किलोमिटर क्षेत्रफलको ठूलो चट्टानी भाग र त्यसमा रहेको हिमबरफ भत्किएको थियो। करिब 5,150 मिटर उचाइबाट खसेको उक्त विशाल भाग करिब 1,400 मिटर तल उपत्यकातर्फ आएको थियो। प्रधानमन्त्री कार्यालय मार्फतले सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार 5 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 2 वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा पनि भाग लिन पाउने छैनन्। भोटेकोशी तथा त्रिशुली बाढीले कयौं बस्ती बगाउनुका साथै सयौं नागरिकले ज्यान गुमाएका छन्। आफ्ना प्रियजनको शव कहाँ छ भन्ने समेत थाहा नपाएर हजारौं आफन्तहरू अझै शोकमा डुबिरहेका छन्। यति बेला नागरिकहरू आफ्नो बगेको घर र बाढीको लेदो हेरेर मृत आफन्तको शोकमा छन्। एकातिर उनीहरूलाई राज्यले सहानुभूतिका लागि क्रिया खर्च र आधारभूत राहत रकम समेत दिएको छैन भने अर्कोतिर राज्यको ढुकुटीमा विपदकै नाममा संकलित अरबौं रूपियाँ थन्किएर बसेको छ। सरकारी गोदामहरूमा करोड़ौं मूल्यका राहत सामग्री थन्किएर बसेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्रै 14 अर्ब रूपियाँ भन्दा बढ़ी रकम मुस्तात रहेको सरकारी तथ्याङ्कले नै देखाउँछ। त्यही राज्यको प्रशासनिक संयन्त्र त्यति संवेदनहीन र लाचार देखिएको छ कि मृतकका आफन्तलाई तत्काल उपलब्ध गराउनु पर्ने सामान्य क्रिया खर्च र राहत रकम वितरण गर्न पनि सफ्टवेयर प्रविष्ट र फाटबारी तथा प्रक्रियागत औपचारिकताको बहाना अघि सारिरहेको गुनासो बढ़िरहेको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: कुखरती फेसु जस्तो नाम उस्तै गाउँ। एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: दुबईमा रोजगारीको सुबड़ा अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज सापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91 284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042121343 र 98184 29230।
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
4: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले। 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रुपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुन चाँदीको भाव बढ्यो। सुन तोलाको 3,03,100 रुपियाँमा कारोबार। क्यानाडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरूद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत साफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ, बाई रोड र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा गाड़ी आवागमन खुला गरिएको हो। त्रिभुवन राजपथले हेटौँडालाई पालुङ नौबिस्याउँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ। कृष्णवीरमा सड़क भएपछि गाड़ी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गएको भदौ 16 गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि यो व्यवस्था हटाउँदै आजदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा गाड़ी सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। आज विभिन्न 32 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, शंखुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बजाङ र दार्चुलामा बाढ़ीको जोखिम छ। महाशाखाले यी जिल्लाका साना नदी, खोला तथा खोलसामा पानीको बहाव बढ्न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका 57, कान्तिपुरका 52, ओरिएन्टियल कोअपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल यमुना सहकारीका 9 साना बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रुपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साबिकै आकार तथा रंगमा नयाँ 50 रुपियाँ दरको नोट चलन चल्तीमा आएको हो। नोटको अग्रभागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपियाँ 50 तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। पानीको छापको तल्लो भागमा 50 अङ्क समेत रहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,600 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,300 रुपियाँले घटेर 2,99,500 रुपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रुपियाँले बढेर तोलाको 3,01,800 रुपियाँमा कारोबार भयो। यस्तै मंगलबार सुन तोलामा 900 रुपियाँले घटेर 3,01,000 रुपियाँमा कारोबार भएको थियो। तिजको दिन सोमबार भने सुनको भाव 1,200 रुपियाँले घटेर 3,02,200 रुपियाँमा कारोबार भएको थियो। पहिलो कारोबार दिन आइतबार सुनको भाव 1,200 रुपियाँले बढेर 3,02,200 रुपियाँ थियो। आज चाँदीको भाव तोलामा 150 रुपियाँले बढेर तोलाको 4,775 रुपियाँमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इटहरीमा असोज 14 गतेदेखि शिव तथा रोजगार मेला, सुदूरपश्चिममा झण्डै 27,000 बालबालिका विद्यालयको पहुँच बाहिर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाडी चल्न थाले। राष्ट्र बैंकले 50 रुपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। युवा तथा श्रम मन्त्रालयले इटहरीमा असोज 14 गतेदेखि सिप तथा रोजगार मेला आयोजना गरेको छ। युवा जनशक्तिको ऊर्जा एवं सिपलाई स्वदेशमा उपयोगको वातावरण सिर्जना गर्ने उद्देश्यले असोज 14 देखि 20 गतेसम्म मेला आयोजन गर्न लागि मन्त्रालयले जनाएको छ। निजी क्षेत्र, उद्योग प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा श्रम तथा रोजगार मन्त्रालय, मातहतका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा विद्यालय प्रवेश गर्ने बालबालिकाको संख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न नसकेको देखिएको छ। अझै 5 देखि 12 वर्ष उमेर समूहका 27,000 बालबालिका विद्यालय बाहिर छन्। यस्तै विद्यालयमा रहेका विद्यार्थीको तहगत संख्या, विद्यालय छाड्ने, कक्षा दोहोर्याउने र माथिल्लो कक्षामा उक्लने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा 1 देखि 12 मा अध्ययनरत विद्यार्थीको संख्या 2080 मा 7,44,651 रहेकामा 2081 सालमा 7,25,627 र 2082 सालमा 7,04,692 झरेको देखाउँछ। यसले दुई वर्षमा विद्यार्थी संख्या 39,959 घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रश्न पारेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ EU को पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढाए। युरोपसँगको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो हरकतलाई अघि बढाए युरोपेली सामानमा धेरै ठूलो भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई लिएर यसलाई हास्यास्पद समेत टिप्पणी गर्नुभएको छ। यता युरोपेली आयोगले भने क्यानाडासँगको प्रस्ताव कुनै तेस्रो देश विरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष टिम इभेन्ट्समा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी, युगन ली र जेक्यू पार्कको जोडीसँग 5-0 सहज नतिजामा पराजित भए। दक्षिण कोरियाका जोडीले नेपाली जोडीलाई 4-0, 4-1, 4-2, 6-4, 4-1 नतिजामा हराएका हुन्। मात्र 11 मिनटमा नै नेपाल पराजित भएको छ। मेन सिङ्गल्समा ब्रिटिस जेस पाण्डे किम जिनयोङसँग 4-0 पराजित भएका छन्। ब्रजेशले 4-2, 4-0, 4-1, 4-3 खेल गुमाएका छन्। यस्तै मेन्स डबल्समा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 सोझो सेटको जित हात पारेको छ। नेपाली महिला टोली भने भलिबलमा बाहिरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाडी चल्न थाले। 32 जिल्लामा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रुपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुन चाँदीको भाव बढ्यो। सुन तोलाको 3,03,100 रुपियाँमा कारोबार। क्यानाडालाई EU को सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरुद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184929230
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056493738 मोबाइल 98550880002

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 MHz
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4043 5880 र 0855 26 4040
3: It's 1 o'clock. अहिले 1 बजे को साथ
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। एमाले नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले नेपाल भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कूटनीतिक खेलबाडको संख्या दिनुभएको छ। यसमा कसको कमजोरी भएको हो भनेर खोजबिन हुनुपर्ने उहाँको भनाइ छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो भारतीय समकक्ष निर्मला सीतारमणसँगको 1-to-1 र सामूहिक वार्ता गर्नुभएको थियो। 1-to-1 वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन। दुई देशका प्रतिनिधि मण्डल बीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको छ। नेकपा एमालेमा चलेको शक्ति सङ्घर्षका कारण पार्टी फुट उन्मुख भएको अध्यक्ष केपी शर्मा अलिले निकटसँग बताउनु भएको छ। आफू निकट नेताहरूसँगको छलफलमा अलिले अप्रत्यक्ष रूपमा नयाँ पार्टीका लागि तयार हुन सन्देश दिनुभएको हो। एमाले भित्र पछिल्ला दिनमा पुनर्गठनको विषय चरको रूपमा उठेको छ। त्यस क्रममा अध्यक्षबाट अलिको विदाई गर्नुपर्ने एमाले नेता कार्यकर्ता तहबाट उठेको छ। पुनर्गठनकै लागि एमाले 15 सदस्यीय कार्यदल पनि गठन गरेको छ। उक्त कार्यदलको छलफलमा स्थानीय स्तरबाटै अलिको विदाईको मुद्दा समेत उठेको थियो। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले 14 महाधिवेशनबाट 15 महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न आफूहरू अडिग रहेको बताउनु भएको छ। शुक्रबार काठमाडौँको शोभा भवन स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले 15 महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको बताउनुभयो। पार्टीको विधि विधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार 15 महाधिवेशन सम्पन्न गरिने उहाँको भनाइ छ। सरकारवालाहरूले जलवायु सङ्कटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड दिएका छन्। भोटेकोसीमा आएको महाविपदको सन्दर्भमा बढ्दो जलवायु सङ्कटबारे राजधानीमा आयोजित उच्च स्तरीय नीति सम्वादका वक्ताहरूले स्रोत र अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। काठमाडौँको दरबार मार्ग इन्स्टिच्युट फर स्ट्राटेजिस एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको नीति सम्वादलाई सम्बोधन गर्दै एसएलए विकास बैङ्कका पूर्व उपाध्यक्ष एवं नेपाल विश्वविद्यालयका उपकुलपति विद्युनाथ लोहनीले हिमाली भेगमा उत्पन्न विपदका घटना हिमाली भेगमै मात्र सीमित नहुने बताउनुभयो। त्यसैले यस्ता विपदको जोखिम न्यूनीकरणका लागि नेपालले पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको पहल गर्नुपर्ने उल्लेख गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। माथिल्लो त्रिशुले 3A को टनेलबाट 6 शव निकालिएको छ। सैनिक मुख्यालय जङ्गी अड्डाले टनेलको ढलान गर्न बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा 6 शव निकालिएको बताएको छ। यो टनेलमा सुरक्षाकर्मीका साथी आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन्। टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ। कृष्ण भीरमा सवारी साधनको चाप बढेको छ। बिहिबारदेखि सञ्चालनमा आएको कृष्ण भीरमा शुक्रबार बिहान सवारी साधनको लामो जाम देखिएको छ। मुङलिङ नारायणघाट सडक खण्डको 15 किलोमा बिहान लेदो सहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी सञ्चालन भएको थियो। बिहान 9 बजेदेखि लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको थियो। तर धादिङको जवाङ खोला कृष्णभीर र महुवा खोलाको बीचमा पहिरो खसेपछि सवारी आगमन फेरि प्रभावित भएको हो। अहिले कृष्णभीर क्षेत्रमा पनि सवारी साधन एकतर्फी चलिरहेका छन्। काभ्रे जिल्लामा डेङ्गु संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुडा सैनिका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमित पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेको उहाँले बताउनुभयो। पाँचखालमा 1, नमोबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमित पुष्टि भएको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपालीनेटवर्क.com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जिस उमेर समूहका सांसदहरूसँग विशेष अन्तर्क्रिया सुरु गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल सुरु भएको हो। बैठकमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा एवं वातावरणीय सन्तुलन सहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाली काङ्ग्रेसको संस्थापन पछिले 15 महाधिवेशन अन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन नमान्य 4 जिल्लाका सभापतिको जिम्मेवारी खोसेको छ। उनीहरूको ठाउँमा अन्यलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। पार्टीको अधिवेशन प्रक्रिया अघि बढाउन नमान्यमा पूर्व सभापति शेरबहादुर देव निकट जिल्ला सभापतिहरू छन्। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका 57, कान्तिपुरका 52, ओरिएन्टलको अपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल यमुना सहकारीका 9 साना बचतकर्ताको रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पछि पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। हुन्डी कारोबार मार्फत 1,57 करोड भन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट 2 पक्राउ गरेको छ। विराटनगर महानगरपालिका 15 रानीका 56 शम्भु प्रसाद शाह र विराटनगर 17 35 सुरज प्रसाद शाहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुन्डी कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा शंकास्पद व्यक्तिको ब्याङ्किङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सुरज प्रसादले अन्य व्यक्तिसँग मिल्यो महत्त्वमा व्यक्तिगत तथा फर्मका नाममा रहेका ब्याङ्क खाता प्रयोग गरी 1,54,64,39,340 बराबरको रकम हुन्डी मार्फत कारोबार गरेको देखिएको उहाँले जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई मुलुक अपराध संहिता 2074 अन्तर्गत हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्डिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरु। धनकुटा जिल्लामा 182 जना सेवाकर्मीलाई जिल्ला प्रशासन कार्यालयले घरमै आएर राहदानी वितरण गरेको छ। सरकारले अघि सारेको सेवा घर दैलोमै भन्ने नीति अनुसार गत जेठदेखि भदौ मसान्तसम्ममा घरमै राहदानी पाएका हुन्। प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउने गरी 234 जनाले फारम भरेका थिए, जसमध्ये 182 जनाले घरमै राहदानी पाइसकेका छन्। अन्य बाँकी रहेका 52 जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ। बाँकी रहेकाहरूको पनि राहदानी आएपछि घरमै पठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमालले जानकारी दिनुभयो। सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षणले कोशी क्षेत्रमा 9 महिनाका लागि माछा मार्ने अनुमति पत्र लाइसेन्स वितरण गरेको छ। असार, साउन र भदौ गरी 3 महिना पूर्ण रूपमा माछा मार्न बन्द गरिएको थियो। यस अवधिमा कोशीमा बाढी आउने र माछाको प्रजनन समय मानिने भएकाले नदी तथा सिमसार क्षेत्रमा माछा मार्न आरक्षण प्रशासनले पूर्ण रूपमा रोक लगाउँदै आएको छ। उक्त रोक हटेसँगै वर्षौंदेखि कोशीको जलचरमै आश्रित स्थानीय समुदाय पुनः आफ्नो परम्परागत पेसामा फर्किएका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जेङ म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहनु भएको बताउँदै प्याङह्याङ र वासिङटन बीच सम्वाद गराउन सियोले सहजीकरण को प्रयास जारी राख्ने बताउनु भएको छ। राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्वाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताउनुभयो। उहाँले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिनुभयो। ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहनु भएको छ। ट्रम्पले उत्तर कोरियासँग 57 अत्यन्त शक्तिशाली आणविक हतियार रहेको दावी गर्नुभएको छ। सियोलले अनुमानमा त्यहाँ 80 देखि 120 आणविक हतियार छन्। रुसबाट पछिल्ला वर्षमा महत्त्वपूर्ण सहयोग प्राप्त गरिरहेको उत्तर कोरियाले भने ट्रम्पको प्रस्तावप्रति हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन। राष्ट्रपति लीले वार्ताको सम्भावना कठिन भए पनि असम्भव नभएको बताउँदै त्यसलाई वास्तविकतामा परिणत गर्न सबै सम्भव प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआर 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074 46 142 र 98495

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 वटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको सेनाको भनाई। बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमुना संकलन। 1.5 अर्ब रुपियाँ भन्दा धेरैको हुन्डी कारोबारको आरोपमा सुनसरीबाट 2 जना पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इङ्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाडी। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 रसुवाको भटेकोसीमा आएको बाढीपछि खोजीको क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 को अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 30 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमुना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमुना मध्ये 588 वटाको डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 वटा शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमुनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने वहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमुना र मृतकको शरीरबाट निकालिएको नमुनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिङ्गापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमुना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोसी बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोडफोड, भोटेकोसीको बाढीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोसीको बाढीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपडा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। हुन्डी कारोबार मार्फत 1 अर्ब 57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17 का 35 वर्षीय सूरज प्रसाद शाहलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुन्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलिमतोमा व्यक्तिगत तथा फार्मको नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,29,000 रुपियाँ बराबरको रकम हुन्डी मार्फत कारोबार गरेको देखिएको छ। मुलुकी अपराध संहिता 2074 अन्तर्गत हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: नेपाली टुर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरुद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाएर अनि पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूल्ठूला ढुङ्गा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनु भएको छ। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ। आज काठमाडौँमा ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चिनिया राष्ट्रपति सी जिनपिङले चीनलाई आधुनिक र समृद्ध देशका रूपमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो। उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको 1400 वर्ष अघि चिनिया बौद्ध भिक्षु वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई जोड्दै दाहालले आजको समयमा सड़क सञ्जाल मार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो। उहाँले बीआरआई लगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने पनि उल्लेख गर्नुभएको छ। नेपाल र चीनबीच कूटनैतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उहाँको भनाइ छ। दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा नागरिक सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ। राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका 2 आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका थिए। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनाबमा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेप्यास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ। यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान जानुका साथै पूर्वाधारमा क्षति पुगेको थियो। अमेरिकाले सुरुमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनामा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका खबरमा उल्लेख छ। विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शनहरूमाथि भएको व्यापक दमनको क्रममा इरानी अधिकारीहरूले मानवता विरूद्धको अपराध गरेका पनि पत्ता लगाएका छन्। इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ। अब खेल खबर। इङ्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलङ्कासँगको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी20मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बटलरले बनाएका हुन्। उनले 528 टी20मा 9 शतक र 107 अर्धशतक सहित 35.46 को औसतमा 15,000 रन बनाएका छन्। 36 वर्षीय बटलरले वेस्ट इन्डिजका कायरन पोलार्डको कीर्तिमान 39 वर्षीय पोलार्डले 754 टी20मा 2 शतक र 71 अर्धशतक सहित 31.71 को औसतमा 14,999 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको तेस्रो नम्बरमा इङ्ल्याण्डका एलेक्स हेल्स छन्। उनले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसतमा 14,581 रन बनाएका छन्। चारभन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माथिल्लो तिर्सुली एकको सुरुङबाट छवटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डिएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमुना संकलन। 1.5 अर्ब रुपियाँ भन्दा धेरैको हुन्डी कारोबारको आरोपमा सुनसरीबाट 2 जना पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई, प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इङ्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने

0: शाली नदी को शिर
1: मणि चूड को काख
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
0: भीड़भाड़ बाट टाड़ा
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.nt
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि मन्त्र नार्कसँग
1: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय ओडा कार्यालय र स्वास्थ्य केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ सामुदायिक विद्यालयका बालबालिका शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र ओडा कार्यालयमा प्रशासनिक सेवा लिन आउने सेवा गराईलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न काठमाडौँ महानगरले परीक्षण गराउने भएको हो यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि वडा सचिव विद्यालय नर्स शिक्षक महिला स्वास्थ्य स्वयंसेविका पानीका उत्पादक तथा वितरक सहितका व्यक्तिलाई प्रयोगशाला परीक्षणका लागि नमुना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ संकलित नमुनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाको आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेको महानगरको स्वास्थ्य विभागको समुदाय स्वास्थ्य संस्था र विद्यालयहरूमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइकेलले बताउनु भएको छ आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो नेता प्रकाशमान सिंहले पार्टीको 15 महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि विधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार महाधिवेशन सम्पन्न गरिने समेत बताउनु भएको छ उहाँले काँग्रेसको इतिहासमा राजनैतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणको रूपमा बीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गर्नुभयो 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्र पार्टीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो र भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले ताइची खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ एक कार्यक्रमका बीच हिजो नगरपालिकाका मेयर सुनिल प्रजापतिले प्रशिक्षणको उद्घाटन गर्नुभयो कार्यक्रममा मेयर प्रजापतिले नगरका विभिन्न वडामा क्रमशः ताइची प्रशिक्षण विस्तार गर्दै लैजाने पनि बताउनु भएको छ भक्तपुरको परम्परागत नाच तथा सांस्कृतिक गतिविधिहरू पनि व्यायामसँग सम्बन्धित रहेका उहाँको भनाइ छ त्यस्तै कार्यक्रममा भक्तपुर वडा नम्बर 1 का अध्यक्ष श्यामकृष्ण खत्रीले ताइची प्रशिक्षणको उत्पादन गर्ने उद्देश्यले 45 दिने प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक माथिल्लो त्रिशुली एकको सुरुङबाट छवटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। काठमाडौँ महानगरपालिकाले पानीको गुणस्तर परीक्षण गर्ने नमूना संकलन विधिका विषयमा अभिमुखीकरण सुरु। र गणेशमान सिंहको 29 स्मृति दिवसको अवसरमा शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली 400 केभी क्षमताको सब स्टेसनको भौतिक प्रगति 26% पुगेको छ। एमसिए नेपाल तनहुँका सम्पर्क अधिकारी धुमानाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने 12% रहेको छ। सब स्टेसन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ। आयोजनाका लागि 3,88,83,643 अमेरिकी डलरमा सम्झौता भएको हो। सम्झौता सन् 2024 जुलाई 31 भएको थियो भने सन् 2027 नोभेम्बर 22 सम्ममा सम्पन्न गर्ने गरी निर्माण सन् 2024 अगस्त 18 देखि सुरु गरिएको थियो। निर्माण सम्पन्न भएपछि न्यू दमौली सब स्टेसनले विद्युत प्रसारण प्रणालीको क्षमता विस्तार तथा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एमसिए नेपालले सब स्टेसन निर्माणसँगै साझेदारी क्रियाकलाप अन्तर्गत तनहुँका 5 स्थानीय तहमा विद्युत वितरण प्रणाली सुधारको काम समेत अघि बढाएको छ। यस अन्तर्गत पुराना तथा कमजोर विद्युत पोल प्रतिस्थापन, एलएबी केबल तथा एससीएआर केबल जडान र ट्रान्सफर्म थप गर्ने काम भइरहेको छ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित 9 जना नेताले पार्टी परित्याग गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेमा महासचिव झासहित केन्द्रीय तहका नेताहरू रहेका छन्। उनीहरूले पुरानो राजनीतिक शैली र पुरानै नेतृत्वबाट मुलुकको राजनीति अघि बढ्न नसक्ने निष्कर्षसहित पार्टी छाडेको बताएका हुन्। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीन बीचको सम्बन्ध 1000 वर्ष पुरानो रहेको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा चिनियाँ यात्री तथा भिक्षु हवेन साङद्वारा लिखित पुस्तक महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करणको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल र चीन बीचको सम्बन्ध कूटनीतिक स्थापना हुनुभन्दा 1000 वर्ष पुरानो सांस्कृतिक सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहेको उल्लेख गर्नुभएको हो। सन् 1949 जनवादी क्रान्तिपछि सन् 1955 दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको बिआरआरई अवधारणाले ग्लोबल साउथलाई जोड्ने प्रयास गरेको उल्लेख गर्नुभयो। जनमत पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ। जनमत पार्टी केन्द्रीय निर्वाचन समितिले प्रारम्भिक उम्मेद्वार नामावली प्रकाशन गरे अनुसार अध्यक्ष पदमा सिकेराज निर्विरोध भएका छन्। 7 जना उपाध्यक्ष पदका लागि 14 जना उम्मेद्वार छन्। 1 महासचिवका लागि 3 जना, 1 राष्ट्रिय उपमहासचिवका लागि 2 जना र कार्यकारिणी समिति सदस्यका लागि 73 जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा निर्वाचित हुन खसेको मतमध्ये कम्तीमा 20% मत ल्याएको हुनुपर्ने व्यवस्था छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन असोज 5 गते हुनेछ। असोज 9 गते केन्द्रीय कार्यकारिणी समिति बैठक र असोज 10 गते वीरगंजमा महाधिवेशन र मतदान हुनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। प्रहरीले न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहना सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 4 स्थित सड़कमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको निधन भएको छ। को 19P3150 नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो। नेपाल प्रहरीका अनुसार धनकुटाको धनकुटा नगरपालिका 2 भेरगाउँ बस्ने 29 वर्षीय अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। र लन्डनमा बङ्गलादेश उडेको बङ्गलादेश एयरलाइन्सको विमानभित्र 2 यात्रुबीच मुठभेड भएको छ। सहयात्रीहरू आतंकित भएर हेरिरहेका बेला 2 पुरुष यात्रु एकअर्कालाई मुक्का हनान गरिरहेको भिडियो सार्वजनिक भएको छ। ढाका ट्रिब्युनका अनुसार विमान उडिरहेकै बेला 2 पुरुषबीच भएको विवादले उग्र रूप लिँदा कुटपिट भएको थियो। घटनाका कारण बालबालिका र वृद्धा सहित अन्य यात्रुहरूमा त्रास फैलिएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको घटनाको भिडियोमा 2 यात्रुबीच भनाभन भइरहेको र त्यसपछि स्थिति हात हालहालसम्म परिणत भएको देखिन्छ। भिडियोमा उनीहरूले एकअर्कालाई मुक्का हानेको र मोडभेडका क्रममा 1 यात्रुको टी सर्ट समेत च्यातिएको देख्न सकिन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवा बाढीमा परि बेपत्ता भएका पूर्वी नलपरासीको मध्यबिन्दु नगरपालिकाका 12 जनाको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। अमलटारी स्थित नारायणी नदीको किनारमा 12 जनाको सामूहिक दाह संस्कार गरिएको मध्यबिन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो। रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरू भदौ 10 को बाढीमा परि बेपत्ता भएका थिए। मध्यबिन्दु नगरपालिका 1 सेतापानीका 3 जना र मध्यबिन्दु 5 बाघखोरका 9 जना सम्पर्क बिन भएदेखि नै गाउँ शोकमा डुबेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार रोसुवाको बाढीमा परेर मध्यबिन्दु 1 सेतापानीका हेमबहादुर चौधरी, हुसन बहादुर थारू, कालीराम महतो थारू, मध्यबिन्दु 5 बाघ खोरा खोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केशव प्रसाद महतो र तेजबहादुर थारू बेपत्ता भएका थिए। सम्पर्क बिन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केही पत्ता नलागेपछि धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएको छ। भालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न 13 देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। अघिल्लो सरकारले नियुक्ति गरेका राजदूत हटाएको 6 महिनापछि सरकारले नयाँ कूटनीतिज्ञ पठाउन सिफारिसको निर्णय लिएको हो। आज बसेको मन्त्री परिषद बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीन सहित 13 देशका लागि राजदूत नियुक्त गर्न सिफारिस निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेएनजी उमेर समूहका सांसदहरूलाई आग्रह गर्नुभएको छ। शुक्रबार सिंहदरबारमा जेएनजी उमेर समूहका सांसदहरूसँग अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान समेत गर्नुभयो। यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न उहाँले सुझाव दिनुभयो। साथै प्रधानमन्त्री शाहले राजनीतिलाई पेसा नबनाए आमदानीको छुट्टी व्यवसायको आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरेको राष्ट्र सांसद केबी खनालले जानकारी दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत कदम विरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै संसदभित्र प्रतिपक्षहरूलाई ऐक्यबद्धता गर्ने र सडकमा सुकुम्बासी मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदम विरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिनुभएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। प्रहरीले न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहना सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 4 स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको निधन भएको छ। को 19-31-50 नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। नेपाल प्रहरीका अनुसार धनकुटाको धनकुटा नगरपालिका 2 भेरगाउँ बस्ने 29 वर्षीय अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। र शुक्रबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। नेप्से 22.85 अङ्कले बढेर 26.47.22 मिन्दुमा बन्द भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहिबार 5,49 करोड रुपियाँको कारोबार भएकोमा यस दिन 6,74 करोड रुपियाँको कारोबार भएको छ। यस दिन 345 वटा धितुपत्रको 2,72,72,761 कित्ता सेयर किनबेच भएको हो। शुक्रबार 196 कम्पनीको सेयर मूल्य बढेको छ भने 74 वटाको घटेको छ। यस्तै 9 कम्पनी स्थिर छन्। स्नो रिभर्सको मूल्य सर्वाधिक 13.66% बढेको छ। उक्त कम्पनीको प्रति कित्त्या मूल्य 1,057 रुपियाँ पुगेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः

0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853

0: कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: क्यामरम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
11: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित

0: हेलो
1: हेलो बुढी के छ खबर
2: साथ नै राखौ टेक माइन लाई
3: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेर सुन
4: नेपालीपनको आभास नेपाली मनको आवाज
5: सुन हिउ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
4: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिस, प्रधानमन्त्री सहारा नवीवाको प्रतिनिधित्व गर्ने सांसदहरू बीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
0: माथिल्लो त्रिशुली 1 सुरुङबाट 6 शव निकालियो, बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, प्रभावित क्षेत्रमा हैजा विरुद्धको खोप अभियान।
1: अवरुद्ध कृष्णभीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ्न थाल्यो, तर अभाव कायमै, सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
2: कोनो पसलमा गयो भने यसले भन्छ गैसै छैन,
3: तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन।
0: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
1: र एन्फाको कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापालाई राजदूतमा सिफारिश गरेको छ। यस्तै गौरव शमशेर जबरा बेलायत, जिज्ञान कुमार थापा जापान, सुरेश कुमार कर्ण इजरायल, प्राप्ति चन स्पेन, सोरु जोशी जर्मनी, पद्मश्री राणा ओमान, चुरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया, डाक्टर मञ्जला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ। मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ। आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गर्ने, नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने रहेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेन्जी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेसन, ई गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनु पर्ने धारणा राख्नु भएको थियो। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो। सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ। समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसुर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढाउनेछ।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
1: भदौ 10 रसुवाको भोटेकोसीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको 2.5 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डेको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनएका लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोसी बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखोशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ।
1: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरुद्धको खोप अर्थात् ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरुद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमाछो, दिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढी, किसपाङ र तार्किशोर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढी प्रभावित क्षेत्रमा टिटानस, निप्थेरिया टीडी खोप पनि स्वास्थ्यकर्मी उद्धारकर्मी तथा घाइतेलाई लगाउने काम भइरहेको छ। प्रतिवेदन अनुसार बाढीपछि शंकास्पद दादुराका 8 रिपोर्ट रहेकोमा 7 नमूनाको परीक्षण नेगेटिभ आएको छ भने 1 नमूनाको नतिजा आउन बाँकी छ। परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाएको बताउनुभयो। उहाँका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरुद्धको EMR खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोर्खा र तनहुँका बाँकी प्रभावित वडामा हैजा विरुद्धको खोप अभियानका लागि पनि तयारी भइरहेको छ।
0: सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोडफोड़, भटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपडा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: ब्याङ्कको चेक, टोकन, ATM हुँदै हातको मोबाइल सम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली 1 सुरुङबाट 6 शव निकालियो, बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि DNA परीक्षण तीव्र, बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्धको खोप अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढीले काठमाडौँलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरुद्ध हुँदा ग्यासको आपूर्ति श्रृङ्खला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ्दै गएको छ। अनि बिस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास स्वभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
11: भानु किसिमलाई देऊ भन्नु म तिमीलाई एउटा तिम्रो भात खाने मेसो मिलाइदिन्छु।
12: ल ल
13: धनुषाको सबैलाई नगरपालिका घर भई ललितपुरको कुपन्डोल बस्दै आउनुभएका राम पुकार यादव एक महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र एक बच्चा सहित तीनजनाको परिवार रहेका उहाँ दिनभर मजदुरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग दुईवटा सिलिन्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने अरू ब्रान्डका सिलिन्डर साट्न नमान्दा समस्या झन जटिल बनेको छ। सरकारले आपूर्ति सहज रहेको दावी गरे पनि टेकु र अरू ठाउँमा धाउँदा समेत ग्यास नपाएपछि उहाँको परिवार विगत एक महिनादेखि होटेलमा खाना खान बाध्य भएको छ।
2: एक महिना भयो होटेलमा खाएर आज ग्यास पाउँदैन। कुन पसलमा गयो भने त्यसले भन्छ ग्यासै छैन। जो पसलमा गयो भने कुन पसलमा ग्यासै पाउँदैन। टेकुमा गएको थाहै छैन पसल, उहाँ पनि गएको थियो त उहाँ भन्छ पनि छैन, मतलब ग्यास आएको छैन। नपाएर फेरि होटलैमा खाने, ग्यासको व्यवस्था गर्ने पर्यो नि यार। त खाना त खाने पर्यो जनतालाई नै, जनतालाई के चिजको सुविस्ता दिँदैन, के को जनता हो त।
13: ललितपुर सानेपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्ग खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 आउनुपर्ने ठाउँमा 25-35 मात्र सिलिन्डर आउँदा आपूर्ति धान्न धौ धौ परेको भए पनि आजै 80 सिलिन्डर प्राप्त भएकोले लाइनमा रहेका 100-150 ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
14: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको। अब अस्ति एसटिसी आयो 25, हिजो 35 आयो, अब 70-70 आउने ग्यास अब 25 र 35 भने सहज हुन गाह्रो हुन्छ कि। 70-70 आयो भने 15 ग्यास फलाफल हुन्छ, तर कम्पनीले ग्यास दिनु पर्यो कि। यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसक्नेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ। अब यो भानुको आधा सबै सहज हुन्छ।
13: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
15: कम्पनीमा आएको होला तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन, त्यो भएर हामी काम गरेर खान्छ यहीँबाट हो। तर अहिले ग्यास आइदिरहेको छैन, हामी बसिरहनु परेको छ। महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नलाई नै गाह्रो हुँदैन थियो।
13: सरकारले बुलेटको संख्या बढाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15-20 लाग्ने देखिन्छ। अहिले पनि सिलिन्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरुन्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानेपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल:
14: कम्पनीले चाहिँ अब सहज हुन्छ भनेछ, हामी पनि अब त्यही आशामा बसेका छौँ। तर अहिले तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन। 100 ठाउँमा 160 बुलेट मगाएको छौँ भने अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले। यो गाडी भन्ने ठाउँमा 40 हालिदिएछ, बेच्दै गरौँ न भने अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि। तपाईँको 200-300 ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रो झुममा पुर्याउन त गाह्रो छ नि त। बुलेटै आउँदा त हाम्रो पहिल्यैदेखि समस्या नै भएको, त्यो गाडीमा ल्याएर बाँडेर त कति गयो।
0: फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्ष 83-84 पहिलो महिना साउनमा 2,15,05,00,00,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढेर 1,40,00,000,00,000 पुगेको छ। गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले खानी जन्य उद्योग मार्फत रोजगारी सिर्जना, कुलग्रास्त उत्पादन, जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढाउनु पर्ने बताउनु भयो। अन्सारले विधेयकमाथि 250 भन्दा बढी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब हुने दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनु भयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन, अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्कसहित अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति अन्सारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन्, तीमध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ्न नसक्नुका कारण र त्यसको समाधान

0: चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: कहाँको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अङ्कले बढेर 2,647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 वटा कम्पनीको शेयर बढेकोमा 74 वटाको घटेको छ। यस्तै 9 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढेको छ। समग्रमा बजार बढेको दिन हाथवे इन्वेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 5,49 करोडको कारोबार भएकोमा आज 345 वटा कम्पनीका 2,12,00,000 कित्ता शेयर 6,74 करोड रुपियाँमा किनबेच भएको छ।
4: हुन्डी कारोबार मार्फत 1,57 करोड भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17का 35 वर्षीय रज प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुन्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलोमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,39,000 बराबरको रकम हुन्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ।
5: आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
4: आज गणेशमान सिंहको 29 औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
5: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरुद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग

0: हो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इन्डेक्स 2026 अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँचवटा आधारमा मूल्याङ्कन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहर को दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को 5 स्थानमा छन्। त्यस्तै आयरल्यान्डको डब्लिन 6, अमेरिकाकै बोस्टन 7 र सान होजे 8, जापानको टोकियो 9 तथा स्विजरल्यान्डको ज्युरिच 10 स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्याङ्कन गरिएका 5 मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादो बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिस। प्रधानमन्त्री शाह र नवयुवा युवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
1: माथिल्लो त्रिशुली 1 सुरुङबाट 6 शव निकालियो। बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरुद्धको खोप अभियान।
2: अवरुद्ध कृष्णवीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ्न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
1: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
2: र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडिनो स्थित टमटानार सामुदायिक वन उपभोक्ता समूहले सुन्तलाका बिरुवा वितरण र सवारी प्रभावितलाई माडीबाट सहयोग प्रदान हुने क्रम जारी। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको विदाई। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया शनिबारबाट सुरु हुँदै चितवनमा विपदका बेला सहयोग गर्ने 56 संस्था सम्मानित। सव्यवस्थापन स्थलमा स्मृति पार्क बनाउने सहमति। काङ्ग्रेसको 15 महाधिवेशन चितवनमा शनिबारदेखि एउटा अधिवेशन सुरु हुँदै र चितवनमा अवैध भिओआइपी कल बाइपास सञ्चालन गर्ने एक भारतीय बकराउ ठूलो परिमाणमा उपकरण बरामद। चितवनमा ट्याङ्कर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडिनो स्थित टमटानार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण गरेको छ। शुक्रबार सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई 51 सुन्तलाका बिरुवा वितरण गरिएको हो। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडिनोका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दवाडीले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै वितरण गरेका सुन्तलाका बिरुवाको उचित संरक्षण र हेरचाह गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रेम आचार्यले आगामी दिनमा पनि उपभोक्ताहरूले आवश्यकता र माग अनुसार विभिन्न फलफूल तथा उपयोगी प्रजातिका बिरुवा वितरण गर्दै वन संरक्षण, वातावरण संरक्षण र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आय आर्जनमा समेत योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। र स्वर्गपट्टिकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी क्षेत्रका मुस्लिम समुदायले 37,695 रुपियाँ सहयोग गरेका छन्। माडीभर रहेका मुस्लिम समुदायले प्रधानमन्त्री देवी प्रकोप उद्धार राहत कोषमा 27,695 रुपियाँ र चितवन मुस्लिम समाज मार्फत 10,000 रुपियाँ सहयोग गरेका हुन्। दुवै रकम गरी कुल 37,695 रुपियाँ सहयोग गरिएको छ। शुक्रबारको नमाज पढ्ने समयमा मुस्लिम समुदायबीच चन्दा संकलन गरी उक्त रकम जुटाइएको मुस्लिम समाजका अगुवा मनुमियाले जानकारी दिनुभयो। संकलित रकम शुक्रबार सम्बन्धित राहत कोष तथा संस्थालाई हस्तान्तरण गरिएको अर्का अगुवा थनुनी शेखले जनाउनुभयो। यसैबीच विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी एक बरुवा चितवन स्थित शिवशक्ति आमा समूहले पनि 55,000 रुपियाँ सहयोग गरेको छ। यसै गरी बाढी प्रभावितलाई नै माडी सात चितवन स्थित रमाइलो आमा समूहले 10,505 रुपियाँ सहयोग प्रदान गरेको छ। माडी माध्यमिक विद्यालय बसन्तपुरमा कक्षा 12 विद्यार्थीले कक्षा 11 भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्। बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख तथा विशिष्ट अतिथिका रूपमा माडी तिनका वडा अध्यक्षको उपस्थिति रहेको थियो। कक्षा 12 विद्यार्थी नवीन सुवेदीले अध्यक्षता गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चोकलाल काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक लेखराम महतोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति सम्मान तथा स्वागत कार्यक्रम सँगै जलपान समेत गरिएको थियो। कार्यक्रम कक्षा 11-12 संयोजक त्वेनाथ तिवारीको संयोजनमा सम्पन्न भएको हो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको विदाई गरिएको छ। नियमित सर्व अन्तर्गत तनहुको शुक्ला गण्डकी नगरपालिका सरुवा भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको हो। नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख हेमप्रसाद महतो, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालाको सहभागिता रहेको थियो। माडीमा करिब 18 महिना जिम्मेवारी सम्हाल्नुभएका भूषालको कार्यकालमा प्रशासनिक सुधार, सुशासन, आर्थिक पारदर्शिता, बेरोजी न्यूनीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन पहल भएको कार्यक्रममा सहभागीहरूले बताएका छन्। विदाई कार्यक्रममा नगर प्रमुख महतो सहित जनप्रतिनिधि तथा कर्मचारीले भूषालको कार्यशैली र योगदानको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिनुभएको थियो। त्यसक्रममा भूषालले माडीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत भूषालको करिब 2 वर्ष लामो कार्यकालमा माडी नगरपालिका मुख्यत विधिको शासन, संस्थागत सुधार, कर्मचारी परिचालन एवं व्यवस्थापन तथा बेरोजी न्यूनीकरण लगायतका प्रशासनिक पक्षमा निकै सुधार भएको छ। साप्ताहिक सरसफाई अभियानदेखि नागरिक संघको सहकारी र जनसहभागितामा भूषालको कार्यशैली चिरस्मरणीय रहनेछ।
नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया शनिबारबाट शुरू हुँदैछ। कांग्रेस विधान अनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत शनिबारबाट वडा अधिवेशन शुरू हुन लागेको नेपाली कांग्रेस चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। प्रदेश र जिल्ला तहको अधिवेशन बाहेक सबै तहका निर्वाचन असोज 19 गतेभित्र सम्पन्न हुने कांग्रेसले बताएको छ। चितवनमा 15 महाधिवेशन अन्तर्गत असोज 3 वा 4 गते जिल्लाको 98 वडामा नै अधिवेशन हुनेछ। असोज 7 गते पालिका अधिवेशन, असोज 10 गते प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिनुभयो। वडा पालिका तथा क्षेत्रबाट चुनिएर गएका महाधिवेशन प्रतिनिधिले असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछ। प्रदेश र जिल्लाको अधिवेशन भने दशैं तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले जनाउनुभयो। भुटेकोसी बाढीले बगाएर ल्याएका सबको संकलन पहिचान र व्यवस्थापनमा सहयोग गर्नेलाई जिल्ला विपद व्यवस्थापन समितिले सम्मान गरेको छ। समितिले विपदका बेला सहयोग गर्ने सुरक्षा निकाय सहित 56 संघ संस्थालाई सम्मान गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। चितवनमा 364 शव फेला परेको थियो। तीमध्ये शनाखत हुन नसकेका 351 शव भरतपुर 1 सतनचुली सामुदायिक वनभित्र जमिन मुनि व्यवस्थापन गरिएको छ। भारतमा गैर कानूनी रूपमा अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका 2 आपटारीबाट 25 वर्षीय भारतीय नागरिक काथराम निथिनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार निथिनले आपटारी स्थित निर्मला विष्टको घरमा कोठा लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कलहरूलाई बाइपास गरिरहेका थिए। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाई शुरू गरिएको छ। जीप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षातका समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम शुरू गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जको 30 किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम शुरू गरिएको हो। चितवनको राप्ती नगरपालिका 7 वीरेन्द्र नगरमा तेल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। बिहिबार साँझ करिब 7:45 बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र नगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश 06003 बस 02725 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु 16601 नम्बरको तेल ट्याङ्कर एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक हिरणी नगरपालिका 10 निवासी करिब 32-33 वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सोही स्थान का करिब 28-29 वर्षीय नसीब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शक्ति चौधरीलाई बेलुका 8:40 बजे र नसीब चौधरीलाई 8:48 बजे चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। उनीहरू दुवै दाजुभाइ रहेको बताइएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते न्युयोर्क प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज 8 गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युयोर्क बाई बसाएका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गर्नुभएको थियो। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। सरकारले भारत चीन र अमेरिका सहित 13 मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जनाउनुभयो। 11 राष्ट्रिय महाधिवेशन सम्पन्न भएको 9 महिना बित्दा पनि नेकपा एमाले पार्टीका महत्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन। लामो समयसम्म विभागहरूलाई पूर्णता नदिँदा पार्टीका समग्र काम कारबाही प्रभावित बनिनुका साथै सयौं नेता कार्यकर्ता निष्क्रिय र जिम्मेवारविहीन बन्न पुगेका छन्। पार्टीको आन्तरिक सांगठनिक र वैचारिक कामलाई चलायमान तथा नीति गतिशील बनाउन भूमिका खेल्न विभागहरूले पूर्णता नपाउँदा धेरैजसो काम प्रभावित हुँदै आएको जनाइएको छ। स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासनिक
डाक्टर अर्जुन प्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डित विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न आकर्ष कार्यालयहरूमा निरन्तर कार्यरत हुँदा सापकोटाले काठमाडौँ लगायतका प्रमुख शहरहरूमा महँगा घडेरी खरिद गरी भव्य घर बनाएको, महँगो सवारी साधन खरिद गरेको र अस्वाभाविक जीवनशैली बिताएको भन्दै उजुरी परेको थियो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं र तिहार लगतै सरकार विरुद्ध सड़क आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकारी तथा समानुभूति महसुस गराउने खालको कूटनीतिक आवश्यक रहेको सांसदहरूले बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्तको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। र काठमाडौँको जयबुटीमा मोटरसाइकल दुर्घटनामा परेर नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ। शुक्रबार 39 वर्षीय कार्की सवार 9/93/76/78 नम्बरको मोटरसाइकललाई बागमती प्रदेश 03/001/0165 नम्बरको ट्याङ्करले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। दुर्घटनामा परेर काभ्रेको तेमाल गाउँपालिका 4 घर भएका उनका श्रीमान देवराज कणेल घाइते भएका छन्। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। माडी नविस्थित टम्टा अनार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण र सवारी प्रभावितलाई माडीबाट सहयोग प्रदान गर्ने क्रम जारी। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको विदाई। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया शनिबारबाट सुरु हुँदै। र चितवनमा अवैध भिओआइपी कल बाइपास सञ्चालन गर्ने एक भारतीय पक्राउको परिमाणमा उपकरण बरामद। चितवनमा ट्याङ्कर मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजु भाइको मृत्यु। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4043 5880 र 98550 26 44
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: छलफल नयाँ सोचका साथ स्वदेशमै रोजगारी सृजना गर्न प्रधानमन्त्रीको आग्रह र पाकिस्तानको खैबर पाख्तुनख्वामा कार बम विस्फोट कम्तीमा 17 जनाको मृत्यु
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोल्टे भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
6: एसजी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
6: र अझ रमाइलो कुरा
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस् 4G बोल्टे
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: अब समाचार विस्तारमा सरकारले विभिन्न 13 राष्ट्रमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ मन्त्री परिषदको आज सिंह दरबारमा बसेको बैठकले भारत चीन अमेरिका लगायतका राष्ट्रमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो मन्त्री पोखरेलका अनुसार सरकारले डाक्टर निश्चल नाथ पाण्डेलाई भारत डाक्टर कल्याण राज शर्मालाई चीन चिरञ्जङ थापालाई अमेरिका तथा गौरव शमशेर जबरालाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ यस्तै सरकारले सरू जोशीलाई जर्मनी सुरेश कुमार कर्णलाई इजरायल प्राप्ति शेरचनलाई स्पेन जिज्ञान कुमार थापालाई जापान डाक्टर पद्माक्षी राणालाई ओमान चुडामणि खरेललाई मलेसिया प्राध्यापक डाक्टर संगम श्रेष्ठलाई कोरिया डाक्टर मञ्चला झालाई श्रीलंका तथा गिरी बहादुर सुनारलाई साउदी अरेबियाको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको छ मन्त्री परिषदबाट सिफारिस भएका नामहरू संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राजदूत पदमा नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ यस्तै आजको मन्त्री परिषद बैठकले नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने तथा कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने निर्णय गरेको छ यसै गरी बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो राष्ट्रिय सभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ राष्ट्रिय सभाका सदस्य मदन कुमारी शाह गरिमाले पेश गर्नुभएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट सर्वसम्मतिले पारित सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभामा पठाउन सरकारलाई निर्देश गर्नुभयो यसअघि सभामा संकल्प प्रस्ताव पेश गर्दै सांसद गरिमाले चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि सहायक प्रजनन प्रविधि उपयुक्त हुने भए पनि कानूनी रिक्तताका कारण डिम्ब तस्करी बढेको बताउनुभयो उहाँले पछिल्लो समयमा बालिकाहरूलाई विभिन्न प्रभावमा पारेर डिम्ब किनबेचको अपराध बढेकाले डिम्ब तथा शुक्रकीट दान संकलन भण्डारण प्रयोग आयात निर्यात गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको बताउनुभयो बताउनुभयो। सभामा दर्ता भएको संकल्प प्रस्तावको पक्षमा सांसदहरू कमला पन्त, डाक्टर प्रेम प्रसाद दंगाल, झक्कु प्रसाद सुवेदी, मोहम्मद खालिद, तुल प्रसाद विश्वकर्मा, खम्ब बहादुर खातीले समर्थन गर्दै किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब बेच्ने अपराध बढेको भन्दै यस प्रकारको अपराध रोक्न कडा कानून तत्काल आवश्यक भएको बताउनु भएको थियो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विज्ञहरूको टोलीले आईवीएफ र सरोगेसी सम्बन्धी अवधारणा पत्र तयार पारी परामर्शका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिँदै त्यसको आधारमा यही चालू आर्थिक वर्षभित्रै विधेयक ल्याइने स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोसी बाढीबाट कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण तीनै तहको सरकारको समन्वयमा संकलन भइरहेको जानकारी दिनुभयो। प्रश्नोत्तरका क्रममा मन्त्री चौधरीले रसुवा बाढी प्रभावित किसानलाई सशर्त अनुदान प्रदेश र स्थानीय तह मार्फत उपलब्ध गराएको जानकारी गराउनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले चेपाङ समुदाय लक्षित आवासीय विद्यालय निर्माण गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। पाठ्यपुस्तक परिमार्जनका लागि सरकारले देशैभरबाट राय सुझाव संकलन गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले संघीय सशर्त अनुदान मार्फत प्रदेशमा शिक्षकको पेशागत विकासका तालिम सञ्चालन, बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि प्रत्येक प्रदेशमा पूर्वाधारयुक्त आवासीय विद्यालय निर्माण प्रक्रिया पनि सरकारले अघि बढाएको बैठकलाई जानकारी दिनुभयो। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू जारी भई कार्यान्वयन भइरहेको बताउँदै निर्वाचनपछि बनेको नयाँ सरकारले यो वर्षलाई कानून सुधारको वर्ष घोषणा गरेरै बाँकी ऐन निर्माण र संशोधनमा लागि परेको बताउनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2080-81 र आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढी पहिरो लगायत विपदका पूर्व सूचना तत्काल जोखिममा रहेका नागरिकका घर दैलोमा पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले हिमताल, हिमनदी र बाढी पहिरोले मानव बस्तीहरूमा जोखिम बढ़ाएको भन्दै सरकारले प्रत्येक नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउनु पर्ने बताउनुभयो। राष्ट्रसभाको अर्को बैठक असोज 5 गते सोमबार दिउँसो 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नयाँ सोचका साथ स्वदेशमै रोजगारी सृजना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो। साथै राजनीतिलाई पेसा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले जेनजी आन्दोलनका शहीद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राख्नुभएको थियो। अन्तर्क्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा बिक, पुष्पा कुमारी चौधरी, श्रद्धा कुंवर छेत्री, स्मृति सेन्चुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरूषोत्तम सुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो। भदौ 10 गते भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त उद्धार टोलीले 6 शव बाहिर निकालेको छ। नेपाली सेना तथा आयोजनाका प्रतिनिधिहरू सहितको संयुक्त उद्धार टोलीले अडिट 3 टनेलभित्र शवहरू फेला पारेको हो। टनेलभित्र व्यापक हिलो भरिएको र हिलोमा अन्य शव जस्तै देखिने आकृतिहरू समेत भेटिएकाले सो क्षेत्रमा उद्धार कार्यलाई अझ तीव्र बनाइएको छ। बाढीका कारण बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी छ। हिमालय क्षेत्रमा तीव्र गतिमा बढ़िरहेको तापक्रमले नेपाल जस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ। हिमनदी पगिने, सधैँभरि हिउँले ढाकेको क्षेत्र कला काला पहाडमा परिणत हुने र भौगर्भिक विपदको जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ। वर्ल्ड वेदर एट्रिब्युसनका वैज्ञानिक तथा अन्तर्राष्ट्रिय हिमनदी विज्ञको वैज्ञानिक विश्लेषणले मानव सृजित तापक्रम वृद्धिले उच्च हिमालको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउँदा हिमनदी पातलिने, परमाफ्रोस्ट पग्लिने र पहाडी चट्टान कमजोर हुने अवस्था सृजना भएको जनाएको छ। नेपाल चीन सीमा क्षेत्रमा गत भदौ 10 गते गएको चट्टान हिम पहिरो तथा बाढीमा भूगर्भीय कारणसँगै दशकौंदेखिको जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको प्रभावले जोखिम बढाएको वैज्ञानिकको निष्कर्ष छ। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन अभियान तीव्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएको उल्लेख गरेको छ। परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डाक्टर अभियान गौतमले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताउनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका 57, कान्तिपुरका 52, ओरिएन्टल कोअपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल यमुना सहकारीका 9 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। नेपालमा संविधान सभाले बनाएको संविधान जारी भएको 10 भन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयनमा प्रश्नहरू उठ्न थालेका छन्। संविधानले परिकल्पना गरेको समावेशी सहभागितादेखि संघीयता कार्यान्वयनमा समेत अलमल हुँदा संविधान संशोधनको बहस सुरु भएको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
8: नेपालको संविधानले राज्यका विभिन्न संरचनामा सबै समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरेको छ। तर संविधान कार्यान्वयनको 10 बढी समय बित्दा पनि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछड़ीको क्षेत्र र सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउने संवैधानिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। संविधानमा मौलिक हकका रूपमा महिलाको हकलाई समावेश गरिए तापनि अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिक व्यवहार गरिन्छ। राज्यका प्रमुख तहमा महिलाहरूको उपस्थिति संविधानत हुन सकेको छैन। अहिले पनि मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको नेतृत्वमा महिलाले प्राथमिकता पाएका छैनन्। मन्त्रीमण्डलदेखि विभिन्न निकायमा नगण्य मात्रामा महिलाले अवसर पाउनु संविधानको मर्म विपरीत हो। हुन त 2082 सालको प्रतिनिधि सभा निर्वाचनमा 35% महिला निर्वाचित भएका छन्। प्रतिनिधि सभामा आदिवासी जनजाति 21.9%, मधेसी 16.73%, दलित 6.18%, मुस्लिम 3.64% र थारू समुदायको उपस्थिति 3.27% रहेको छ। महिला अधिकार कर्मी एवं अधिवक्ता सबिन श्रेष्ठ महिलालाई पुरुष सह र नागरिकका रूपमा संविधानले विभेद गरेकाले संशोधन गर्नुपर्ने प्रावधानहरू यसरी प्रस्तुत गर्नुहुन्छ।
9: संविधानको धारा 38 परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तको आधारको सहभागिता हुन सकेको छैन। महिलालाई चाहिँ यो सकारात्मक विभेदको आधारमा विशेष अवसरको चाहिँ अधिकार हुनेछ भन्ने कुरा गरेको छ। त्यो अधिकारहरू चाहिँ पाइएको छैन। संविधानले चाहिँ महिला विरुद्धको हिंसालाई पनि यो मौलिक हकभित्र राखेर यस्तो महिला विरुद्धको हिंसा चाहिँ दण्डनीय हुनेछ र कानुन अनुसार क्षतिपूर्ति योग्य हुनेछ भन्ने पनि नहुँ भइरहेको स्थिति छ। त्यसले गर्दाखेरि महिला र पुरुष समान नागरिक हो भन्ने मान्यता दिने नागरिकता सम्बन्धी व्यवस्था छ, त्यसमा संशोधन गर्नुपर्ने अवस्थाहरू छ। राजनीतिक सहभागिताको हिसाबले समानुपातिक भन्दा पनि प्रत्यक्षतिर नै यो महिलाको सहभागिता हुने किसिमले चाहिँ संविधानहरू संशोधन गर्न पर्यो।
8: विश्वका कतिपय देशहरूमा संविधान कार्यान्वयनका शताब्दी भन्दा लामा इतिहास छन्। नेपालको छोटो अभ्यासमा शासकीय स्वरूपदेखि संघीयता कार्यान्वयनसम्म पनि अलमल देखिएकाले संशोधन आवश्यक रहेको बताउनुहुन्छ कानून विज्ञ एवं नेपालको संविधानमा मानव अधिकार विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर प्रेमराज सिलवाल।
10: संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनुपर्छ भन्ने कुरामा चाहिँ तपाईँको एक मात्रै जस्तो देखिन्छ। तथापि संविधान संशोधन गर्ने रेगुलर कुरा त हो, त्यो त एउटा राष्ट्रिय एकता, राष्ट्रिय सहमति, राष्ट्रिय स्वार्थ र देशको आवश्यकता के छ त्यो हेरेर गर्ने कुरा हो।
8: निर्वाचन प्रणाली समानुपातिक प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचनमा महिलालाई अवसरदेखि पिछडिएका समुदायको सहभागिता, राजनीतिक दलभित्र उम्मेद्वार छनौट प्रक्रिया र राज्यका निर्णायक निकायहरूमा पहुँचका विषय समेत संविधान संशोधनसँग जोडिन आउँछ। हालै सरकारले पनि संविधान संशोधन कार्यदल नै निर्माण गरी संविधानका 245 धारामा सरकारवालाहरूको सुझाव सहित संशोधन सम्बन्धी प्रस्ताव तयार पारेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मुख्य उपलब्धिका रूपमा रहेको संविधानले समावेशी सहभागिताको ढोका खोलेको छ, तर सदियौंदेखि पछि पारेका समुदायलाई अझै पनि स्वीकार गर्न अप्ठ्यारो मानिएको अवस्था छ भने मुलुकको शासन प्रणाली सम्ममा समेत अलग अलग बुझाइरहेको देखिन्छ। मुलुकको मूल कानूनका रूपमा रहेको संविधानमा देखिएका कमी कमजोरीलाई संशोधन मार्फत समृद्ध बनाउन राष्ट्रिय एकता आवश्यक छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
11: बागमती प्रदेशमा मन्त्री परिषद विस्तार गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगर कृषि पशुपक्षी वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्री आले मगरलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो। मुख्यमन्त्री किरण थापा मगरले आले मगरलाई आजै मन्त्री पदमा नियुक्त गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरू भएको बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 2026 को उद्घाटन समारोहमा मन्त्री पौडेलले बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संघीय सरकारको पहल तथा विश्व ब्याङ्कको सहयोगमा अघि बढाइएको बृहत्तर लुम्बिनी क्षेत्र विकास सम्बन्धी पहलसँग जोडिएको सम्मेलन आइतबार साझा घोषणा पत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ। संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा सांसदहरूले जलवायु कूटनीतिमा सरकारको अन्तर्राष्ट्रिय राजनैतिक पहल अझ सशक्त हुनुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तन सम्बोधनका नाममा प्राविधिक विकास र व्यवसायमुखी स्वार्थभन्दा माथि उठेर प्राथमिकताका साथ जलवायु न्यायलाई अन्तर्राष्ट्रिय राजनैतिक मुद्दाका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। गत भाद्र 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र जलवायु परिवर्तनको असरमाथिको छलफलमा सांसदहरूले बढ्दो तापक्रमले हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरण गर्दै हिमतालहरूको जोखिम मापन र हिमाल संरक्षणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर छत्रमणि शर्माले जलवायु परिवर्तनसँग जुझ्ने क्षमता सबै देशको समान नभएको र जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि असर भने भोग्नु परेकाले जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउनु पर्ने सुझाव दिनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानिस अनुमति प्रक्रियामा भएको ढिलाइ, फाइलको वास्तविक संख्या, रोकिएको अवधि र अघि बढ्न नसक्नुको कारण सहितको तथ्याङ्क समितिमा पेश गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि सैद्धान्तिक छलफलपछि समितिले अन्वेषणपछि उत्खननमा जान नसकेका, उत्खननको अनुमति लिएर पनि उत्पादन गर्न नसकेका तथा खोज तलाश र उत्खननका लागि आवेदन दिएका फाइलको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले अनुमति तथा स्वीकृति प्रक्रियालाई अनलाइन प्रणालीमा आबद्ध गरी सम्बन्धित निकायलाई समय सीमा तोक्ने र तोकिएको समयमा स्वीकृति नभए स्वत स्वीकृत हुने व्यवस्था गर्न सकिने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पाख्तुनका प्रान्तमा आज एक कार बम विस्फोट हुँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। पाकिस्तान प्रहरीका अनुसार नमाज पढिरहेका बेला मस्जिदमा कार बम विस्फोट गराइएको थियो। घटनामा 70 भन्दा बढी मानिस घाइते भएका र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। मृत्यु हुनेमा 12 सर्वसाधारण र 5 प्रहरी रहेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै घाइतेहरूको उपचारमा केही कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता एआई सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्र रूपमा फैलिरहेको भन्दै त्यस विरूद्ध सरकार प्रविधि कम्पनी र नागरिक समाजले प्रयास दुब्बर बनाउनु पर्ने बताउनु भएको छ। न्यूयोर्कमा आयोजित अन्तर्धर्मीय तथा अन्तर सांस्कृतिक संवाद र सहिष्णुता प्रवर्धन सम्बन्धी विश्वव्यापी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले घृणापूर्ण भाषणले विश्वास कमजोर बनाउने, समुदाय विभाजित गर्ने र विभिन्न समूहलाई अमानवीय व्यवहारतर्फ धकेल्ने बताउनुभयो। गुटेरेसले घृणापूर्ण भाषणले आफ्नो गम्भीर स्वरूपमा हिंसा भड्काउने, द्वन्द्व निम्त्याउने तथा नरसंहार, मानवता विरूद्धका अपराध, युद्ध अपराध र जातीय सफाई जस्ता गम्भीर अपराधलाई बढावा दिन सक्ने चेतावनी दिनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा कुल वस्तु निर्यात 61.7% ले वृद्धि भई 38.70 करोड बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 95.7% ले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 71%, 287.8% र 18.1% ले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने औषधि, प्रशोधित छाला, खोटो, जडीबुटी, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु लगायतका वस्तुको निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2083-84 को पहिलो महिनामा कुल वस्तु आयात 31% वृद्धि भई 187.44 करोड रुपियाँ बराबरको पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात 11.4% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 22.6%, 13.4% र 69% ले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल, कच्चा भटमासको तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, सुन, अलकत्रा, कोइला, मेडिकलका सामान तथा पाठ पूर्जा लगायतका वस्तुको आयात घटेको छ। नयाँ व्यवसाय शुरू गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीलाई सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र प्रेनर्सले सहकार्य गर्ने भएका छन्। स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्था बीच उद्यमी संलग्नता कार्यक्रम सुरु गरिएको हो। भिरकुटी मण्डलमा जारी नवौं नेपाल ल्यान्ड एन्ड हाउसिङ तथा कन्स्ट्रक्सन एक्सपो 2026 को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहत प्रेनर्स बीच औपचारिक सहकार्यको घोषणा गरिएको हो। नेपालमा व्यवसाय निर्माण सुरुवातदेखि विस्तारसम्म भन्ने अवधारणा सहित सुरु गरिएको कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्ने मात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तार योग्य बनाउन सहयोग गर्ने जनाइएको छ। आर्थिक वर्ष 2083-84 को पहिलो महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 21.2% ले बढेर 215.5 करोड बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 29.9% ले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी

0: कारोबार भएको छ। यो साता बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ।
1: अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, मधेस तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस र दिपालको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा विभिन्न 13 देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस। राष्ट्रिय सभाद्वारा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित। चालू आर्थिक वर्षभित्रै आईवीएफ र सरोगेसी सम्बन्धी विधेयक ल्याउने स्वास्थ्य मन्त्री निशा मेहताको प्रतिबद्धता। जेएनजी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल। नयाँ सोचका साथ स्वदेशमै रोजगारी सृजना गर्न प्रधानमन्त्रीको आग्रह। र पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा कार बम विस्फोट, कम्तीमा 17 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ

0: घर को छाल ढोका चौकस र फलाम का फर्नीचर पनि बनाइनु का साथै होम डेलिभरी र होम सर्विस को व्यवस्था पनि छ।
1: प्रोप्राइटर रामबाबू बिक सोमेश्वर फर्नीचर उद्योग बसंतपुर मोबाइल 9855083852 9543072852 र 9805068852 मौला कालिका अस्पताल को सेवा अब आपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
2: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
3: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
2: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556 93 7 38 मोबाइल 9855088002
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखा को जरूरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब पालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विदेशबाट आउने पैसा हरेक वर्ष बढ्दो, गत वर्षभन्दा 21% बढी भित्रियो रेमिटेन्स। तर महँगीको मार भने चर्किँदै घिउ तेल र फलफुलको मूल्य 15% भन्दा बढी, बजार असन्तुलित हुने जोखिम।
1: 60% भन्दा बढी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढेका छ, यातायातमा बढेका छ।
0: काभ्रेमा डेङ्गुको जोखिम बढ्दै संक्रमितको संख्या 32 पुग्यो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त, 13 देशका लागि नयाँ राजदूत सिफारिस, संसदीय सुनवाईका लागि नाम पठाइँदै।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1, डाक्टर निश्चल नाथ पाण्डे, भारत।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो। उद्धार टोलीद्वारा खोजी जारी। पहिरो हटेपछि बेसी सहर चामे सडक खुल्यो। ठूला गाडीलाई भने अझै प्रतीक्षा गर्नुपर्ने। खानी तथा खनिज विधेयक राष्ट्रिय पुँजी निर्माणसँग जोड्न सभापति अन्सारीको जोड।
3: खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ।
0: र एसियन गेम्स महिला क्रिकेटको सेमी फाइनलको समीकरण पूरा। नेपाल, भारत र बङ्गलादेश तथा पाकिस्तान र श्रीलङ्का भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दुई तीन वर्ष यता नेपालमा विज्ञान र प्रविधिबाट उत्पादनतर्फ उन्मुख हुँदै गएको संकेत दिएको देखिन्छ। अब विज्ञानलाई सिद्धान्तमा सीमित नराखिकन उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नु पर्दछ। साथै आधुनिक विज्ञानसँगै परम्परागत रूपका ज्ञान र स्थानीय प्रविधिलाई समेत परिष्कृत गर्दै दिगो विकासको आधार निर्माण गर्नु आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति 1.68% मात्रै थियो। अर्थात् एक वर्षको अवधिमा मुद्रास्फीति 4.28% बिन्दुले बढेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मुख्य दबाव खाद्यान्न तथा यातायात क्षेत्रमा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा 15.62% मूल्य बढेको छ। त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा 6.77% छ। गैर खाद्य तथा सेवा समूहको 5.52% छ। गैर खाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा 13.17, मदिरा 7.20, कपडा तथा जुत्ता चप्पल 5.52 र सुर्ती जन्य पदार्थमा 4.97% छ। बजारमा मूल्य वृद्धि हुँदा दैनिकीमा कस्तो प्रभाव पर्छ, हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारी
1: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा चाहिँ मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक प्रभावित हुन्छ। अर्को कुरा सँगसँगै के पनि भएको छ भन्दा, मूल्य केमा बढिया छ बढी भन्दा, मध्यम र तल्लो वर्गले आफ्नो बजेटको अधिकांश 60% भन्दा बढी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढिया छ, यातायातमा बढिया छ, र चाहिँ शैक्षिक कुराहरूमा बढेको छ, तरकारीमा बढेको छ, फलफुलमा बढेको छ, अन्डामा बढेको छ, नुन तेलमा बढेको छ, दलहन तेलन चामलमा त निकै बढेको देखिन्छ। त्यस कारणले गर्दा यसरी मध्यम र तल्लो वर्गले बढी प्रयोग मूल्य वृद्धिको अनुभूति त्यस कारणले पनि गर्ने भयो। अर्को यसरी भएपछि व्यवसाय गर्ने, आय आर्जन गर्ने, स्व आर्जन गर्ने, स्वरोजगारी हुनेहरूको पनि व्यवसाय कम भयो, त्यसले गर्दा प्रभावित भए। र नियमित आमदानी गर्नेहरू स्यालरी होल्डर भनेर भन्छ, पारिश्रमिक मासिक अथवा आवधिक हिसाबले प्राप्त गर्नेहरूले पनि त्यो आमदानी चाहिँ बढेन तर खर्च चाहिँ बढ्यो। हिजो एउटै कुरालाई जति कुरा तिर्नु पर्छ त्यसमा 10% 15% थप तिर्नु पर्ने भएपछि उनीहरूको त्यो बजेट पनि प्रभावित भएर यसरी दैनिकी पनि प्रभावित भयो, व्यवसाय पनि प्रभावित भयो।
5: तथ्याङ्कका अनुसार सहरको तुलनामा गाउँमा महँगी बढेको छ। ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 6.18% वृद्धि भएको छ। सहरी क्षेत्रमा 5.88% महँगी बढेको तथ्याङ्कमा रहेको छ। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा 2,15,05,00,00,000 रुपियाँ बराबर रेमिटान्स भित्रिएको छ। यो परिणाम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,000,000 बराबर रेमिटान्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक कुल 23,63,00,000,000,000 रुपियाँ बराबर रेमिटान्स आएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। नेपाली राजदूत नियुक्तिका लागि सिफारिस सहित विभिन्न 4 निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनवाईका लागि संघीय संसद समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जङ्गबहादुर राणा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्सी राणा, मलेसियाका लागि चुडामणी पोखरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलङ्काका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनालाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत। नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन। नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका। 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत। 5 श्री सरु जोशी जर्मनी। 6 श्री सुरेश कुमार कर्ण इजरायल। 7 श्री प्राप्ति शेरचन स्पेन। 8 श्री जिज्ञान कुमार थापा जापान। 9 डाक्टर पदमाक्षी राणा ओमान। 10 श्री चुडामणी खरेल मलेसिया। 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया, गणतन्त्र कोरिया। 12 डाक्टर मञ्चला झा श्रीलङ्का। 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
5: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देव साक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो।
2: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने र अन्तिममा सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने। नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने। 3 साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाग नियमावली 2083 संशोधन गर्ने।
5: भोटेको सीमा आएको बाढी पछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 अडिट 3 सुरुङभित्र ढलान गर्नका लागि बनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 3 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरुद्ध लमजुङको विशेष सहर मनाङको चामे सडक खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका तीन खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाउनुका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे विशेष सहर चाम्रे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083लाई राष्ट्रिय पुँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनु पर्ने बताउनु भएको छ। आवाज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने बताउनुभयो।
6: राज्यले अहिले कुन पोलिसीमा कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। आउने दिनमा अब यो विधेयकमा दफा छलफल हामी गर्छौँ। हाम्रो एउटै उद्देश्य के भन्दाखेरि, कुनै पनि उद्योगीले खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ।
5: काभ्रेमा डेङ्गु संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनसङ्ख्या कार्यालयले सार्वजनिक गरेको अत्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनिक अनुसार सबैभन्दा बढी बनिपा नगरपालिका 13 र पाँचखाल नगरपालिका 13 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेको उहाँले बताउनु भएको छ। पाँचखालमा 1, नवबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। धुलीखेल र पनौती नगरपालिका तथा भुल्मु रोसी तेमाल खानी खोला बेथानचोक महाभारत र चौरी देउडाली गाउँपालिकामा हालसम्म डेङ्गु संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभयो। कृषि तथा वन वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले बीमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बङ्गलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाको कारण रद्द हुँदा वरियताका आधारमा बङ्गलादेश सेमिफाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो। तेस्रो क्वार्टर फाइनलमा श्रीलङ्काले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हरायो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलङ्का तथा बङ्गलादेश र भारत खेल्नेछन्। सेमिफाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यसअघिको स्वर्ण पदक विजेता बनेको हो।
0: सन्तोषी रावल नुवाकोटको विदुर नगरपालिकाद्वारा बाढीमा अभिभावक गुमाएका बालबालिकालाई पढाउन छुट्टै विद्यालय सञ्चालन,
7: ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
0: आश्रय स्थलमा रहेका सुत्केरीको विशेष ध्यान दिनुपर्ने मिलिजुली नेपालीसँगै मधेसमा कुपोषणको समस्या समाधान विशेष कार्यक्रम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: नुवाकोटको विदुर नगरपालिकाले बाढीमा बा आमा गुमाएका बालबालिकालाई पढाउन छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकालाई बस्ने र खाने सुविधा सहित यो विद्यालयमा पढाउन पैसा तिर्नु पर्दैन। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटा:
6: यो बाढीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवी भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। सुरुवात पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार ECD-सम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: तपाईँको वरपर पनि बाढीमा बा आमा गुमाएका बालबालिकालाई पढाउनु पर्ने छ भने विदुर नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। आश्रयस्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई अझ बढी ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाईँ नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
7: बच्चाको चाल थाहा भएन, त्यो इमिडिएट हामीले भनिहाल्नु पर्यो। कारणवश ब्लिडिङ भयो, त्यो पनि रिपोर्ट गरिहाल्नु पर्यो। ब्लिडिङ भनेको राम्रो कुरा होइन प्रेग्नेन्ट वुमेनको, होइन। अत्याधिक मात्रामा सेतो पानी बग्यो या पानी बग्यो, अनि अर्को चाहिँ पिसाब फेर्ने ठाउँबाट प्रेसर जस्तो भयो, हुन्छ नि, कन्स्टिपेसन भएको बेलामा एकदम प्रेसर भएको हुन्छ नि, त्यस्तो कुराहरू चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ प्रेग्नेन्ट वुमेनले। अनि एकदमै पिसै सहने नसक्ने गरी पेट दुख्यो, तल्लो पेट या पेटमै दुख्यो भने पनि डर मर्दै कुरा हुन्छ, त्यो रिपोर्ट गर्नु पर्यो। अनि भमिटिङ भयो, एकदमै धेरै एक्सेसिभ मात्रामा भमिटिङ भयो, त्यो कुराहरू रिपोर्ट गर्नुपर्ने हुन्छ।
1: गर्भवती महिलाले आफूलाई परेको स्वास्थ्य समस्या आश्रय स्थलमा रहेका स्वास्थ्य कर्मीलाई भन्न सक्नुहुन्छ। परिवार अनि नजिक रहेका व्यक्तिहरूले सहयोग गरिदिनुपर्छ। भोटेकुसीमा बाढी आएको भोलिपल्टै नुवाकोट दरबार क्षेत्रका स्थानीय मिलेर प्रभावित क्षेत्रका बालबालिकाका लागि अस्थायी आश्रय स्थल बनाए। बालबालिकाको रेखदेख गर्न पनि स्थानीय आफै खटिरहेका छन्।
8: 11 बिहान चाहिँ सफाई गरेर यहाँ अलरेडी बेड चाहिँ भएको कारणले गर्दा हामीले चाहिँ पकाउने भाँडाकुँडा आदि सामान चाहिँ बन्दोबस्त गरेर तुरन्त हामीले चाहिँ यो ठाउँलाई चाहिँ बस्न लायकको बनायो. अब हाम्रो यहाँभित्र इन्ट्रीको लागि सामान सामान चेक्न दुईवटा प्रहरी भाइहरू स्ट्यान्ड बाई हुनुहुन्छ. त्यस कारणले गर्दाखेरि सुरक्षामा एकदम राम्रो छ अहिलेसम्म. नर्मली अब यहाँ आउँदाखेरि अब जस्तै आर्मी हाम्रो पुलिसहरू भाइहरू चाहिँ 6 बजे पछाडि चाहिँ बाहिर आउने जाउने हाम्रो चाहिँ एलाउडै छैन. बाहिरको मान्छेहरूलाई सुविधा दिनु छ भने त्यो दिउँसै आउने गर्छ, नत्र भने गेटको यो जुन हाम्रो प्रहरी भाइहरू हुन्छ उहाँसँग समन्वय गरेर चाहिँ उहीँ छोडेर चाहिँ जाने गरिनु भएको छ. अब सेन्सिटिभ पनि हुन्छन्. अब यस्तो बेलामा हामी चाहिँ एउटा कुनै सरकारी निकाय लोकल व्यक्तिहरू र लोकल हाम्रो चाहिँ क्लबले अर्गनाइजेसन गरेको र यो हाम्रो जिम्मेवारी र चुनौती भएको कारणले पनि हामीले चाहिँ यस चिजलाई चाहिँ अलिकति वाच गरिरहेका छौँ.
1: नुवाकोटका गौतम मानसिंह प्रभावित बालबालिकाका लागि खानपान र सुरक्षामा विशेष ध्यान दिएको कुरा बताउनुहुँदै तपाईँ पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ. आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला.
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. पोषण सुधारका लागि मधेस प्रदेशमा छुट्टै अभियानको आवश्यकता.
9: एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ.
5: समुदायको मुद्दालाई स्थानीय सरकारले उठाउनु पर्ने पोषण संवाद लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि.
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
10: ओहो, तिमी त घरको खाने भएछौ नि.
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
12: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
13: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ. विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन.
14: आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मधेस प्रदेशमा भएको पोषण संवाद.
15: सहवीर्यं करवावहै तेजस्विनामवधीतमस्तु मा विद्विषावहै.
16: जनकपुर उपमहानगरपालिका भित्र मात्रै 154 जना बालबालिकामा अझै गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको नगरपालिकाले जनाएको छ. विज्ञ तथा सरोकार वालाहरू भन्छन् प्रदेशभर तथ्याङ्कलाई एकीकृत र अनुगमन गर्ने हो भने पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ.
17: हाम्रो तथ्याङ्कले मध्य प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छन्।
9: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेका छ यो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषण युक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
18: समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हाने, ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्त्वहरू त पुग्दैन, त्यस कारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो।
16: आज जनकपुर धाममा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रमका सहभागीहरूले पोषणको क्षेत्रमा मध्य प्रदेशको अवस्था सन्तोषजनक नरहेको र सन्तुलित खानाको सन्दर्भमा जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै मध्य प्रदेश इन्सेकका प्रतिनिधि राजु पासवान,
17: मध्य प्रदेशमा चेतना र शिक्षाको अभावको कारणले गर्दाखेरि समस्या छ कि, यहाँ चाहिँ गरिबी यही छ, अशिक्षा यही छ, बेरोजगारीको समस्या पनि यही छ, र हामीले हेर्नुभयो भने दलितको जनसङ्ख्या पनि निपन्न समुदायको जनसङ्ख्या पनि सबभन्दा बढी मध्य प्रदेशमै छ, र गाउँघरमा तपाईँहरू जानुभयो भने, दलित कम्युनिटीमा जानुभयो भने देख्न सक्नुहुन्छ कि प्रत्यक्ष रूपमा, तपाईँ आफ्नो एजको साथीहरूलाई हेर्नुहोस् त, हुनुहुन्छ उहाँहरू, हुनुहुन्न उहाँहरू, बितिसक्नु भएको छ, किन बित्नु भएको छ, त्यही पोषणकै कारणले। अहिले पनि बच्चाहरू त्यहाँ देख्नुभयो भने सानोमा यत्रो मोटो हुन्छ, जब ऊ हुर्किँदै गएपछि ऊ बुढेसकाल लाग्दो रहेछ, 10-12 वर्ष 15 वर्ष 16 वर्ष भयो भने जिउ चाहिँ पुरै कमजोर भएको अवस्थाहरू छ, किन हुन्छ, त्यो खानाको चाहिँ उनीहरूले बुझेकै छैन कि समस्या, चेतनाकै अभाव छ कि, उनीहरू बुझेको छैन कि मैले कस्तो खानुपर्छ, के खानुपर्छ भन्ने कुरा हुन्छ। सन्तुलित खाना खाने कुराहरूमा अहिले पनि हाम्रो समाजमा, विपन्न समुदायमा अहिले पनि त्यो समस्याहरू छ। हाम्रो तथ्याङ्कले, मध्य प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ।
16: कार्यक्रममा बोल्दै सहभागीहरूले पोषण अवस्था सुधारको लागि बाल बालिका र महिला लक्षित सचेतना लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो। उहाँहरूले विद्यार्थीको लागि दिवा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नु पर्ने र स्रोतको अभावमा रोकिन नहुने बताउनु भयो। यसको साथै खानाको गुणस्तरलाई पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनु भयो।
9: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेका छ यो पहिलेदेखि नै हो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषण युक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ। त्यो चाहिँ उहाँहरूलाई चाहिँ मैले रिक्वेस्ट गर्न खोजे, जति पनि विद्यालय छन् हाम्रा यहाँ निजी पालिकाको, तिनीहरूमा एकपल्ट गएर अनुगमन गरिदिनुहोस्, बाल बालिकाहरूले पोषण युक्त खाजा खान्छन्।
16: कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधारको लागि सामाजिक, संस्कृति तथा आर्थिक सबै पक्षबाट पहल र प्रयत्न हुनुपर्ने बताउनु भयो। कार्यक्रममा सहभागी अन्तर धार्मिक सञ्जालका शुभकान्त झाले धर्मले सन्तुलित र पोषिलो खानालाई उच्च महत्व दिएको बताउनु भयो।
18: यो पोषण शब्द जो छ त्यो सबैलाई आवश्यक छ, किन हामी जति पनि क्रियाकर्महरू गर्छौँ त्यो सबको लागि स्वस्थ हुनुपर्छ। त्यसैले कालिदासले रघुवंशमा के भन्नुभएको छ कि शरीर माध्यम खलु धर्म साधनम्, धर्म कर्म पनि गर्नको लागि के चाहिन्छ, शरीर स्वस्थ हुनुपर्छ। त्यो शरीर स्वस्थ कसरी हुन्छ, युक्त आहार विहार उच्च भोजन चाहिए। त युक्त आहार भनेको समयमा भोजन गर्नु, त समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हाने, ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्त्वहरू त पुग्दैन, त्यस कारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो, जसमा भिटामिन पनि होस्, प्रोटिन पनि होस्, कार्बोहाइड्रेट पनि होस्, किनभने हामीलाई हड्डी पनि मजबुत गर्नु छ, माइन्ड पनि फ्रेस राख्नु छ, त त्यसको लागि स्वस्थ त्यो कसरी पाइन्छ। अब त युक्त आहार विहारको लागि यदि आफैले उब्जाएर गर्न सक्यो भने किसानको लागि धन्य हो गृहस्थाश्रम।
16: यस्तै कृषि कार्यालयका प्रतिनिधि तथा सहभागीहरूले कृषि बालीमा उच्च विषादी लगायतका समस्या रहन नहुने बताउनु भयो।
19: कोदो खेती गर्न छोडिसकेको छ किसानहरूले, तर अहिले चाहिँ हाम्रो सरकारको कार्यक्रममा चाहिँ रैथाने बालीलाई चाहिँ परिवर्तन गर्ने, अनि रैथाने बालीमा चाहिँ हाम्रो कोदो, त्यसपछि सोइजन, कोल खेती गर्नु आउँछ, त्यसपछि पोषणमा सुधारको लागि चाहिँ किसान वर्गहरूमा तरकारी खेती, गेडागुडी, त्यसपछि फलफुल खेती, सानो सानो क्रेसाबारीहरूमा पनि आफ्नो फलफुल खेती गर्ने अनि तरकारीहरू लाउने सागसब्जीहरू गर्दा चाहिँ परिवारहरूमा चाहिँ त्यहाँबाट हरियो सागपात खान पाइन्छ। विषादीको प्रयोग चाहिँ धेरै भइरहेको छ र त्यो पोषणको कार्यक्रम चलाउँदाखेरि त्यसमा चाहिँ विषादीसँग पनि जोडेर, किनभने जबसम्म हामी विषादी कन्ट्रोल गर्दैनौँ तबसम्म चाहिँ हामी स्वस्थ खाना पाउँदैनौँ।
5: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा 2,15,05,00,00,000 रुपियाँ रेमिटेन्स भित्रिएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। भोटेकोसीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान र किसानको हितका लागि मन्त्रालयले नीतिगत कार्य गरिरहेको बताउनु भएको छ। र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारत र चीन सहित 13 देशमा राजदूत सिफारिश, 4 महिला विद्युत प्राधिकरणको सीईओमा श्रेष्ठ नियुक्त।
0: व्यवसाय गर्न चेन्जी सांसदलाई प्रधानमन्त्रीको सुझाव, महासभामा तथ्य प्रमाण सहित प्रस्तुत हुन बालेनलाई गगनको आग्रह।
1: राष्ट्रिय सभामा 3 मन्त्रीले दिए 2 सांसदको प्रश्नको जवाफ, बागमती प्रदेशमा नेकपाकी सांसद रमा आलिमगर मन्त्रीमा नियुक्त।
0: ट्रम्प सत्ताबाट नहटेसम्म होर्मोज स्ट्रेट नखोल्ने इरानको अडान, अमेरिकासँगको युद्धबारे इरान भित्रै मतभेद बढ्दै।
1: र राखेपा प्रशिक्षण विभागको निर्देशकमा संगीना वैद्य नियुक्त, बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णालीबाट एनपिएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले भारत र चीन सहित 13 देशमा राजदूतको नाम सिफारिस गरेको छ। आजको मन्त्री परिषद बैठकले 13 मध्ये 4 महिलालाई अवसर दिएको हो। छिमेकी भारतका लागि निश्चल नाथ पाण्डे र चीनका लागि कल्याण राज शर्मालाई सिफारिस गरिएको छ। डाक्टर पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि र कानूनमा स्नातक गर्नुभएको छ। उहाँ पूर्व परराष्ट्र मन्त्री तथा पञ्चायतकालीन नेता डाक्टर रमेशनाथ पाण्डेका छोरा हुनुहुन्छ। चीनका लागि सिफारिस शर्मा पनि उत्तिकै अब्बल मानिनुहुन्छ। अमेरिकाको राजदूतमा चिरन जङ थापाको नाम सिफारिस भएको छ। थापासँग सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा 2 लामो अनुभव रहेको छ। यसै गरी नेपाली सेनाका पूर्व प्रधान सेनापति गौरव शमशेर जङ्गबहादुर राणा बेलायतका लागि राजदूतमा सिफारिस हुनुभएको छ। जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनका लागि सारु जोशी तथा ओमानका लागि डाक्टर पद्माक्षी राणा सिफारिस हुनुभएको छ। यसै गरी दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, मलेसियाका लागि चुडामरी खरेल, श्रीलङ्काका लागि डाक्टर पञ्चल झा र साउदी अरेबियाका लागि गिरिबहादुर सुनार सिफारिस हुनुभएको छ। सिफारिस गरेका नाममाथि संसदीय सुनवाई हुनेछ। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहले जेएनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सृजना गरेर काम गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभएको केपी खनालले जानकारी दिनुभयो।
3: तपाईँहरूले आफ्नो साइड बिजनेस पनि गर्नुपर्छ र अहिलेको पुस्ता भनेको नेता भनेको पहिलेको जस्तो केही व्यापार बिजनेसै नगर्ने अथवा चाहिँ त्यो पेसा चाहिँ अब अन्त्य होस्, राजनीति पेसा होइन, राजनीति सेवा होस् र आफ्नो पर्सनल पेसा पनि होस्, त्यसले गर्दा सहज हुन्छ।
1: उहाँका अनुसार स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुरानो तथा अव्यवहारिक सोच त्याग्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ। आईटी क्षेत्रको लगानी पनि देशभित्रै गर्न आग्रह गरेको, त्यसको वातावरण बनाउन सरकार तयार रहेको पनि आश्वासन पाएको खनालले सुनाउनु भयो।
3: आईटी को कम्पनी चाहिँ विदेशमा दर्ता हुने र विदेशमा पैसा जाने र नेपालमा ल्याउने गाह्रो हुने अनि त्यो बेला चाहिँ नेपालमा सरकारले गरेन भनेर चाहिँ गुनासो आउने भएको भएर समग्रमा यदि आईटी सेक्टरमा राम्रो बिजनेस व्यापार छ भने तपाईँहरूले नेपालमै नै दर्ता गर्नुहोस्, त्यसले गर्दा चाहिँ नेपालमै दर्ता गर्ने इन्भाइरोमेन्ट बनाइदिनुहोस् र नेपालमै दर्ता गर्ने चलन भयो भने आइटी सेक्टरको जो स्टार्टअप सुरु गर्नुभएको छ त्यसले गर्दा चाहिँ देशमा सहज हुन्छ भन्ने कुराहरू
4: सरकारले त्यो वातावरण बनाइदिन्छ अरे।
3: सरकार बनाउनलाई तयार छ, सरकारसँग केही कमजोरी भयो भने भन्नुहोला भन्नुभएको छ।
1: अन्तर्क्रियामा सहभागी जेएनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जेएनजी आन्दोलनका शहीद र घाइते, जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राखेका थिए।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्र संघको महासभामा नेपालका हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल, भोटेकोशीको चेतावनी र विश्व साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिन पर्ने आवश्यकता नरहेको बताउनु भयो। उहाँले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरू राख्न सुझाव दिनुभयो। सिङ्गो देशको प्रतिनिधित्व हुने गरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिँदै उहाँले जलवायु परिवर्तनको असरका क्षेत्रमा अध्ययन गर्नेहरू धेरै रहेकाले उनीहरूको सुझाव लिएर प्रमाणसहित महासभामा प्रस्तुत हुन आग्रह गर्नुभयो।
5: योभन्दा पहिलाको युएनजिओहरूमा हामीले के कुरा उठाउँदै आएका थियौँ, योभन्दा पहिलाको कोपमा हामीले के कुरा उठाउँदै आएका थियौँ, हामीले कुनै बेला काला पत्थरमा गएर बैठक गरेको पनि देख्यौँ मन्त्री परिषदको। यी सबै कुराहरूलाई हामीले हेऱ्यौँ भने संस्थागत ढङ्गले हामीले कहिले के बोल्यौँ, कहिले के गर्यौँ, ती कुराहरूमा हाम्रो पहल कदमीहरू कति अर्थपूर्ण भयो, कति सार्थक भयो, त्यो निरन्तरता हो नि त। यो यसै एउटा यस्तो हामी सम्माननीय प्रधानमन्त्रीले के भनिरहेका छौँ भने तपाईँ हामी सबैको भावनालाई प्रतिनिधित्व गरेर त्यहाँ जाँदै हुनुहुन्छ, योभन्दा अगाडिको सरकारहरूलाई को पनि त्यसको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ, योभन्दा पछाडि आउने सरकारहरूको पनि त्यसको पनि एउटा अगुवाको रूपमा जाँदै हुनुहुन्छ, सिङ्गो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ।
0: सभापति थापाले नेपालले हरेक क्षेत्रमा जलवायुका मुद्दालाई प्रमुख प्राथमिकताका साथ राख्नुपर्ने भन्दै अनुमानका आधारमा नभई प्रमाणका आधारमा प्रस्तुत हुन सुझाव दिनुभयो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले अमेरिकी दलालहरूले पहिलाकाले केही गरेनन् भन्ने भ्रम फैलाएर चुनाव जितेको आरोप लगाउनु भएको छ।
6: अहिले साम्राज्यवादी दलालहरूले भन्ने गरेका छन् यी पुराना पार्टी र नेताहरूले केही नै गरेनन् 35 वर्षमा, सब बिगार्ने काम मात्रै गरे भनेर एउटा भाष्य बनाएको छ र जनताको दिमागमा अल्गोरिदम मार्फत यस्तो म्यानिपुलेसन, यस्तो षड्यन्त्र गरेका छन् कि हामीले गत एउटो नै राम्रो काम गरेनौँ जस्तो मैले भन्ने गर्छु। मध्य पहाडी लोकमार्ग बनाउने निर्णय कसले गरायो, उत्तर दक्षिण कोरिडोर कसले गर्यो, मदन भण्डारी लोकमार्ग बनाउने कुरा कसले गर्यो, तराईमा हुलाकी मार्गलाई अगाडि बढाउने काम कसले गर्यो, 99% जनताको घरमा बिजुली पुर्याउने लोड सेडिङ 18 घन्टा 16 घन्टा भएको ठाउँबाट कसको नेतृत्वले ऊर्जामा क्रान्ति ल्यायो, यो उनीहरूले त भन्दैनन् अमेरिकन दलालहरूले त हाम्रा साथीहरूले पनि नभन्ने भएको देख्दा बडो दुःख लाग्छ।
1: उहाँले सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताउनुभयो। उहाँले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेण्डाप्रति आकर्षण बढ्दै गएको दावी गर्नुभयो। सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्का पूर्व प्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो संकटबाट गुज्रिरहेको टिप्पणी गर्नुभएको छ। उहाँले नेपाल कतै विदेशीहरूको खेल मैदान त बन्ने होइन भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो।
0: नेपाली कंग्रेसको वडा तहको अधिवेशनका लागि 77 जिल्लामा निर्वाचन अधिकृत खटिएका छन्। कंग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज 3 र 4 गते हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य शुरू गरिसकेका छन्। उनीहरूले जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न गरेका छन्। समिति सदस्य सचिव राजु कटुवालका अनुसार कंग्रेसको 15 केन्द्रीय महाधिवेशन 16 देखि 19 असोजसम्म हुँदैछ। महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज 3 र 4 गते हुनेछ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अपवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ। कटुवालले विज्ञप्ति मार्फत असोज 3 र 4 गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गर्नुभएको छ। यस्तै कंग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका 4 जना जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ। पार्टी प्रवक्ता गुरुराज घिमिरेका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहने उहाँले बताउनुभयो। उनीहरूले महाधिवेशनमा सहभागी नहुने बताएपछि सहमतिमै जिम्मेवारीबाट अलग राखेर महाधिवेशन प्रक्रिया सुरु गर्न उपसभापतिलाई जिम्मेवारी दिइएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन घरको

0: महत्वहीन है। ध्रुव को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो खा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक सीईओमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत सिफारिससँगै प्राधिकरणको सीईओ पनि नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उहाँ वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक तथा कायम कार्यकारी निर्देशक

0: सरकार यसअघि प्रतिनिधि सभामा पनि एक दुई जना सांसदले मात्र मन्त्रीलाई प्रश्न सोधेर सहभागिता जनाएका थिए। यसले संसदमा सरकारको जवाफ खोज्न सांसदहरूको रुचि कम भएको देखिएको छ।
1: बैठकको शून्य समयमा बोल्ने सांसदहरूले बाराकी पालिका गरिमा चौधरीको हत्या आरोपीलाई धरौटी र तारेकमा छोडिएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। हाल कार्यान्वयनमा रहेको कानून अनुसार त्यसो गरिएको भए कानून संशोधन गरेर भए पनि कडा कारवाही गर्नुपर्ने उनीहरूको माग छ। सांसद पूजा चौधरीले बाराकी गरिमाको हत्यामा संलग्नलाई सामान्य तारेकमा छोडिएको भन्दै त्यस सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो।
2: या त यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई अब अरू कुनै छोरीलाई बलात्कार गर र हत्या गर भनेर मनोबल बढाउनको लागि सामान्य तारिकमा छोडिएको हो। यसको निष्पक्ष छानबिन गरियोस् र जब अपराध यति क्रूर छ भने म सम्माननीय अध्यक्षज्यू मार्फत सरकारलाई कानुन सुधार गरेर भए पनि सजाय त्यही अनुरूप कडा हुनुपर्छ भनी निवेदन गर्दछु।
1: अर्की रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका तीनमा शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको जनाउँदै उक्त घटनाको छानबिनको माग गर्नुभयो। कैलालीको धनगढीमा एक प्रहरी जवानले महिलालाई बलात्कार गरेको देखि गरिमा प्रकरणका घटनाका दोषीलाई कारवाही गर्न माग गरिएको छ।
3: अहिले यस्ता घटनाहरू दोहोरिरहेका छन्। जस्तै कैलालीको धनगढीमा एक प्रहरी जवानले एक महिलालाई रेप गरेको घटना, तीन वर्षकी बालिका गरिमा चौधरीको दुई दुईजनाले रेप गरेर बाहिर खुल्याम घुमिरहेका छन्। म गृहमन्त्रीलाई भन्न चाहन्छु, यस्ता अपराधीहरूलाई के गर्दै हुनुहुन्छ? उल्टै उनका बुवा आमालाई तपाईँहरू खुसी हुनुहुन्छ भनेर सोध्नु, यसभित्र के लुकेको छ?
1: सदस्य विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा हप्ताको एक दिन आगलागीका घटना बढिरहेको भन्दै न्यायिक छानबिन गर्न माग गर्नुभयो। चेन्जी आन्दोलनमा आगो लगाइएको अदालतमा फेरि पटक पटक किन आगलागीमा पर्दैछ भन्दै उहाँले छानबिनको माग गर्नुभयो।
4: सर्वोच्च अदालत आफै दोष भएको छैन, कुनै अन्य दुर्घटनाबाट पनि दोष भएको छैन। नियोजित ढङ्गबाट, षड्यन्त्रमूलक ढङ्गबाट सर्वोच्च अदालतमाथि दिन दहाडै प्रतिदिन प्रहार भइराखेको छ। यसको उच्च स्तरीय छानबिन समिति बनोस् र कडाभन्दा कडा कारवाही गरियोस्।
1: सदस्य श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोसी बाढीबाट प्रभावित रसुवाको आमा छोङदिमो र गोसाईकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ता कपडा र औषधिको सहज आपूर्ति गर्न र सडक सञ्जाल पुनः जोड्न सरकारको ध्यान आकर्षण गराउनु भयो।
0: भटेकोसी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन आज पारित भएको छ। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा संसदीय उपसमितिका संयोजक सुशील खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदन आजै समितिबाट पारित भएको हो। उपसमितिको सुझावको आधारमा अर्थ समितिले बाढीबाट नदी तटीय क्षेत्रमा रहेका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा व्यापक क्षति पुगेको भन्दै राहत र पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले निर्देशन दिएको छ। समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बाढीबाट प्रभावित व्यवसायीका बैंक कर्जाको किस्ता अवधि थप गर्न, थपिएको अवधिको ब्याज मिनाह गर्न तथा आवास परियोजना लगायत संरचना निर्माणका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले पाउन बाँकी भुक्तानी समेत तत्काल अघि बढाउन समेत निर्देशन दिनुभयो। बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्तीमा समेत ठूलो प्रभाव पारेको भन्दै नदी तटीय क्षेत्रमा हुने सहजीकरण तथा सञ्चालनमा रहेका विकास आयोजनाका मापदण्ड पुनरावलोकन गर्न पनि सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो।
1: बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढी प्रभावित क्षेत्रमा नियमित खोप तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पहिलो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका छन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोङदिम्बो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ।
0: रसुवाबारीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर देवघाट स्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ। भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष गणेश आर्यले स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति बनाएर स्मृति उद्यान निर्माणको काम अघि बढाउने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेको बाढीपछि जिल्लामा हालसम्म 364 शव फेला परेको जानकारी दिनुभयो। तीमध्ये 351 शव जमिन मुनि व्यवस्थापन गरिएको छ। हालसम्म 12 शव आफन्तले बुझेर लगेका र एउटा शव अस्पतालमा रहेको उहाँले बताउनुभयो। बाढीमा परेर मरेका पशुको व्यवस्थापन भरतपुर महानगरपालिकाले गरेको अर्यालले जानकारी दिनुभयो। चितवनमा स्थायी ठेगाना भएका 15 जनाका परिवारले बाढीमा हराएका भन्दै नाम टिपाएको उहाँले बताउनुभयो।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी अनुमति प्रक्रियामा भएको ढिलाइ, फाइलको वास्तविक संख्या, रोकिएको अवधि र अघि बढ्न नसक्नुको कारण सहितको तथ्याङ्क समितिमा पेश गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि सैद्धान्तिक छलफलपछि समिति सभापति रहवर अन्सारीले अन्वेषणपछि उत्खननमा जान नसकेका, उत्खननको अनुमति लिएर पनि उत्पादन गर्न नसकेका तथा खोज तलास र उत्खननका लागि आवेदन दिएका फाइलको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध गराउन निर्देशन दिनुभयो। उहाँले खोज तलासका लागि अनुमति पत्र प्राप्त गर्न 450 र उत्खनन प्रक्रियाका लागि 166 को अवस्थाबारे जानकारी माग गर्दै समस्याको समाधान समेत लिएर समितिमा उपस्थित हुन आग्रह गर्नुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्सन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागमती प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद रमा आली मगर मन्त्रीमा नियुक्त हुनुभएको छ। आली मगरलाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको हो। मन्त्रीमा नियुक्त भएसँगै उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेकपाको माग अनुसार यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसक्नु भएको छ। एमालेका किरण थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारमा एमाले नेपाली कम्युनिष्ट पार्टी र राप्रपा बीच साझेदारी रहेको छ।
3: काठमाडौँको भेडासिंहबाट करिब 1.5 केजी अवैध सुन सहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको पश्चिम बंगाल राज्य हुगुली जिल्लाको पारा बजार बस्ने 41 वर्षीय मानिक दास 1482.81 ग्राम सुन सहित पक्राउ परेका हुन्। बरामद भएको सुन केही गहना र केही कच्चा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। प्रहरीले उनको साथबाट 7,56,000 नगद समेत बरामद गरेको छ।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यान पावर कम्पनीहरूलाई निर्देशन दिएको छ। विभागले असोज 21 गतेभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। यसअघि विभागले गत असारमा इजाजत पत्र प्राप्त संस्थाले प्रत्येक 3-3 महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था सम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो।
3: साताको अन्तिम कारोबार दिन आज एनएफसी परिसूचक 22.85 अङ्कले बढेको छ। यससँगै बजार परिसूचक नेप्सी 2647 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम पनि बढेको छ। हिजो 5,49 करोडको कारोबार भएकोमा आज 6,74 करोड रुपियाँको कारोबार भएको छ। आज 196 कम्पनीको सेयर मूल्य बढ्दा 74 कम्पनीको सेयर मूल्य घटेको छ भने 9 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहन्जेल हर्मुज स्ट्रेट खुला नगर्ने अडान लिएको छ। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जुल्कादेरले ट्रम्प सत्तामा रहन्जेल हर्मुज स्ट्रेट खुला नगरिने बताउनु भएको हो। जुल्कादेरले इरानले आक्रमक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको ढाड भाँच्ने निर्णय गरेको समेत बताएको इरानी संचार माध्यमले उल्लेख गरेका छन्। उहाँले ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट नहटाएसम्म हर्मुज जलमार्ग नखोलिने बताउनु भएको छ। यो इरानको जवाफी कार्यवाहीको पहिलो चरण भएको उहाँको भनाइ छ। ट्रम्पले युद्ध वा इरानसँग वार्ताबारे बारम्बार विरोधाभासी अभिव्यक्ति दिइरहेका बेला अमेरिकासँग सैन्य टकराव गर्ने वा वार्ताको बाटो अपनाउने भन्नेबारे इरानभित्र मतभेद गहिरिँदै गइरहेको बीबीसीले जनाएको छ। इरानका केही शीर्ष राजनीतिक नेताले अमेरिकालाई इस्लामाबाद सम्झौता लागू गर्न र यसलाई युद्ध अन्त्य गर्ने शर्तका रूपमा लिन आग्रह गरिरहेका छन्। यी नेतामा राष्ट्रपति मसूद पेजिस्क्यान र संसदका सभामुख मोहम्मद बाकर गालिबाफ पनि हुन्। अर्कातर्फ आईआरजीसीका सैनिक र कमाण्डर लगायत कट्टरपन्थीले अमेरिका र इजरायल विरूद्ध अझ प्रभावकारी लडाई जारी राख्न र हर्मुज स्ट्रेट बन्द राख्न आह्वान गरिरहेका छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार। ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन्। यो सँगै वैद्य राखेपको 6 दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी हुन्। वैद्य छनौट चरण पार गरेर ओलम्पिकमा पुग्ने पहिलो नेपाली खेलाडी हुन्। सन् 2004 ग्रीसमा सम्पन्न ओलम्पिकमा छनौट चरण उनले पार गरेकी थिइन्। त्यसै गरी एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन्। उनले सन् 1996 एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
4: प्रहरीले अखिल नेपाल फुटबल संघ इन्फाको मुख्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले अनियमितताको आशंकामा आज इन्फा कार्यालयमा छापा मारेको हो। सीआईबीका

0: वक्ता अनुपम शमशेर झबराले अनुसन्धानका क्रममा आवश्यक पर्ने केही कागजात नियन्त्रणमा लिएको जानकारी दिएका छन्। अनुसन्धानका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ।
1: र बङ्गलादेशका क्रिकेटर अकबर अलीले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले आज सामाजिक सञ्जाल मार्फत अकबरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 वर्षीय अकबर सन् 2020 बङ्गलादेशले पहिलो पटक जितेको आइसिसी अन्डर 19 विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भारत र चीन सहित 13 देशमा राजदूत सिफारिस, 4 जना महिला। विद्युत प्राधिकरणको सीईओमा श्रेष्ठ नियुक्त।
1: व्यवसाय गर्न चेन्जी सांसदलाई प्रधानमन्त्रीको सुझाव। महासभामा तथ्य प्रमाण सहित प्रस्तुत हुन बालेनलाई गगनको आग्रह।
0: राष्ट्रिय सभामा 3 जना मन्त्रीले दिए 2 सांसदको प्रश्नको जवाफ। बागमती प्रदेशमा नेकपाकी सांसद रमा आलिमगर मन्त्रीमा नियुक्त।
1: ट्रम्प सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ने इरानको अडान। अमेरिकासँगको युद्धबारे इरान भित्रै मतभेद भने बढ्दै।
0: र राखिपा प्रशिक्षण विभागको निर्देशकमा संगीना वैद्य नियुक्त। बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णालीबाट एनपिएल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175+ एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
3: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98550-77061 र 98550-77053।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोनहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
3: दुबईमा रोजगारीको सुवर्ण अवसर।
10: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खाना बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
3: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
10: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
3: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704।
11: 93.2 स्वदेश FM।

0: एनबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको दिल्ली भ्रमणका क्रममा बाढीपछिको पुनर्निर्माणमा भारतीय सहायताबारे छलफल भएको एक अधिकारीको भनाई।
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीले सपोर्ट चाहिन्छ इन्डियन गभर्मेन्टको साथै जस्तो भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउँदै।
0: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
2: धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति गाह्रै नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कयौँको मृत्यु। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा 5 प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ। घटनामा 70 भन्दा बढी मानिस घाइते भएका बताइएको छ। शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाट जिल्लाका प्रहरी अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो। त्यसक्रममा एक आक्रमणकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी केरोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौँ। कोहाट जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी केरोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 किशोर हिरासतमा मृत भेटिएसँगै उक्त सहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एन्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। सुरुमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनीतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूसले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरुद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ्दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्ने बारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्षी

0: मन्त्री निर्मला सीतारमणसँग मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौँ।
1: अहिलेको भ्रमणको प्रमुख उद्देश्य भनेको भोटेकोसीमा गएको जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्मेन्टले उपलब्ध गराएको सहायता, जुन राहत सामग्री र रेस्क्यूमा हामीले गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीलाई सपोर्ट चाहिन्छ इन्डियन गभर्मेन्टको, साथै जस्तो गरेर त्यसमा स्पेसी सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउँदै गयौँ।
0: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
1: भारतीय सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्टबाट आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेका छ। हामीले पनि एउटा ठ्याक्कै फिगर यति हो भन्ने भन्न सक्नुलाई हामी आरडिएनएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
0: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको $1 अर्ब मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्?
1: ट्रान्समिसन लाइन लगायतका केही कम्पोनेन्टहरू र हाम्रा विद्युत जुन गृहहरू विद्युतको क्यानलहरूको जुन ड्यामेज भएको छ त्यसको रिकन्स्ट्रक्सनलाई पनि हामी सपोर्ट चाहिन्छ भनिसकेपछि दुइटै अब सहायता प्लस र यसोसित दुवै कम्पोनेन्टहरू मिक्स भएको हुनसक्छ। तर ठ्याक्कै फिगर गरिदिन्छ भन्ने सन्दर्भमा हाम्रो इस्टिमेट पिडिएनए भइसके पछाडि अलिकति मोर क्लियरली फिगर सहितको आउने हुन्छ। अहिले हामीले त्यही हामीले आवश्यकता पर्छ त्यसमा यहाँको इन्डियन गभर्मेन्टको अलिकति ठुलो सपोर्टको हामीले अपेक्षा गरेका छौँ भन्ने कुरा हामीले व्यक्त गर्यौँ, अरू पोजिटिभ हुन्छ।
0: उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिस भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिस भएकाहरूको नाम पढेर सुनाएका थिए।
2: डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा ओमान, श्री चुडामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलङ्का, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
0: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोसी त्रिशुली बाढीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस सुरु भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिमपहिरोका कारण आएको बाढीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौँ। सुरुमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौँ।
3: ठ्याक्कै यो जुन ठाउँमा रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा, त्यस्तै गरिकन पङ्कर ग्लेसियर भन्ने मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ।
4: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
3: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ, हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डिएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ. जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले डर्टी वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन. यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ. यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ.
4: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो. त्यसो भए
3: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ.
4: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो.
3: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ. पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन. जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ठिक्क खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ. कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ, के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वात्त घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ.
4: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
3: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन. जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुनसक्छ. तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुरा टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ. त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
4: हजुर
3: हजुर हजुर. त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ. त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ.
0: उनी थिइन् सिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ नेपालका विभिन्न एफएम स्टेसनहरूबाट बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. हाम्रो कार्यक्रम बिबिसी नेपाली .com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ. बिबिसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्. मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बिबिसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ. एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ. मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्. प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनहान समेत भएको थियो. बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट.
5: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ. सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ.

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: 98 5 50 26 44
2: It's 9 o'clock. अहिले 9 बजेको छ।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा विभिन्न 13 देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस। राष्ट्रिय सभाद्वारा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित। नयाँ सोचका साथ स्वदेशमै रोजगारी सृजना गर्न जेएनजी उमेर समूहका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। र पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा बम विस्फोट हुँदा कम्तीमा 17 जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले विभिन्न 13 राष्ट्रमा राजदूत नियुक्तिका लागि नाम सिफारिश गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले भारत, चीन, अमेरिका लगायतका राष्ट्रमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार सरकारले डाक्टर निश्चल नाथ पाण्डेलाई भारत, डाक्टर कल्याण राज शर्मालाई चीन, चिरञ्जङ थापालाई अमेरिका तथा गौरव जबरालाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। यस्तै सरकारले सरू जोशीलाई जर्मनी, सुरेश कुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन, जिज्ञान कुमार थापालाई जापान, डाक्टर पदमाक्षी राणालाई ओमान, चुडामणि खरेललाई मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठलाई कोरिया, डाक्टर मञ्चला झालाई श्रीलंका तथा गिरी बहादुर सुनारलाई साउदी अरेबियाको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदबाट सिफारिश भएका नामहरू संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राजदूत पदमा नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ। यस्तै आजको मन्त्री परिषद बैठकले नेपाली नागरिकता 5औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने तथा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभाका सदस्य मदन कुमारी शाह गरिमाले पेश गर्नुभएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट सर्वसम्मतिले पारित सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभामा पठाउन सरकारलाई निर्देश गर्नुभयो। यसअघि सभामा संकल्प प्रस्ताव पेश गर्दै सांसद गरिमाले चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि सहायक प्रजनन प्रविधि उपयुक्त हुने भए पनि कानूनी रिक्तताका लागि डिम्ब तस्करी बढेको बताउनुभयो। उहाँले पछिल्लो समयमा बालिकाहरूलाई विभिन्न प्रभावमा पारेर डिम्ब किनबेचको अपराध बढेकाले डिम्ब तथा शुक्रकेट दान, संकलन, भण्डारण, प्रयोग, आयात, निर्यात गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको बताउनुभयो। सभामा दर्ता भएको संकल्प प्रस्तावको पक्षमा सांसदहरू कमला पन्त, डाक्टर प्रेम प्रसाद दंगाल, झक्कु प्रसाद सुवेदी, मोहम्मद खालिद, तुल प्रसाद विश्वकर्मा, खम्बबहादुर खातीले समर्थन गर्दै किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब बेच्ने अपराध बढेको भन्दै यस प्रकारको अपराध रोक्न कडा कानून तत्काल आवश्यक भएको बताउनु भएको थियो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विज्ञहरूको टोलीले आईवीएफ र सरोगेसी सम्बन्धी अवधारणा पत्र तयार पारी परामर्शका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिँदै त्यसको आधारमा यही चालू आर्थिक वर्षभित्रै विधेयक ल्याइने स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि, वन तथा

0: कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण तिनै तहको सरकारको समन्वयमा समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो। अन्तर्क्रियामा सहभागी जेन्जी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू पनि सांसदहरूले प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वागले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वागले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। मन्त्री डाक्टर वागले आजै भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग पनि भेट गर्नुभएको थियो। हिमालय क्षेत्रमा तीव्र गतिमा बढ़िरहेको तापक्रमले नेपाल जस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ। हिमनदी पग्लिने, सधैँभरि हिउँले ढाकेको क्षेत्र काला पहाड़मा परिणत हुने र भौगोलिक विपदको जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ। वर्ल्ड वेदर एट्रिब्युसनका वैज्ञानिक तथा अन्तर्राष्ट्रिय हिमनदी विज्ञको वैज्ञानिक विश्लेषणले मानव सृजित तापक्रम वृद्धिले उच्च हिमालयको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउँदा हिमनदी पातलिने, पर्माफ्रोस्ट पग्लिने र पहाड़ी चट्टान कमजोर हुने अवस्था सृजना भएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरूद्धको खोप ओरल कोलेरा भ्याक्सिन अभियान तीव्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएको उल्लेख गरिएको छ। नेपालमा संविधान सभाले बनाएको संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयनमा प्रश्नहरू उठ्न थालेका छन्। संविधानले परिकल्पना गरेको समावेशी सहभागितादेखि संघीयता कार्यान्वयनमा समेत अलमल हुँदा संविधान संशोधनको बहस सुरु भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: नेपालको संविधानले राज्यका विभिन्न संरचनामा सबै समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरेको छ। तर संविधान कार्यान्वयनको एक दशकभन्दा बढी समय बित्दा पनि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउने संवैधानिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। संविधानमा मौलिक हकका रूपमा महिलाको हकलाई समावेश गरिए तापनि अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिक चाहिँ व्यवहार गरिन्छ। राज्यका प्रमुख तहमा महिलाहरूको उपस्थिति संविधानत हुन सकेको छैन। अहिले पनि मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको नेतृत्वमा महिलाले प्राथमिकता पाएका छैनन्। मन्त्रीमण्डलदेखि विभिन्न निकायमा नगन्ने मात्रामा महिलाले अवसर पाउनु संविधानको मर्म विपरीत हो। हुन त 2082 सालको प्रतिनिधि सभा निर्वाचनमा 35% महिला निर्वाचित भएका छन्। प्रतिनिधि सभामा आदिवासी जनजाति 21.9%, मधेसी 16.73%, दलित 6.18%, मुस्लिम 3.64% र थारू समुदायको उपस्थिति 3.27% रहेको छ। महिला अधिकार कर्मी एवं अधिवक्ता सबिन श्रेष्ठ महिलालाई पुरुष सह र नागरिकका रूपमा संविधानले विभेद गरेकाले संशोधन गर्नुपर्ने प्रावधानहरू यसरी प्रस्तुत गर्नुहुन्छ।
2: जुन संविधानको धारा 38(4)ले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तको आधारको सहभागिता हुन सकेको छैन। महिलालाई चाहिँ यो सकारात्मक विभेदको आधारमा विशेष अवसरको चाहिँ अधिकार हुनेछ भन्ने कुरा गरेको छ। त्यो अधिकारहरू चाहिँ पाइएको छैन। संविधानले चाहिँ महिला विरुद्धको हिंसा महिलालाई पनि यो मौलिक हकभित्र राखेर यस्तो महिला विरुद्धको हिंसा चाहिँ दण्डनीय हुनेछ र कानुन अनुसार क्षतिपूर्ति योग्य हुनेछ भने पनि नभइरहेको स्थिति छ। त्यसले गर्दाखेरि महिला र पुरुष समान नागरिक हो भन्ने मान्यता दिने नागरिकता सम्बन्धी व्यवस्था छ, त्यसमा संशोधन गर्नुपर्ने अवस्थाहरू छ। त्यसै राजनीतिक सहभागिताको हिसाबले समानुपातिक भन्दा पनि प्रत्यक्ष तिर नै यो महिलाको सहभागिता हुने किसिमले चाहिँ संविधानहरू संशोधन गर्न पर्यो।
1: विश्वका कतिपय देशहरूमा संविधान कार्यान्वयनका शताब्दी भन्दा लामा इतिहास छन्। नेपालको छोटो अभ्यासमा शासकीय स्वरूपदेखि संघीयता कार्यान्वयनसम्म पनि अलमल देखिएकाले संशोधन आवश्यक रहेको बताउनुहुन्छ कानून विज्ञ एवं नेपालको संविधानमा मानव अधिकार विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर प्रेमराज सिलवाल।
3: संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनु पर्छ भन्ने कुरामा चाहिँ सबैको एकमतै जस्तो देखिन्छ, तथापि संविधान संशोधन गर्ने रेगुलर कुरा त हो। त्यो एउटा राष्ट्रिय एकता, राष्ट्रिय सहमति, राष्ट्रिय स्वार्थ र देशको आवश्यकता के छ त्यो हेरेर गर्ने कुरा हो।
1: निर्वाचन प्रणाली समानुपातिक प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचनमा महिलालाई अवसरदेखि पिछडिएका समुदायको सहभागिता, राजनीतिक दलभित्र उम्मेद्वार छनौट प्रक्रिया र राज्यका निर्णायक निकायहरूमा पहुँचका विषय समेत संविधान संशोधनसँग जोडिन आउँछ। हालै सरकारले पनि संविधान संशोधन कार्यदल नै निर्माण गरी संविधानका 245 धारामा सरकारवालाहरूको सुझाव सहित संशोधन सम्बन्धी प्रस्ताव तयार पारेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मुख्य उपलब्धिका रूपमा रहेको संविधानले समावेशी सहभागिताको ढोका खोलेको छ, तर सदियौंदेखि पछि पारेका समुदायलाई अझै पनि स्वीकार गर्न अप्ठ्यारो मानिएको अवस्था छ भने मुलुकको शासन प्रणाली सम्ममा समेत अलग अलग बुझाइरहेको देखिन्छ। मुलुकको मूल कानूनका रूपमा रहेको संविधानमा देखिएका कमी कमजोरीलाई संशोधन मार्फत समृद्ध बनाउन राष्ट्रिय एकता आवश्यक छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा आज एक कार बम विस्फोट हुँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। पाकिस्तान प्रहरीका अनुसार नमाज पढिरहेका बेला मस्जिदमा कार बम विस्फोट गराइएको थियो। घटनामा 70 भन्दा बढी मानिस घाइते भएका छन्। मृत्यु हुनेमा 12 सर्वसाधारण र 5 प्रहरी रहेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता एआई सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्र रूपमा फैलिरहेको भन्दै त्यस विरूद्ध सरकार प्रविधि कम्पनी र नागरिक समाजले प्रयास दोब्बर बनाउनु पर्ने बताउनु भएको छ। न्यूयोर्कमा आयोजित अन्तर्धर्मीय तथा अन्तर सांस्कृतिक संवाद र सहिष्णुता प्रवर्धन सम्बन्धी विश्वव्यापी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले घृणापूर्ण भाषणले विश्वास कमजोर बनाउने, समुदाय विभाजित गर्ने र विभिन्न समूहलाई अमानवीय व्यवहारतर्फ धकेल्ने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: चालु आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा कुल वस्तु निर्यात 61.7% वृद्धि भई 38.70 अर्ब बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 95.7% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 71%, 287.8% र 18.1% वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने औषधि, प्रशोधित छाला, खोटो, जडीबुटी, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु लगायतका वस्तुको निर्यात घटेको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2083-84 पहिलो महिनामा कुल वस्तु आयात 31% वृद्धि भई 187.44 अर्ब रुपियाँ बराबरको पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात 11.4% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 22.6%, 13.4% र 69% वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल, कच्चा भटमासको तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, सुन, अलकत्रा, कोइला, मेडिकलका सामान तथा पाठ पूर्जा लगायतका वस्तुको आयात घटेको छ। नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीलाई सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र प्रेनर्सले सहकार्य गर्ने भएका छन्। स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्थाबीच उद्यमी संलग्नता कार्यक्रम सुरु गरिएको हो। भिरकुटी मण्डलमा जारी नवौं नेपाल ल्यान्ड एन्ड हाउसिङ तथा कन्स्ट्रक्सन एक्सपो 2026 अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहत प्रेनर्स बीच औपचारिक सहकार्यको घोषणा गरिएको हो।
1: अब खेल समाचार। 20 एसियाली खेलकुदमा नेपालको पुरुष सफ्ट टेनिसले शुक्रबार निराशाजनक प्रदर्शन गरेको छ। जापानको नागोया सिटी हिगासियाको पार्क टेनिस सेन्टरमा नेपाल पुरुष टीम इभेन्टमा दक्षिण कोरियासँग 3-0 हारेको हो। पुरुष डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडीलाई कोरियाली जोडी युङ वन ली र जाइक्यू पार्कले सजिलै 5-0 हरायो। 11 मिनट मात्र चलेको खेलमा नेपाली जोडी 4-0, 4-1, 4-2, 6-4 र 4-1 पराजित भयो। त्यसपछि पुरुष एकलमा दक्षिण कोरियाका जिन उङ किमले नेपालका बिजरेश पाण्डेलाई सोझो सेटमा 4-2, 4-0, 4-1 र 4-2 हराए। लगातार

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-542।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
8: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीनौ स्थित रम्टा अनार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण गरेको छ। शुक्रबार सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई 51 सुन्तलाका बिरुवा वितरण गरिएको हो। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडीनौका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दवाडीले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै वितरण गरेका सुन्तलाका बिरुवाको उचित संरक्षण हेरचाह गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो। समूहका अध्यक्ष प्रेमाचार्यले दिनमा पनि उपभोक्ताहरूलाई आवश्यकता र माग अनुसार विभिन्न फलफूल तथा उपयोगी प्रजातिका बिरुवा वितरण गर्दै वन संरक्षण, वातावरण संरक्षण र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आय आर्जनमा समेत योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। र स्वर्णपट्टी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी क्षेत्रका मुस्लिम समुदायले 37,695 रुपियाँ सहयोग गरेका छन्। माडी भर रहेका मुस्लिम समुदायले प्रधानमन्त्री दबी प्रकोप उद्धार राहत कोषमा 27,695 रुपियाँ र चितवन मुस्लिम समाज मार्फत 10,000 रुपियाँ सहयोग गरेका हुन्। दुवै रकम गरी कुल 37,695 रुपियाँ सहयोग गरिएको छ। शुक्रबारको नमाज पढ्ने समयमा मुस्लिम समुदायबीच चन्दा संकलन गरी उक्त रकम जुटाइएको मुस्लिम समाजका अगुवा मनु मियाले जानकारी दिनुभयो। संकलित रकम शुक्रबार सम्बन्धित राहत कोष तथा संस्थालाई हस्तान्तरण गरिएको अर्का अगुवा थनुनी शेखले जनाउनुभयो। यसैबीच विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी एक बरुवा चितवन स्थित शिवशक्ति आमा समूहले पनि 55,000 रुपियाँ सहयोग गरेको छ। यसै गरी बाढी प्रभावितलाई नै माडी सात चितवन स्थित रमाइलो आमा समूहले 10,505 रुपियाँ सहयोग प्रदान गरेको छ। माध्यमिक विद्यालय बसन्तपुरमा कक्षा 12 विद्यार्थीले कक्षा 11 भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्। बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख तथा विशिष्ट अतिथिका रूपमा माडी तिनका वडा अध्यक्षको उपस्थिति रहेको थियो। कक्षा 12 विद्यार्थी नवीन सुवेदीले अध्यक्षता गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चोकलाल काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक लेखराम महतोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति सम्मान तथा स्वागत कार्यक्रम सँगै जलपान समेत गरिएको थियो। कार्यक्रम कक्षा 11-12 संयोजक तोयनाथ तिवारीको संयोजनमा सम्पन्न भएको हो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको विदाई गरिएको छ। नियमित सर्वान्तर्गत तनहुँको शुक्ला गण्डकी नगरपालिका सरह भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको हो। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख हेमप्रसाद महतो, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालाको सहभागिता रहेको थियो। माडीमा करिब 18 महिना जिम्मेवारी सम्हाल्नुभएका भूषालको कार्यकालमा प्रशासनिक सुधार, सुशासन, आर्थिक पारदर्शिता, बेरोजी न्यूनीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन पहल भएको कार्यक्रममा सहभागीहरूले बताएका छन्। विदाई कार्यक्रममा नगर प्रमुख महत्त्वसहित जनप्रतिनिधि तथा कर्मचारीले भूषालको कार्यशैली र योगदानको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिनुभएको थियो। त्यसक्रममा भूषालले माडीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत भूषालको करिब 2 वर्ष लामो कार्यकालमा माडी नगरपालिका मुख्यतः विधिको शासन, संस्थागत सुधार, कर्मचारी परिचालन एवं व्यवस्थापन तथा बेरोजी न्यूनीकरण लगायतका प्रशासनिक पक्षमा निकै सुधार भएको छ। साप्ताहिक सरसफाई अभियानदेखि नागरिक संघको सहकारी र जनसहभागितामा भूषालको कार्यशैली चिरस्मरणीय रहनेछ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया शनिबारबाट सुरु हुँदैछ। काङ्ग्रेस विधान अनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत शनिबारबाट वडा अधिवेशन सुरु हुन लागेको नेपाली काङ्ग्रेस चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। प्रदेश र जिल्ला तहको अधिवेशन बाहेक सबै तहका निर्वाचन असोज 19 गतेभित्र सम्पन्न हुने काङ्ग्रेसले बताएको छ। चितवनमा 15 महाधिवेशन अन्तर्गत असोज 3 वा 4 गते जिल्लाको 98 वडामा
नै अधिवेशन हुनेछ। असोज 7 गते पालिका अधिवेशन, असोज 10 गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिनुभयो। वडा पालिका तथा क्षेत्रबाट चुनिएर गएका महाधिवेशन प्रतिनिधिले असोज 16-19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछ। प्रदेश र जिल्लाको अधिवेशन भने दशैं तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले जनाउनुभयो। भुटेकुसी बाढीले बगाएर ल्याएका सबको संकलन पहिचान र व्यवस्थापनमा सहयोग गर्नेलाई जिल्ला विपद व्यवस्थापन समितिले सम्मान गरेको छ। समितिले विपदका बेला सहयोग गर्ने सुरक्षा निकाय सहित 56 संघ संस्थालाई सम्मान गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। चितवनमा 364 सह फेला परेको थियो। तीमध्ये शनाखत हुन नसकेका 351 सह भरतपुर 1 को सतनचुली सामुदायिक वनभित्र जमिन मुनि व्यवस्थापन गरिएको छ। भारतमा गैर कानूनी रूपमा अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका 2 आपटारीबाट 25 वर्षीय भारतीय नागरिक काथराम निथिनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार निथिनले आपटारीस्थित निर्मला विष्टको घरमा कोठा लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कलहरूलाई बाइपास गरिरहेका थिए। राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाई सुरु गरिएको छ। जीव सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षातका समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जको 30 किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो। चितवनको राप्ती नगरपालिका 7 वीरेन्द्र नगरमा तेल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। बिहिबार साँझ करिब 7:45 बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र नगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश 06/003/0275 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको LU1X6601 नम्बरको तेल ट्याङ्कर एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक हैरेनी नगरपालिका 10 निवासी करिब 32-33 वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सो स्थान करिब 28-29 वर्षीय नसीब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शक्ति चौधरीलाई बेलुका 8:40 बजे र नसीब चौधरीलाई 8:48 बजे चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। उनीहरू दुवै दाजुभाइ रहेको बताइएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते न्युयोर्क प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज 8 गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युयोर्क बाई बसाएका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गर्नुभएको थियो। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। सरकारले भारत चीन र अमेरिका सहित 13 मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जनाउनुभयो। 11 राष्ट्रिय महाधिवेशन सम्पन्न भएको 9 महिना बित्दा पनि नेकपा एमाले पार्टीका महत्त्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन। लामो समयसम्म विभागहरूलाई पूर्णता नदिँदा पार्टीका समग्र काम कारबाही प्रभावित बनिनुका साथै सयौं नेता कार्यकर्ता निष्क्रिय र जिम्मेवारविहीन बन्न पुगेका छन्। पार्टीको आन्तरिक सांगठनिक र वैचारिक कामलाई चलायमान तथा नीति गतिशील बनाउन भूमिका खेल्न विभागहरूले पूर्णता नपाउँदा धेरैजसो काम प्रभावित हुँदै आएको जनाइएको छ। स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासनिक डाक्टर अर्जुन प्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डित विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत हुँदा सापकोटाले काठमाडौँ लगायतका प्रमुख शहरहरूमा महँगा घडेरी खरिद गरी भव्य घर बनाएको, महँगो सवारी साधन खरिद गरेको र अस्वाभाविक जीवनशैली बिताएको भन्दै उजुरी परेको थियो।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं र तिहार लगतै सरकार विरुद्ध सड़क आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकारी तथा समानुभूति महसुस गराउने खालको कूटनीतिक आवश्यक रहेको सांसदहरूले बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्तको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। काठमाडौँको सयबुटीमा मोटरसाइकल दुर्घटनामा परेर नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ। शुक्रबार 39 वर्षीय कार्की सवार 92/93/76/78 नम्बरको मोटरसाइकललाई बागमती प्रदेश 03/001/0165 नम्बरको ट्याङ्करले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। दुर्घटनामा परेर काभ्रेको तेमाल गाउँपालिका चार घर भएका उनका श्रीमान देवराज कडेल घाइते भएका छन्। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नपक्ष नविपक्ष सधै निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Studis FM tiran në për të plo 2 MHz.
1: Moksha Shastra arthat Srimad Bhagavad Gita. यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: गीतोपदेशको क्रममा म स्वदेश एफएमबाट आजको प्रशासकालमा गीतोपदेश लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोता वृन्दहरूलाई म स्वागत गर्दछु। परमात्मा श्री कृष्ण अर्जुनप्रति दया परवश भएर भन्नुहुन्छ, प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान्, आत्मनैव च सन्तुष्ट चित्त प्रज्ञ तदुच्यते। यसरी सम्बोधन गर्नुहुन्छ, सम्झाउनुहुन्छ परमात्माले। भगवान्ले भन्नुभयो, हे अर्जुन, हे पार्थ भन्नुहुन्छ, जब मानिसले मानसिक चिन्ताबाट इन्द्रिय तृप्तिका लागि उसले सबै किसिमका इच्छाहरूलाई त्यागिदिन्छ र त्यसरी पवित्र हुन पुगेको उसको मनले आफ्नै आत्मामा परम सन्तुष्टि प्राप्त गर्दछ। अनि मात्र त्यस्तो व्यक्तिलाई पावन तथा दिव्य चेतनामा अवस्थित चित्त प्रज्ञ भनेर बसाइन्छ। ज्ञानी भएर बसेकोलाई चित्त प्रज्ञ भएर भनिन्छ। त्यस्तो व्यक्ति मात्रै चित्त प्रज्ञ हुन्छ, बाहिर भक्ति योगले मात्रै हुँदैन। त्यो भक्ति योगले परमात्माको लक्ष्यलाई लक्षित गरेर आफ्नो जीवन अगाडि बढाइराखेको हुन्छ र आखिरीमा गएर ज्ञानमा पुगेपछि अनि उसको मुक्ति सम्भव हुन्छ। यसरी भगवानमा भनिएको छ, अनि पूर्ण रूपले परमात्मामा वा भगवत भक्तिमा रहेको व्यक्तिमा महान महान महान ऋषिहरू हुने सबै ऋषिहरूमा हुने सबै असल गुणहरू विद्यमान हुन्छन्। तर जो व्यक्ति परमात्मामा अवस्थित छैनन्, विश्वास गर्दैनन्, त्योसँग राम्रो योग्यता हुनै सक्दैन। किनभने ऊ आफ्नै मानसिक चिन्ताकै आश्रयमा रहेको उसको जीवन हुन्छ। त्यसैले यहाँ ठिक भनिएको छ, मानिसले मानसिक चिन्ताद्वारा उत्पन्न भएका सम्पूर्ण विषय वासनालाई त्याग्नु पर्दछ। यहाँ नराम्रा कुराहरू पनि भित्र रहेका हुन्छन्, हाम्रो भित्र अन्तस्करणमा केही कुराहरू बसिराखेका हुन्छन्, तिनीहरूलाई पराभव गर्नुपर्छ। कृत्रिम साधनले यिनलाई रोक्नु सम्भव छैन, बाहिरी साधनले यिनलाई रोक्न सकिँदैन। यदि कोही परमात्मामा संलग्न रहेको छ भने उसको भक्तिले भक्ति भावनाले अतिरिक्त परिश्रम बिना नै उसलाई इन्द्रिय जन्य चाहनाहरू स्वतः सम्पन्न हुन्छन्। त्यसैले मानिसले न हिचकिचाइकन परमात्मामा लाग्नुपर्दछ, किनभने यस किसिमको भक्तिले उसलाई दिव्य चेतना प्राप्त गर्न सजिलो बनाइदिन्छ। त्यसै कारणले गरिकन हेर अर्जुन, अन्त्यमा अत्यन्त उन्नत अवस्थामा पुगेर अथवा पुगेका महात्माहरू आफूलाई परमेश्वरका शाश्वत सेवै सेवकहरूका रूपमा जान्नु परेको छ अथवा जान्नुपर्ने हुन्छ। यस्ता दिव्य रूपमा अवस्थित व्यक्तिमा भौतिकताबाट उत्पन्न भएका विषय वासनाहरूलाई अथवा ती वासनाहरूबाट आफू अलग रहन सक्नुपर्दछ। बरु उनीहरू आफूलाई भगवानका नित्य सेवक मानेर सहज रूपमा धेरै प्रसन्न रहन सक्छन्। त्यसै कारणले भन्नुहुन्छ परमात्मा, भक्ति सबैभन्दा ठुलो परमात्मामा एउटा संलग्न हुने साधन हो। यी साधनमा धेरै साधकहरू कति प्रेमा भक्तिमा अल्मलिएरै मात्रै जीवन बिताइराखेका हुन्छन्। कसैले भक्तिभन्दा माथि ज्ञानमा पुगेर आफ्नो जीवनलाई सफल पारेका हुन्छन्। त्यो सफल पार्नेमा एकजना रत्न तपस्वी हुनुहुन्थ्यो, ऋचि ती नाम गरेका तपस्वी। आफू चाण्डाल वर्गका मान्छे भए तापनि उनी भक्तिमा अत्यन्त भावुक भएर परमात्माप्रति ज्यादै दिल दिएर जीवनभर भक्ति गर्दै आउनुभयो। अनि त्यो भक्तिले परमात्मा ज्यादै खुसी भएर ती चाण्डाललाई दर्शन दिन जानुभयो। भगवान् श्रीकृष्णले जातिमा चाण्डाल भएर केही बिग्रिँदैन, परमात्माको लागि गाई हात्ती र चाण्डाल कुत्ता सर्वज्ञ बाहुन ज्ञानीका दृष्टिमा एकै ठहरछन्, बुझ अर्जुन। त्यस कारणले चाण्डाल होस् या कुकुर होस् अथवा गाई होस् मानिस होस् पण्डित होस् सबैमा परमात्मा बराबर छ। यस्तो किसिमको ज्ञान बिरलै मानिसमा हुन्छ, भक्ति त गर्छन् सबैले। यो साह्रै ठुलो भक्ति देखेपछि परमात्मा श्रीकृष्ण ज्यादै दयालु भएर तिनी कहाँ जानुभयो, चाण्डाल कहाँ गएर उहाँको भक्ति स्वीकार गर्नुभयो। बहुत प्रसन्न भएर अनि दर्शन दिनु भएर अनि सोध्नुभयो, तपाईँको के चाहना छ, तपाईँले साह्रै भक्ति गर्नुभयो, तपाईँको के चाहना छ भन्नुहोस्, म तिम्रो चाहना परिपूर्ति गरिदिन्छु भनिकन यसरी परमात्मा श्रीकृष्णले चाण्डालप्रति ठुलो दया प्रकट गर्नुभयो। अनि उनले भन्छन्, आफू चाण्डाल भए तापनि चाण्डाल भावना उनमा छैन, अनि उनीमा भित्र भक्ति त छ, भक्ति भए तापनि अहङ्कारले बास गरिराखेको हुँदा। अनि उहाँले माग्नुभयो भक्तले, परमात्मा हजुरले दर्शन दिनुभयो धन्यवाद छ, मलाई अमृत पानीको जरुरी छ प्रभु भनिकन यसरी भगवान् श्रीकृष्णसँग अमृत पानीको अनि आशा व्यक्त गर्नुभयो। अमृत पानी हुन्छ म दिन्छु भनिकन वचनबद्ध भएर भगवान् आफ्नो लोकमा प्रस्थान गर्नुभयो। पछि इन्द्रलाई भन्नुभयो, अमृत पान गरिसकेपछि मर्न पर्दैन, मर्न नपर्ने त देवतालाई मात्रै हो, अरू सारा मान्छेहरू सारा प्राणीहरू जन्मन्छन् त मर्न पर्छ। जो ज्ञानी हुन्छ ऊ मात्रै अमृत हुन्छ, ज्ञानी मर्दैन। त्यस कारणले तिमीले ती भक्त चाण्डाल कहाँ गएर यो अमृत देऊ, यदि ज्ञानी रहेछन् भने उनी मुक्त हुन्छन् मुख्य हुन्छन् भनिकन भगवान्ले महाराज इन्द्रलाई भनेर इन्द्र महाराज चाण्डालको रूप लिएर जानुभयो। चाण्डालको रूप लिएर गएर तिनी भक्तिका अगाडि पुगेर भन्नुभयो, म चाण्डाल हुँ, तपाईँलाई अमृत जल लिएर आएको छु, थाप्नुहोस् अमृत, थापेर खानुहोस् मेरो हातबाट भनिकन। अनि त्यो चाण्डाल रूप इन्द्रले भनेपछि, अनि म चाण्डालको हातबाट अमृत खानेवाला होइन भनिकन ती अमृत लिएर आउने चाण्डाल रूप इन्द्रलाई त्यहाँबाट लहेड दिनुभयो। त्यहाँबाट अमृत खान नपाइकन अनि खान दिन नपाइकन उन फर्केर गए। गइसकेपछि मानिसमा भित्रको अहमले गर्दा चाण्डालै जातका मान्छेले पनि म चाण्डालु हुँ, मेरो आफ्नो मान्छे हो यो चाण्डाल, अमृत लिएर आयो भनेर उनले चाहिँ नि अमृत थापेर खानाबाट उनी चाहिँ नि वञ्चित भए। जीवनको त्यत्रो तपस्या गरे तापनि उनमा भक्ति रहेछ, ज्ञान रहन्छ, ज्ञान नभइकन मोक्ष हुन नसक्ने हुनाले अमृत पान गर्ने कर्मबाट उनी वञ्चित भएका थिए। यसरी यो मोक्ष शास्त्रबाट उनी चाहिँ मोक्ष हुन नसकेका कुराहरूलाई राखेर म यहीँनिर विश्राम गर्दछु। जयतु संस्कृतम्, हरे नमः।

0: आज विक्रम सम्वत 2083 साल असोज 3 गते शुक्रबार शनिबार संविधान दिवस भाद्र शुक्ल षष्ठी 19 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भारत अमेरिका र चीन सहित 13 देशका लागि राजदूत सिफारिश। माथिल्लो त्रिशुली एकको टनेलमा थप 700 फेला। खोज तथा उद्धार कार्य जारी। ग्यास अभावले शास्तिमा नेपालीको दैनिकी। महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडा अधिवेशन, दबावमा देउवा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हाम्रो आफ्नै कुरा।
0: 2073 साल असोज 3 गते संविधान दिवसको ऐतिहासिक सन्दर्भ पारेर सुरु भएको नेपाली रेडियो नेटवर्क आजदेखि आफ्नो गौरवमय यात्राको 10 वर्ष पूरा गरी 11 वर्षमा प्रवेश गरेको छ। रेडियो नेटवर्क विस्तार भई हाल काठमाडौँको रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क अनलाइन पोर्टल, फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क अनलाइन टिभीदेखि देशैभरका 200 भन्दा बढी सहयात्री रेडियोहरूको बलियो सञ्जाल रहेको छ। हाम्रो प्रसारण दैनिक 50 लाख भन्दा बढी श्रोतामाझ पुग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। एक दशकको यो यात्रा नेपाली समाजमा सूचनाको हक स्थापित गर्ने, जनताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने र सही सूचना मार्फत नागरिकलाई सुसूचित गराउने अविराम साधना थियो। बिहान 5:30 बजेदेखि राति 8:30 बजेसम्म हरेक घण्टा निरन्तर निष्पक्ष र सन्तुलित समाचारमूलक प्रस्तुति नेपाली खबर प्रसारण हुँदै आएको छ। बिहानको नेपाली बहस र पालिका बहसदेखि साँझको जनता जान्न चाहन्छन् सम्मका कार्यक्रमहरूले शक्तिलाई प्रश्न सोध्ने र नागरिकलाई उत्तर दिलाउने दायित्व निरन्तर पूरा गर्दै आएका छन्। सूचनाको बाढी र भ्रामक प्रचारको युगमा सत्य, सन्तुलन र विश्वसनीय मर्मबाट कहिल्यै विचलित नहुने हाम्रो अठोट नै विगत 10 वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा ठूलो पुँजी हो। विगतका वर्षहरूमा हामीले समाजमा आशा जगाउने र नीतिगत पैरवी गर्ने जस्ता पत्रकारितालाई प्राथमिकता दियौं। स्थापनाकालदेखि हामीले हरेक दिन पहिलो समाचारको रूपमा शुभ समाचार प्रसारण गरेर देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक ऊर्जा सञ्चार गर्यौं। तर बदलिदो जलवायु संकट, बढ्दो प्राकृतिक विपत्ति र त्यसले आम नागरिकको जीवनमा पारिरहेको गम्भीर असरलाई आत्मसात गर्दै नेपाली रेडियो नेटवर्कले आफ्नो 10 वार्षिकोत्सवका अवसरमा आगामी वर्षलाई विपद विरुद्धको पत्रकारितामा केन्द्रित गर्ने संकल्प गरेको छ। संचार माध्यमको भूमिका घटना घटिसकेपछिको क्षतिको विवरण सुनाउनेमा सीमित हुन सक्दैन। पूर्व सूचना प्रणालीको प्रभावकारिता, स्थानीय तहको पूर्व तयारी, विपद जोखिम न्यूनीकरण, उद्धार तथा राहतको निष्पक्ष वितरण र पुनर्निर्माणको जवाफदेहिता सुनिश्चित गर्न अब रेडियो नेटवर्कले खोजमूलक र जनकेन्द्रित भूमिका खेल्नेछ। विपदको समयमा सबैभन्दा भरपर्दो, द्रुत र जीवन रक्षक माध्यम रेडियो नै हो भन्ने यथार्थलाई व्यवहारमै चरितार्थ गर्दै हामी नागरिकको जीवन रक्षाका लागि पहरेदार बन्नेछौ। अन्त्यमा एक दशकको यो गौरवमय यात्रालाई सफल बनाउन अहोरात्र खट्नुहुने हाम्रा सम्पूर्ण सहकर्मी, देशभरका सहयात्री रेडियो विज्ञापनदाता, शुभेच्छुक तथा मुटुको धड्कन बनेर सुनिदिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गप्रति नेपाली रेडियो नेटवर्क हार्दिक आभार व्यक्त गर्दछ। आवाजविहीनहरूको आवाज बन्ने, सत्यको पक्षमा अडिग रहने र विपदका घडीमा मार्गदर्शक बन्ने हाम्रो यो यात्रामा यहाँहरूको साथ, विश्वास र सुझाव अझ प्रगाढ रहने पूर्ण विश्वास लिएका छौं।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा

0: साथै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार बनेको छ महिनापछि मन्त्री परिषदले 13 देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलो पटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो। करिब 4400 आवेदनबाट स्क्रिनिङ गरेर 2700 झारिएको थियो, तर तीबाट पनि व्यक्ति छनौट गर्नका लागि निकै सकस परेपछि राजदूत सिफारिसको प्रक्रिया लम्बी रहेको थियो। तर शुक्रबारको मन्त्री परिषद बैठकले पहिलो चरणमा 13 देशको टुङ्ग्याएको हो। सरकारले 13 देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशमा राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो। बाँकी राजदूतहरूको सिफारिस संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल फर्केपछि मात्र नियुक्तिको सिफारिस हुने। यसपटक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतहरूमा विगतमा जस्तो राजनीतिक दलमा खुलस्त सहभागी भएका नेताहरू छैनन्। 13 जनाको नियुक्ति सिफारिसमा समावेशिता पनि देखिएको छ। नेपालको राजनीतिक कूटनीतिक मामिलामा बढ्ता महत्वपूर्ण ठानिने भारत, चीन र अमेरिकामा सिफारिस भएका व्यक्तिहरू मूलत एकाडेमिक क्षेत्रकै रहेका छन्। भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा र अमेरिकाका लागि चिरञ्जन थापाको सिफारिस भएको छ। त्यस्तै बेलायतका लागि सिफारिस भएका व्यक्ति पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा हुन्। सिफारिस भएका 13 जना मध्ये 4 जना महिला छन्। प्राप्ति शेरचन स्पेन, सरु जोशी जर्मनी, पछ्याडी राडा ओमान र मञ्जला श्रा श्रीलङ्काका लागि सिफारिस भएका छन्। झा मधेसी समुदायकी हुन्। मधेसी समुदायबाटै इजरायलका लागि सुरेश कुमार कर्ण सिफारिस भएका छन्। जनजातितर्फ दक्षिण कोरियाका लागि संगम श्रेष्ठ सिफारिस छन्। सरु जोशी र प्राप्ति शेरचन पनि जनजाति समुदायकै हुन्। त्यस्तै दलित समुदायबाट भने साउदी अरेबियाका लागि गिरी बहादुर सुनार सिफारिस भएका छन्। नियुक्तिका क्रममा विगतमा हुने गरेको समावेशिता प्रश्न भने यसपटक नउठ्ने गरी सिफारिस गरिएको देखिएको छ। अब सरकारले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाउनेछ। संसदीय सुनवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नेछन्। त्यस्तै अब कोरिया तर्फबाट नियुक्ति सिफारिस गर्नुपर्नेछ। त्यसका लागि कसलाई कसरी पठाउने भन्ने समेत मन्त्रालयले विधि तयार गरेको छ। अब राजदूत अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रूस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारमा राजदूत नियुक्त गर्नुपर्नेछ। सरकारले साउथ अफ्रिका, डेनमार्क र ब्राजिलका राजदूतावास बन्द गर्ने निर्णय गरेको थियो, तर अब ब्राजिलको भने निरन्तर हुने भएको छ। ब्राजिलको दूतावास बन्द नभएको अवस्थामा त्यहाँ पनि नियुक्त गर्नुपर्ने सरकारले जनाएको छ। 13 राजदूत सिफारिस, प्राज्ञिक विज्ञता र समावेशितालाई प्राथमिकता शीर्षकमा यो खबर छापिएको छ।
9: रसुवा बाढीको 3 साता बितेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम घटेको छैन। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र भीड़भाड़का कारण संक्रामक रोग फैलिने जोखिम बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 3 सातामा विभिन्न होल्डिङ सेन्टरमा बसेका 81 जनामा झाडा पखाला देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार अहिले झाडा पखालाको ठूलो प्रकोप वा महामारीको अवस्था भने देखिएको राखिएको छैन तर प्रभावितहरूलाई सामूहिक रूपमा राखिएको र स्वास्थ्य तथा सरसफाईका चुनौती रहेकाले संक्रमणको जोखिमलाई भने गम्भीर रूपमा लिइएको उहाँ बताउनुहुन्छ। केही व्यक्तिमा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो समूहमा संक्रमण फैलिएको अवस्था नरहेको उहाँको भनाइ छ तर प्रभावितलाई सामूहिक रूपमा राखिएका कारण संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता बढाइएको छ तर केही जनामा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो प्रकोप लिने गरी प्रकोपका रूपमा नदेखिएको सहप्रवक्ता अधिकारी बताउनुहुन्छ। तर सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदपछि देखिने सामान्य संक्रमणलाई पनि बेवास्ता गर्न नहुने बताउनुहुन्छ। प्राकृतिक विपदपछि प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम लामो समयसम्म रहन सक्ने भन्दै बाढीका कारण खानेपानीका मुहान दूषित हुँदा झाडा पखाला हैजा र टाइफाइड जस्ता रोग फैलिन सक्ने उहाँको भनाइ छ। विपदपछि पानी जम्ने भएकाले डेंगूको जोखिम समेत बढ्न सक्छ। त्यस्तै होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू सामूहिक रूपमा बस्दा रुगाखोकी फ्लू कोविड लगायत श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै छ। डाक्टर पुनका अनुसार प्रभावित क्षेत्रमा एक दुई जनामा मात्रै हैजा देखिए पनि संक्रमण ठूलो समूहमा फैलिन सक्ने जोखिम हुन्छ। त्यसैले प्रारम्भिक पहिचान र तत्काल उपचारसँगै सुरक्षित खानेपानी सरसफाई र व्यवस्थित शौचालयको व्यवस्था तत्काल प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। बाढीको तत्कालीन संकट केही कम हुँदै गए पनि स्वास्थ्यको जोखिम भने अझै टरेको छैन। प्रभावितलाई सुरक्षित र व्यवस्थित बसोबास स्वच्छ खानेपानी पर्याप्त शौचालय तथा सरसफाई र नियमित स्वास्थ्य निगरानीको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो। विपदको घाउ निको पार्ने क्रममा अर्को स्वास्थ्य संकट नथपियोस् भन्नेतर्फ समयमै ध्यान दिन जरुरी छ। संक्रमण देखिएपछि उपचार गर्ने भन्दा पनि संक्रमण फैलिन नदिने गरी खानेपानी सरसफाई र स्वास्थ्य निगरानीलाई प्राथमिकतामा राख्नु अहिलेको प्रमुख चुनौती हो।
8: त्यस्तै माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यमा क्रममा थप सातवटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट तीन टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि छवटा शव फेला परेको थियो। 12:05 बजेको अपडेटमा उल्लेखित ती शव सहित खोजीका क्रममा सातवटा शव फेला परी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढाइरहेको छ।
9: संघीयता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधन बहस शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन हुन भने सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अलपत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फितलो छ। संघ प्रदेश र स्थानीय तह बीचको विवाद समाधान गर्ने अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला दलित आदिवासी जनजाति मधेसी थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक आवास खाद्य शिक्षा स्वास्थ्य कार्यान्वयन संरचना पनि अलपत्र नै छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यका अनुसार संविधान आफै स्वचालित रूपमा कार्यान्वयन हुँदैन। राज्यका निकाय र सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्छ। उनी भन्छन् संविधानलाई सुन्दर र प्रभावकारी बनाउने काम अदालतको व्याख्या र कार्यान्वयनले गर्छ। संविधान बनाउँदा दुई तिहाई बहुमतको आडमा केही पक्षलाई निषेध गरिएको र भूराजनीतिक कारणले पनि कार्यान्वयन पक्ष प्रभावित भएको उनको बुझाइ छ। भूराजनीतिक शक्तिले नेपालमा स्थिरता कायम राख्न समाज विभाजित गर्न सक्ने भएकाले यस्तो हुन नदिन दल बीचको आन्तरिक सहकार्य महत्वपूर्ण हुने उनी बताउँछन्।
8: कांग्रेस 15 महाधिवेशन होमिएको छ। कांग्रेसले आजदेखि वडा अधिवेशन गर्दैछ। शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्।